0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania Extreme Energy Drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर।
7: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
6: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
7: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
6: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
7: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
6: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 066-520-152,
7: मोबाइल 97460-00-454।
6: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
8: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
9: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
11: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
12: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
11: जान त जाने, बरु कहाँ जाने होला खै?
12: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
8: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
13: प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ
3: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: मर्चेंट एफएम 95 मेगाहर्ज

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 9 गते शुक्रबार, सन् 2026 सेप्टेम्बर 25 तारीख भदौ शुक्ल पक्षको अनन्त चतुर्दशी तिथि, आज इन्द्रजात्रा।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: धेरै ठाउँमा निरन्तर झरी, आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो पानी पर्ने। कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध।
0: प्रधानमन्त्री शाह र राष्ट्रसंघ महासचिव गुटेरस बीच भेटवार्ता। राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीले अहिले केही बेरमा सम्बोधन गर्दै जलवायु न्यायमा जोड़।
1: मौसमको पूर्व सूचना बेलैमा पाएकाले धानबालीमा क्षति कम हुने अपेक्षा। निरन्तर निगरानी गर्न र पानी पर्ने क्रम रोकिएपछि मात्रै खेत पस्न किसानलाई सल्लाह।
4: खेतमा चाहिँ पानी धेरै भइसकेको छ भने सक्दो निकासको व्यवस्था गर्ने, धान काट्नु हुँदैन।
5: मौसम सफा भएपछि मात्रै यो कार्यहरू यहाँहरूले पुनः सुचारू गर्नुपर्छ।
0: ट्रम्प र सी बीचको भेटवार्तामा व्यापार युद्ध विराम लम्ब्याउने सहमति। ताइवान र एआई बारेको मतभेद कायमै।
1: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज भारतसँग खेल्ने।
6: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
7: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
6: फोन नम्बर 01 56 70 924 56 70 925।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड, मज्जाको लगानी गर्ने अवसर।
2: अब लगानी गरौं भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
1: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
2: यही असोज 7 गते देखि असोज 13 गते सम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला, एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड। 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना, अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
1: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
2: थप जानकारीको लागि 98514-03-31 वा 97-86-49-48 सम्पर्क गर्न सक्नुहुनेछ।
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। कर्णाली र सुदूरपश्चिमको पहाड़ी भेग बाहेक देशका अरू ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुदेखि नै झरी शुरू भएको हो। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। निरन्तरको झरीले काभ्रेको रोशी खोलामा बाढ़ी आएकाले सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अरू नदी खोला नालामा पनि पानीको बहाव बढ़न थालेको छ। आज र भोलि जोखिम बढ़िरहेकाले विशेष सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेशको एक दुई ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। महाशाखाका अनुसार अरू ठाउँमा पनि मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। मौसमका जानकार उज्जवल उपाध्यायले आज बिहानदेखि गण्डकीको समग्र भेग र लुम्बिनीको खास गरी महाभारतदेखि तल्लो भेगमा वर्षा पूर्ण रूपमा केन्द्रित हुने र कोशीतिर वर्षाको तीव्रता केही घट्ने जानकारी दिनुभएको छ। आज र भोलि ठूलो पानी पर्ने भएकाले त्यसै अनुसार पूर्व तयारी र उच्च सतर्कता अप्नाइएको सरकारले जनाएको छ। धेरै विद्यालयले आज विदा दिएका छन्। मुख्य राजमार्गमा रातको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। नदी खोला किनारका बस्तीमा निरन्तर निगरानी भइरहेको सरकारी निकायले जनाएका छन्। मौसमविदहरूले विशेष गरी आज र भोलि लामो दूरीको यात्रा नगर्न तथा बाढ़ी र पहिरोको जोखिम भएका ठाउँमा विशेष तनाव हुन अनुरोध गरेका छन्।
4: यसैबीच धादिङको कृष्णभीरमा गैराती ठूलो ढुङ्गा सहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। बाढ़ी पहिरोको जोखिमका कारण रातभर बन्द गरेर आज बिहान 5 बजेदेखि गाड़ी सञ्चालन गर्ने भनिए पनि पहिरो खसेपछि समस्या भएको छ। पहिरो पन्छाउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि डाइभर्सन निर्माण गरिएको छेउमा पहिरो सहितको ढुङ्गा खसेको हो। पहिरोका कारण काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै कोशी राजमार्ग अन्तर्गत खादबारी किमाथाङका सड़क खण्डको भोट खोला क्षेत्रमा ठूलो पहिरो खसेपछि होङ सड़क खण्ड अवरूद्ध भएको छ। लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सड़कमा रातको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। दिउँसो सड़क खुला भएको बेलामा पनि बाढ़ी पहिरोको जोखिम रहेकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले अहिले संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्च स्तरीय सप्ताहमा सम्बोधन गरिरहनु भएको छ। सम्बोधनमा उहाँले नेपालको जलवायु न्यायमा विशेष जोड़ दिनुभएको छ। सम्बोधन अघि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ। भेटमा महासचिव गुटरेसले भोटेको सीको विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनु भएको छ। सन् 1978 में पर्यटक का रूप में नेपाल आये स्मरण करते महासचिव गुटेरेस ने पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले भोटेपछि विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराउनुभयो। भेटवार्तामा नदी किनारका बासिन्दाको पुनर्वास तथा हरित पुननिर्माणका विषयमा पनि छलफल भएको छ। साथै अति कम विकसित राष्ट्र एलडीसीको सूचीबाट नेपालको स्तर उन्नतिको समय सीमा थप गर्न आवश्यक समर्थनका विषयमा समेत कुराकानी भएको छ। प्रधानमन्त्री शाहले अहिले राष्ट्रसंघ महासभालाई सम्बोधन गरिरहनु भएको छ। नेपालमा गएको महिना भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी तथा पहिरोको विषयले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ। यस घटनाले जलवायु परिवर्तनको मुद्दालाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायमाथि दबाव समेत सिर्जना भएको छ। नेपालको पछिल्लो बाढ़ीको विषय अहिले एउटा राष्ट्रिय विपदको सीमाभन्दा बाहिर गएर विश्वव्यापी जलवायु संकट र जलवायु न्यायको मुद्दाका रूपमा प्रस्तुत हुन थालेको छ।
4: राष्ट्र प्रमुखको हैसियतमा 8 वर्ष शीतल निवास बस्नुभएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको दोस्रो वरियताको नेता बनेर सक्रिय राजनीतिमा फर्किनु भएको छ। पुनर्गठनको बहस र पार्टीभित्र ध्रुवीकरणकै बीच केन्द्रीय कमिटी बैठकले उहाँलाई अध्यक्ष केपी ओलीपछि वरियतामा रहने गरी सम्मानित वरिष्ठ नेतामा मनोनित गर्दै पार्टीमा भित्राएको हो। यो निर्णयलाई एमाले भित्रको आउँदो नेतृत्वसँग जोडेर पनि हेरिएको छ। एमाले केन्द्रीय कमिटी बैठकले विगतको गम्भीर समीक्षा गर्दै पार्टी सुधार र रूपान्तरणको मार्ग चित्र तयार भएको निष्कर्ष निकाल्दै लोकतन्त्रको रक्षा र चुनावको तयारीमा जुट्न पार्टी पंक्तिलाई आह्वान समेत गरेको छ। त्यस्तै आन्तरिक एकतालाई सुदृढ गर्न र पार्टी पुनर्जागरण एवं सुदृढीकरणका ठोस योजना निर्माण गरी भावनात्मक रूपमा पार्टीलाई थप एकताबद्ध बनाउने सम्बन्धमा बैठकबाट महत्वपूर्ण सफलता हासिल भएको भन्दै आउँदा कार्यभार पूरा गर्न जुट्न पनि आह्वान गरिएको खबर नयाँ पत्रिकामा छ।
3: नेपाली कांग्रेसले 15 महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। लोगोमा बीपी कोइरालादेखि शेरबहादुर देउबासम्मका नेताको तस्विर समेटिएको छ। परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प नारा समेत तय गरिएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशन असोज 16 19 गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। त्यसअघि वडा अधिवेशन सकिएर पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनको प्रक्रिया अघि बढ़िरहेको छ। काया कैरनमा झरीमा धान बाली जोगाउने उपायबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
6: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठा, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
7: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले धेरै ठाउँमा निरन्तर झरी आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने कृष्णवीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीले सम्बोधन गर्दै जलवायु न्यायमा जोड प्रधानमन्त्री शाह र राष्ट्रसंघ महासचिव बीच भेटवार्ता 8 वर्ष राष्ट्र प्रमुख भए कि भण्डारी दोस्रो वरियता सहित एमालेको राजनीतिमा कांग्रेसको महाधिवेशनको लोगोमा देउबाको समेत तस्विर लगायतका खबर प्रस्तुत
2: गर्यौं। मौसमको पूर्वानुमान अनुसार देशका धेरै ठाउँमा हिजो अस्तिदेखि नै पानी परिरहेको छ। यो क्रम पर्सि आइतबारसम्म निरन्तर रहने र कतै कतै ठूलो वर्षा हुनेछ। त्यसै अनुसार आवश्यक पूर्व तयारीका काम पनि भइरहेका छन्। अहिले खेतमा मुख्य बाली धान झुल्न थालेको छ। कतिपय ठाउँमा बाला पनि लागिसक्यो। तर यही बेला परिरहेको निरन्तर झरीबाट हुन सक्ने सम्भावित क्षति घटाउन र धान बाली जोगाउन के गर्नु पर्ला त? थप जानकारी सहित साथी मदन पौड्याल।
3: 5 वर्ष अघि 2078 साल असोज अन्तिमतिर निकै ठूलो पानी पर्यो। त्यस बेलाको भेलबाड़ीबाट धानमा पुगेको क्षति किसानले अहिले पनि भूलेका छैनन्। ठूलो पानी पर्दैछ भनेर पूर्व सूचना र जानकारी अहिले जस्तो त्यति बेला किसानमाझ पुग्न पनि सकेन। तर यसपालि विगतको जस्तो अवस्था छैन। किसानलाई गएको मंगलबार नै नार्कले कृषि मौसम सल्लाह बुलेटिन मार्फत आवश्यक पूर्व तयारी गर्न सचेत गरायो। नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल,
4: केही दिन पर्खेर मात्रै धान काट्नको लागि चाहिँ हामीले सुझाव दिएका छौँ। त्यस्तै गरी यहाँहरूले अहिले चाहिँ बिसारी हाल्ने, मलखादको प्रयोग गर्ने, प्रोटिन बेटहरू राख्ने काम पनि स्थगित गर्नुपर्छ। यो प्रणाली सकिएर मौसम सफा भएपछि मात्रै यो कार्यहरू यहाँहरूले पुनः सुचारू गर्नुपर्छ।
3: केन्द्रले पानी पर्नु अगाडि खेतमा कुलो काट्न र निकासको व्यवस्था गर्न सल्लाह दियो। तर अहिले झमझम झरी परिरहेको छ। यस्तो बेला चाहिँ धान बालीमा किसानले के गर्ने त? नार्कको राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा,
5: विशेष गरी जुन धान पाकिरहेको छ किसानले खारा बालीको रूपमा स्वतः छोड दिनुपर्छ। अहिले पानी पर्ने बेला भइसकेको छ। धान जुन अवस्थामा छ त्यही अवस्थामा छोड़ दिने, निगरानी गरिराख्ने, खेतमा चाहिँ पानी धेरै भइसकेको छ भने सक्दो निकासको व्यवस्था गर्ने, निकास भइरहेको छैन भने ती धानहरूलाई 4 वटा गाँजलाई एक ठाउँमा बाँध्ने अथवा लट्ठीको सहयोगले चाहिँ धानलाई खारा बालीको रूपमा राखी छोड्ने, धान काट्नु हुँदैन।
3: अरू बाली भन्दा धानले पानी सहन सक्छ अनि पानी चाहिन्छ पनि। त्यसैले खेतमा छोटो अवधिमा पानी जमेर खासै फरक पर्दैन। तर 2-4 दिनसम्म नै खेतमा पानी जम्ने बोट बाला भिज्यो भने असर पुर्याउँछ। त्यसमा पनि छोटो अवधिको धान लगाएका किसानले अहिले विशेष ध्यान पुर्याउनु पर्छ।
5: 24 घण्टादेखि 2-3 दिन भन्दा बढ़ी पानी रह्यो भने त्यसपछि धानका गाँजहरू कुहिने सम्भावना हुन्छन्। त्यो पनि धानको भेराइटी हेरेर थाहा हुन्छ कुन जात हामीले लगाएका छौं त्यसमा भर पर्छ। यदि सामान्य किसिमका धान लगाएका छौं जस्तै हरदिनाथ 6 भयो, हरदिनाथ 1-2 भयो, यस्ता जातहरू लगाएको छु भने बोट कुहिन सक्छन्। र बोट कुहियो भने धानको नाश हुन्छ। त्यस कारणले गर्दा धानको प्रोडक्सन र प्रोडक्टिभिटी घट्छ।
3: यो बेला धानमा बाला लाग्दैछ। किसानले खेतमा पानी हुँदा मल अनि विषादी छिटो बित्छ, बाला फस्टाउँछ भनेर राख्ने चलन समेत छ। तर अहिले युरिया लगायतका मल र विषादी प्रयोग नगर्न धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहाको आग्रह छ।
5: अहिले चाहिँ कुनै पनि मलहरू जुन छन् विशेष गरी युरिया मल, नाइट्रोजन युक्त मलहरूको प्रयोग नगर्ने, यसको प्रयोग गर्यो भने भोलिको दिनमा रोग लाग्ने पनि सम्भावना बढ्छ, त्यसै गरी धान ढल्न सक्ने पनि सम्भावना हुन सक्छन्। त्यसै कारणले युरिया मलको जथाभावी प्रयोग अहिले 4 दिनको लागि नगरिदिनुहोला।
3: पानी पर्ने क्रम रोकिएपछि मात्रै खेत पस्न, बोट ढलेको भए उठाउन र बाला काट्ने बेला भएको छ भने घाम लाग्ने निश्चित भएपछि मात्र काट्न किसानलाई सल्लाह छ।
1: निरन्तरको जरी यो बेला कसरी जोगाउन सकिन्छ मुख्य धान बाली भन्ने विषयमा नार्कको राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दीनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलियो त नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला बैंक तथा वित्तीय संस्थाले धितोपत्र बजारमा सूचीकृत संस्थाको शेयर तथा ऋणपत्रमा गर्ने लगानी सम्बन्धी व्यवस्था खुकुलो भएको छ। यसअघि अर्थ मन्त्रालयले ल्याएको 21 बुँदे पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना 2083 बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबारमा लचकता प्रदान गर्ने घोषणा गरेको थियो। यो कार्ययोजनामा बैंक तथा वित्तीय संस्थाहरूले शेयर बजारमा गर्ने अल्पकालीन कारोबारको जोखिम न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंक मार्फत उनीहरूले खरिद गरेको शेयर कम्तीमा 45 दिन होल्ड गर्नुपर्ने नीतिगत व्यवस्था यथाशीघ्र मिलाइने भनिएको थियो। यस अनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले लगानी सम्बन्धी व्यवस्थामा यस्तो लगानीको न्यूनतम धारण अवधि 6 महिनाबाट घटाएर 45 दिन कायम गरेको हो। कारोबार दैनिकमा खबर छ।
2: नेपाल र भारत व्यापार सन्धि पुनरावलोकन गर्न भारतीय पक्ष सहमति भएको छ। गएको हप्ता नेपाल भारत अन्तर सरकारी उपसमिति अनधिकृत व्यापार नियन्त्रणका लागि व्यापार पारबन्ध तथा सहकार्य सम्बन्धी बैठकमा यो सहमति जुटेको छ। सेप्टेम्बर 16 नयाँ दिल्लीमा बैठक बसेको थियो। विश्वभर व्यापार परिवेश अनुसार विभिन्न विषय सम्बोधन गर्न नेपालले गरेको अनुरोधपछि यो बैठकले सन्धि पुनरावलोकन गर्ने बाटो खोलेको बैठकमा सहभागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बुद्धिबहादुर गुरूङले बताउनुभयो। पछिल्लो 1.5 दशक यता सन्धि स्वतः नवीकरण हुँदै आए पनि पुनरावलोकन गरिएको थिएन। पुनरावलोकनका लागि भारतीय पक्ष सहमत हुँदा यस्तो अवस्था आएको हो। सहमति अनुसार 6 महिनाभित्र प्राविधिक समिति गठन गरिनेछ। नेपाली अधिकारीहरूका अनुसार यो समितिले सन्धिको दायरा पुनरावलोकन गर्नका साथै संशोधन गर्नु विषय पहिचान गर्नेछ। भन्सार बाहेकका अतिरिक्त शुल्क तथा गैर भन्सार उच्च व्यापार लागत र कमजोर व्यापार सहजीकरण जस्ता उल्लेखनीय विभेदकारी अवरोधले नेपालको उच्च व्यापार घाटामा योगदान पुर्याएको विज्ञहरूको भनाइ छ। कान्तिपुरमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बाढी र डुबानबाट बच्न के गर्ने?
7: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
6: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
7: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
6: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
7: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्कसँग।
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भोटेकोसी बाढीमा 533 गाड़ीका र तीनमा चालक संलग्न 741 जना सहचालक, परिचालक तथा व्यवसायी बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। गएको भदौ 10 गते रसुवाको टिमुरेमा आएको बाढ़ीपछि विभिन्न यातायात व्यवसायी संघ, कम्पनी तथा प्रालीले संकलन गरेको विवरणमा ट्रक, कन्टेनर, बस, जीप, माइक्रोबस लगायतका गाड़ीमा बढ़ी क्षति भएको छ। तर घटना भएको 3 हप्ता भन्दा बढ़ी बितिसक्दा पनि हराएका गाड़ी र व्यक्तिको यकिन तथा एकीकृत सरकारी तथ्याङ्क भने तयार भएको छैन। प्रारम्भिक विवरणले नै भोटेकोसी बाढ़ीले रसुवाको यातायात क्षेत्रमा पारेको क्षतिको आकार ठूलो रहेको देखाएको छ। बाढ़ीमा हराएका गाड़ीहरूसँगै तीनमा कार्यरत चालक, सहचालक, परिचालक र व्यवसायीको अवस्थाबारे अझै यकिन हुन नसक्दा प्रभावित परिवार र व्यवसायी थप अनुवलमा छन्। व्यवसायीहरू संघले संकलन गरेको विवरण अनुसार सबैभन्दा ठूलो क्षति टिमुरे क्षेत्रमा ट्रक तथा कन्टेनरमा भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागमा बुझाएको विवरणमा मात्रै 325 ट्रक तथा कन्टेनर र तीसँग सम्बन्धित 440 जना चालक, परिचालक, सहचालक तथा व्यवसायी सम्पर्क विहीन रहेको उल्लेख छ। यातायात व्यवसायी संघले आफ्नो क्षेत्र र सदस्य संस्थाबाट हराएका गाड़ी तथा मानिसको विवरण संकलन गरिरहेका छन्। तर ती विवरणलाई समेटेर सरकारी निकायले अहिलेसम्म एकीकृत र अध्यावधिक तथ्याङ्क भने सार्वजनिक गर्न सकेको छैन। आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ।
4: अब विदेशको खबर। चीनिया राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच वाशिङटनमा भएको उच्च स्तरीय वार्तामा अमेरिका चीन व्यापार युद्ध विरामलाई निरन्तरता दिने विषयमा समझदारी भएको छ। व्हाइट हाउसमा हिजो भएको झण्डै 3 घण्टाको भेटवार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता, ताइवान, इरान र अरू रणनीतिक विषयमा छलफल भएको रोइटर्सले जनाएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुई देशबीच कायम व्यापार युद्ध विरामलाई आउँदो 4 महिना अर्थात जनवरी 10 लम्ब्याउने समझदारी भएको बताउनु भएको छ। वार्ताका क्रममा राष्ट्रपति सीले ताइवानको विषयमा चीनको संवेदनशीलता दोहोर्याउँदै अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्न नहुने धारणा राख्नु भएको खबरमा उल्लेख छ। दुवै देशबीच तनाव बढ़न नदिन सैन्य तथा उच्च स्तरीय सम्वाद कायम राख्नुपर्ने विषयमा पनि छलफल भएको छ। यस्तै कृत्रिम बुद्धिमत्ता प्रविधिको विकास र त्यससँग जोड़िएका विषय पनि वार्ताको मुख्य एजेण्डामा छन्। इरानसँगको युद्ध तथा मध्य पूर्वको अवस्था पनि दुवै नेताबीच छलफल भएको छ। तर वार्ताबाट व्यापार, एआई र ताइवान जस्ता जटिल विषयमा कुनै ठूलो नयाँ सम्झौता भएको विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
5: अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीको सेमी फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र भारत बीचको सेमी फाइनल खेल स्थानीय समयअनुसार दिउँसो 1 बजेदेखि जापानको तोकाई सिटिजन जिम्नेसियममा हुनेछ।

0: विश्वको ध्यान आकर्षण गराउनु भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा केही बेर अगाडि सम्बोधन गर्दै उहाँले नेपालका लागि जलवायु महाविपत्ति केवल मानवीय घटना मात्रै नभएर विकासको आपतकाल भएको स्पष्ट पार्नु भएको छ।
1: फ्लाई दुबई नियमित उडान अन्तर्गत दोस्रो दिन पनि दुबई पोखरा पोखरा दुबई उडान भएको छ। फ्लाई दुबईको विमानले हिजो दुबईबाट 122 जना यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
0: युक्रेनमा 13 नेपाली युद्धबन्दी छन्। शुरूमा कूटनीति च्यानलबाट 9 जना मात्र रहेको जानकारी आए पनि पछिल्लो पटक यो संख्या 13 पुगेको अनौपचारिक रूपमा सरकारले जानकारी पाएको छ। युक्रेनी कूटनीतिक अधिकारीहरूले नयाँ दिल्लीको नेपाली कूटनीतिक अधिकारी संघको कुराकानीमा दुई देशबीच युद्धबन्दी साटासाट गर्ने कानूनी सम्झौता गर्न उनीहरूलाई नेपाल फर्काएर जेलमा राख्न तथा नेपालले रूसी सेनामा नागरिक नपठाउने ग्यारेन्टी गर्न अनुरोध गर्दै आएका थिए। नेपालको निरन्तर पहलपछि अहिले रूसी सेनामा नेपाली नागरिकको भर्ती रोकिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: राष्ट्रिय गौरवको काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट ट्र्याक आयोजनाको निर्माण अवधि थपिँदै जाँदा यसको लागत पनि उल्लेख्य रूपमा बढ़दै गएको छ। 3 वर्षमा बन्नुपर्ने आयोजना 12 वर्ष पुग्दा पनि यसको लागत उकालो लाग्दै गएको खबर गोर्खा पत्रमा छ।
0: वीरगंजको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आवासीय डाक्टरमाथि दबावपूर्ण व्यवहार गरेको आरोप लागेको छ। अस्पतालले स्नातकोत्तर तह पहिलो वर्षमा अध्ययनरत 55 जना आवासीय डाक्टरलाई छात्रावास छाड्न 12 घण्टे अल्टिमेटम दिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: बाजुराको हिमाली गाउँपालिका 5 रुगिनका 55 वर्षीय दलबहादुर दमाई 15 वर्षदेखि रीति राजाको गोठमा बस्दै आउनु भएको छ। दलबहादुरको परिवारले धेरै वर्षदेखि रीति राजाको खेतबारीमा काम गर्दै आफ्नो जीवन गुजारा गर्दै आएको छ। जन्मजात शारीरिक अपाङ्गता भएका दलबहादुर आमा बुबाको निधनपछि बिचल्लीमा पर्नु भएको खबर नयाँ पत्रिकामा छ।
0: निरन्तरको वर्षापछि कोशी नदीमा पानीको बहाव बढ़िरहँदा ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ। नदीमा हिजो बेलुकी 185,130 क्युसेक पानीको बहाव मापन गरिएको छ। दिउँसो 4 बजे भने 177,390 क्युसेक पानीको बहाव मापन गरिएको थियो।
1: यो बिजुली उत्पादन हुने समय हो। वर्षा जारी रहेको र खोलानालामा पानीको बहाव पर्याप्त रहेकाले जलविद्युत आयोजनाबाट बिजुली उत्पादन क्षमता अनुसार भइरहेको छ। तर नेपाल विद्युत प्राधिकरणलाई भने अहिले होइन, हिउँदको बिजुली व्यवस्थापन चिन्ताले सताएको खबर कान्तिपुर दैनिकमा छ।
0: बजेट वक्तव्यबाट खारेजीमा घोषणा गरिएका ब्राजिलको ब्रासिलियाको नेपाली दूतावास तथा चीनको छेङदुङको महावाणिज्य दूतावासलाई सरकारले यथावत राख्ने निर्णय लिएको छ। अर्थमन्त्रीले गएको 15 जेठमा प्रस्तुत गरेको बजेट वक्तव्यमा परेको र संसदले समेत पारित गरिसकेको भए पनि परराष्ट्र मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणले दुई नियोगलाई पूर्ववत कायम राखेको हो।
1: नेपालको शेयर बजारको कारोबार प्रणालीमा नयाँ अभ्यास थपिने भएको छ। नेपाल धितोपत्र बोर्ड सेभनले एउटै कारोबार दिनभित्र शेयर खरिद बिक्री गरी पोजिसन बन्द गर्न सकिने अन्तर्दिवसीय कारोबार इन्ट्राडे ट्रेडिङ सञ्चालनका लागि अवधारणा पत्र सार्वजनिक गर्दै कार्यान्वयनको प्रक्रिया अघि बढ़ाएको हो।
0: काया कैरनमा अब पालो उखानको
1: समयले सबै कुरा मिलाइदिन्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: धेरै ठाउँमा निरन्तर झरी आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो पानी पर्ने। कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध।
0: राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन। जलवायु न्यायमा विश्वको ध्यान आकर्षण। प्रधानमन्त्री शाह र राष्ट्रसंघ महासचिव गुटेरेस बीच भेटवार्ता।
1: मौसमको पूर्व सूचना बेलैमा पाएकाले धानबालीमा क्षति कम हुने अपेक्षा। निरन्तर निगरानी गर्न र पानी पर्ने क्रम रोकिएपछि मात्रै खेत पस्न किसानलाई सल्लाह।
0: ट्रम्प र सी बीचको भेटवार्तामा व्यापार युद्ध विराम लम्ब्याउने सहमति। ताइवान र एआई बारेको मतभेद कायमै।
1: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज भारतसँग खेल्ने।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। पुरानो पार्टी छाडेर नयाँमा लागेका नेताहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एउटा पुरानो पार्टीको कार्यक्रम भइरहेको छ। गोजीमा हात हालेर हिँड्दै गरेका नेता जस्ता देखिने एकजना मान्छे त्यहाँ पुगेका छन् अनि हत्तपत्त केही सम्झे जस्तो गरेर उनी भन्दैछन्, आचिया कस्तो झुक्किएछु, सधैँ भाग लिइराखे बानी नयाँ पार्टीतिर लागेको बिर्सेछु भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। आज र भोलि ठूलो पानी पर्ने भएकाले सकेसम्म लामो दूरीको यात्रा नगरौं। नमस्कार।

0: श्री ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: महालेखा परीक्षक को कार्यालय को अनुरोध महालेखा परीक्षक को कार्यालय को स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 को आर्थिक कारोबार को लेखा परीक्षण गर्न प्रथम चरण में 44 जिल्ला का संघ प्रदेश र स्थानीय तह का कार्यालय में लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षण में सघाउ पुग्ने आर्थिक काम कार्यवाही को सूचना तथा जानकारी एवं लेखा परीक्षण टोली को कार्य सम्पादन का सन्दर्भ में कुनै सुझाव तथा गुनासो भएमा कार्यालय को टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेक को 200 Mbps इंटरनेट 7 महीना को लागि मात्र ₹5,700 मा। साथ ही क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी HD र SD टीवी च्यानलहरू, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र IPTV अब क्लासिक टेक मा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुने छन्।
4: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
2: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रीडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA BCA BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग
2: फोन नंबर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: নমস্কার, রেডিও মর্সাংদি পঞ্চানব্বে মেগাহর্স র ইন্টারনেট অনলাইন www.radiomarsangdi.org রেডিও মর্সাংদি ডট ওআরজি মা বিহান ৬:৩৫ বজে মর্সাংদি সমাচার মা লক্ষ্মী কো স্বাগত ছ প্রসারণ কো শুরু মা মুখ্য মুখ্য সমাচার কা শীর্ষক হরু
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: मौसमलाई मध्यनजर गर्दै लमजुङका आठवटै स्थानीय तहले भोलि शुक्रबार विद्यालयमा मौसमलाई मध्यनजर गर्दै लमजुङका आठवटा स्थानीय तहले शुक्रबार विद्यालयमा विदा दिने निर्णय। भारी वर्षाको सम्भावनापछि लमजुङमा रात्रिकालीन सवारी आवागमनमा रोक। नेपाली कांग्रेस लमजुङको छ पालिकामा सर्वसम्मत नेतृत्व चयन। मध्य नेपालमा नेतृत्व चयनका लागि मतदान। राइनसमा सर्वसम्मत गर्ने प्रयास जारी। र विशेषर एघार सिटीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार। नागरिकलाई सहज हुने अपेक्षा। अब समाचार विस्तारमा कर्णाली र सुदूरपश्चिमको पहाड़ी भेगबाहेक देशका अरू ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली र मनसूनी वायुको प्रभावका कारण अस्ति बुधबार बेरुकीदेखि नै झरी शुरू भएको हो। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सी आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। निरन्तर झरी परिरहे पनि अहिले बिहानसम्म कुनै पनि नदी खोलामा ठूलो बाढ़ी आएको छैन, तर पानीको बहाव बढ़न थालेको छ। तर भोलि जोखिम बढ़िरहेकोले विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस प्रदेशको एक दुई ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अरू ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। मौसमका जानकार उज्जवल उपाध्यायले आज बिहानैदेखि गण्डकीको समग्र भेग र लुम्बिनीको खास गरी महाभारतदेखि तल्लो भेगमा वर्षा पूर्ण रूपमा केन्द्रित हुने र कोशीतिर वर्षाको तीव्रता केही घट्ने जानकारी दिनुभएको छ। आज र भोलि ठूलो पानी पर्ने भएकोले सरकारले त्यसै अनुसार पूर्व तयारी र उच्च सतर्कता अपनाएको जनाएको छ। धेरै विद्यालयले आज विदा दिएका छन्। मुख्य राजमार्गमा रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। नदी खोला किनाराका बस्तीमा निरन्तर निगरानी भइरहेको सरकारी निकायले जनाएका छन्। धादिङको कृष्णभीरमा गैराती ठूलो ढुंगासहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। बाढ़ी पहिरोको जोखिमका कारण रातभर बन्द गरेर आज बिहान पाँच बजेदेखि गाड़ी सञ्चालन गर्ने भनिए पनि पहिरो खसेपछि समस्या भएको छ। पहिरो पन्छाउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि डाइभर्जन निर्माण गरिएको छेउमा पहिरो सहितको ढुंगा खसेको हो। पहिरोकै कारण काठमाडौँ हेटौडा जाने जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै कोशी राजमार्ग अन्तर्गत खादबारी किमाथाङका सड़क खण्डको भोटखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि हुङहुङ सड़क खण्ड अवरूद्ध भएको छ। लगातार वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सड़कमा रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। दिउँसो सड़क खुल्ला भएको बेलामा पनि बाढ़ी पहिरोको जोखिम भएकोले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ। भारीदेखि अति भारी वर्षाको पूर्वानुमानसँगै बाढ़ी तथा पहिरोको जोखिम बढ़ेपछि लमजुङका आठवटा स्थानीय तहले असोज नौ गते विद्यालयमा विदा दिने निर्णय गरेका छन्। लमजुङका चार नगरपालिका बेसेसहर, राइनस, मध्य नेपाल नगरपालिका र सुन्दरबजार नगरपालिका साथै चार गाउँपालिका मर्सेङदी, कोलसुथार, दोर्दी र दूधपोखरी गाउँपालिकाले विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। पछिल्लो मौसम पूर्वानुमान अनुसार जिल्लामा भारीदेखि अति भारी वर्षा हुन सक्ने तथा बाढ़ी पहिरो लगायत प्राकृतिक विपदको जोखिम रहेकाले विद्यालय बन्द गरिएको सम्बन्धित पालिकाहरूले जनाएका छन्। पालिकाहरूले विद्यार्थी शिक्षक तथा अभिभावकलाई मौसमको अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनमा असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न प्रदेशमा भारी तथा केही स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि स्थानीय तहहरूले विद्यालयमा बन्द गर्ने निर्णय गरेका हुन्। बाढ़ी पहिरो हिमपात हावाहुरी तथा चट्याङ लगायत प्राकृतिक विपत्ति जोखिमलाई मध्यनजर गर्दै विद्यार्थी तथा शिक्षक कर्मचारीको सुरक्षाका लागि असोज 9 गते शुक्रबार एक दिन अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द रहने स्थानीय तहले जनाएका छन्। साथै यस अवधिमा विद्यालय तथा घर बाहिर निस्कँदा विशेष सावधानी अपनाउन तथा अत्यावश्यक काम बाहेक यात्रा नगर्न सम्भावित जोखिमबाट सुरक्षित रहन अनुरोध गरिएको छ। बेसीसह नगरपालिका 11 सिटीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भएको छ। नयाँ शाखाबाट बिहिबारदेखि औपचारिक रूपमा बैंकिङ सेवा शुरू गरिएको हो। राष्ट्रिय वाणिज्य बैंकका गण्डकी प्रदेश प्रमुख पुष्पचन्द्र थापाले ज्येष्ठ नागरिकलाई चेक हस्तान्तरण गर्दै शाखाको औपचारिक शुभारम्भ गर्नुभएको हो। शाखा सञ्चालनमा आएसँगै चिती तथा आसपासका नागरिकलाई बैंकिङ सेवा लिन सहज हुने अपेक्षा गरिएको छ। शाखा सञ्चालनका लागि करिब 2 वर्षदेखि निरन्तर पहल र प्रयास गरिएको अध्यक्ष शिवप्रसाद जोशीले बताउनुभयो। लामो समयपछि चितीमै राष्ट्रिय वाणिज्य बैंकको सेवा शुरू गर्न सफल भएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो। शाखा सञ्चालनका लागि करिब 2 वर्षदेखि निरन्तर प्रयास गर्दै आएको थियो, अन्तत हामी प्रयास सफल भएको छ। वडाध्यक्ष जोशीले बताउनु भएको हो। शाखा स्थापनाका लागि सहयोग गर्ने राष्ट्रिय वाणिज्य बैंक तथा सम्बन्धित सबैप्रति उहाँले आभार व्यक्त गर्नुभयो। नयाँ शाखाबाट कर्ज प्रवाह बाहेक राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्ने अन्य बैंकिङ सेवा उपलब्ध हुने जनाएको छ। सिटीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा सञ्चालनमा आएसँगै स्थानीय स्तरमा वित्तीय पहुँच विस्तार हुनुका साथै सो क्षेत्रका नागरिकलाई बैंकिङ कारोबारका लागि सदरमुकाम तथा अन्य स्थानमा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। स्थानीय नागरिक ज्येष्ठ नागरिक तथा सेवाग्राहीलाई विशेष रूपमा सहज हुने अपेक्षा गरिएको छ। बेसीसह नगरपालिका प्रमुख गुमान सिंह अर्याल र प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकाल बीच आर्थिक वर्ष 2082/84 प्रमुख प्रशासकीय अधिकृतले गर्नुपर्ने काम कर्तव्य सम्बन्धमा बुधबार 41 बुँदमा कार्य सम्वाद करार सम्झौता भएको छ। सुशासन तथा ऐन 2064 तथा नियमावली 2065, निजामती सेवा ऐन 2049 तथा नियमावली 2050, स्थानीय सरकार सञ्चालन ऐन 2074, नेपाल सरकारद्वारा समय समयमा जारी निर्देशन एवं परिपत्रमा उल्लेखित प्रावधान अनुरूप कार्य सम्पादन सम्झौता गरिएको हो। नगर प्रमुख गुमान सिंह अर्याली नगरपालिकाको सेवा प्रवाह, विकास व्यवस्थापन र स्थानीय शासन सञ्चालनलाई व्यवस्थित गर्न सुशासन प्रत्याभूत गर्न कार्य सम्पादन सम्झौता गरिएको बताउनुभयो। सम्झौताले कार्य सम्पादन स्तर उच्च राख्न र निर्धारित लक्ष्य प्राप्त गर्न सहज हुने र थप जवाफदेहिता वहन गर्न प्रेरित गर्ने प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले बताउनुभयो। सम्झौतामा कार्यपालिका तथा सभाबाट भएका निर्णयहरू कार्यान्वयन गर्ने गराउने र सोको अनुगमन गर्ने नगर प्रमुखलाई नगरसभा र कार्यपालिका तथा सो अन्तर्गतका निकायहरूको महत्वपूर्ण काम कार्यवाहीहरूको विषयमा समय समयमा जानकारी गराउने उल्लेख गरिएको छ। नगरपालिका अन्तर्गतका सबै निकायहरूको काम कार्यवाही सुस्त र प्रभावकारी बनाउन आवश्यक निर्देशन दिने, अनुगमन र सुपरिवेशन गर्ने, प्रविधि र सिपको उपयोग गरी छिटो छरितो रूपमा सेवा प्रवाह गर्ने, वित्तीय सुशासन कायम राख्न प्रचलित आर्थिक कानूनहरूको पालन गर्न प्रयत्नशील रहने लगायतका विषयमा 41 बुँदामा उल्लेख गरिएको छ। सम्झौतामा आफू मतहतका कर्मचारीहरूलाई कार्य सम्पादन क्षमता अभिवृद्धि गर्न आवश्यक प्रशिक्षण दिलाउनु पर्ने, कर्मचारीहरूलाई सरकार र जनताका लागि उत्तरदायी हुने गरी प्रशिक्षित गर्ने, प्रोत्साहन गर्ने र उत्तरदायी बनाउन प्रयत्न गर्नुपर्ने, स्थानीय स्तरका तथ्याङ्कहरूलाई अभिलेखीकरण र प्रमाणित गरी अद्यावधिक गर्नुपर्ने उल्लेख गरिएको छ। कार्य सम्पादन सम्झौताले विगतमा भन्दा नगरपालिकाले गर्ने काम थप व्यवस्थित, पारदर्शी र नागरिक मैत्री हुने अपेक्षा गरिएको बेसीसह नगरपालिकाले जनाएको छ। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: निशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
0: निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग भएमा,
1: डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहा हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
0: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
1: उदास भइरहने, जिउमा फूर्ति नहुने, अल्यास भइरहने, जीव दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा,
0: निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट।
1: मोरल सिटी हस्पिटल प्राली, बेसी सहर, पुरानो लमजुङ मोडेल हस्पिटल, पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665200004।
0: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
3: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको ₹1,00,000 रुपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665201166, 98565-45248, 98412-38555 र 98565-43357 लमजुङ उद्योग वाणिज्य संघ, बेसी सहर, लमजुङ। हातेमालु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
0: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मुख्य कार्यालय बेसी शहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी शहर एकाई 2083 असोज 23 गते शुक्रबार समय दिउँसो 11:30 बजे, स्थान जिल्ला समन्वय समितिको सभाहल, बेसीसहर नगरपालिका 8, लमजुङ। मर्सङ्गी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र, खुदी बजार, यही असोज 24 गते शनिबार, समय दिउँसो 11:30 बजे, स्थान लमजुङ उद्योग वाणिज्य संघ, खुदी इकाईको सहल, खुदी बजार,
3: सुन्दर बजार, राइनस, दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूको लागि भोटेवाड सेवा केन्द्र सेउडीबार। साधारण सभा हुने मिति र स्थान यही असोज 24 गते शनिबार बिहान 11:30 बजे, सृजनशील तमु आमा समूहको भवन, सुन्दर बजार 9, पहिरे।
0: नोट: एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ। समय 11:30 बजे, स्थान हातेमालो साकोसको सभाहाल, बेसेसहर 7, भीमसेन स्थान, लमजुङ।
3: थप जानकारीको लागि सम्पर्क हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बेसी शहर 0665209155, 5209525, खुदी सदस्य सेवा कार्यालय 98567824 र भोटेवाडा सदस्य सेवा कार्यालय 066400225।
1: जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको 20 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसिसर लमजुङको 20 वार्षिक साधारण सभा इकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई साधारण सभामा अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति समय र स्थान
3: रामबजार सेवा केन्द्र यही असोज 16 गते तामाङ आमा समूह भवन रामबजार समय बिहान 11 बजे।
1: साल्मे सेवा केन्द्र असोज 17 गते टक्सार आमा समूह भवन साल्मे बिहान 10 बजे।
3: भुजुङ सेवा केन्द्र असोज 18 गते सामुदायिक भवन टोल नम्बर 3 बिहान 7 बजे।
1: नायू सेवा केन्द्र असोज 18 गते जनजागृति आमा समूह भवन नायू समय दिउँसो 1 बजे।
3: गादी सेवा केन्द्र असोज 20 गते दोभानचौर गादी बिहान 11 बजे।
1: भोटेवाडा सेवा केन्द्र असोज 21 गते समुता तमु समाज भवन भोटेवाडार बिहान 11 बजे।
3: बेसिसर कार्यालय असोज 24 गते शान्तिटोल आमा समूह भवन शान्तिटोल बिहान 11 बजे।
1: असोज 25 गते संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको निर्णय प्रमाणीकरण गरिनेछ।
3: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमसुङ।
0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
4: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बचलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
5: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्र्याङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
6: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038 98463038।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गतको 3 नगर अधिवेशनमा सभापति उम्मेद्वारको लागि भोलेटारमा सम्पन्न मतदानमा कम प्रसाद गुरूङ 132 मत सहित 23 मतको अन्तरमा विजय भएका छन्। निकटतम प्रतिद्वन्दी ओमवीर गुरूङले 109 मत प्राप्त गर्न सफल भएको छ। 254 प्रतिनिधि भएको मतदान संख्यामा 241 मत खसेको थियो। बेसीसहर नगरपालिकाको सभापतिमा पूर्णबहादुर थापा र सुन्दरबजार नगरपालिकाको नगर सभापतिमा उत्तम गुरूङ निर्विरोध निर्वाचित हुनुभएको छ। यसै गरी मर्सङ्गी गाउँपालिकामा लोकनाथ घिमिरे, दोर्दी गाउँपालिकामा लालबहादुर गुरूङ, दुधपोखरी गाउँपालिकामा कमल धिताल र कोलसुथर गाउँपालिकामा राजु गुरूङ सर्वसम्मत रूपमा सभापति पदमा चयन हुनुभएको छ। Thank you. स्थानीय स्रोत साधनको सदुपयोग गर्दै महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले बेसी शहर नगरपालिका वडा नम्बर 11 तीन दिने व्यावसायिक अचार बनाउने तालिम शुरू भएको छ। वडा कार्यालयको महिला लक्षित वार्षिक कार्यक्रम अन्तर्गत वडा स्तरीय महिला सञ्जालले तालिमको आयोजना गरेको हो। बिहिबार भएको तालिमको उद्घाटन सञ्जालकी अध्यक्ष सपना श्रेष्ठको अध्यक्षता तथा वडा अध्यक्ष शिवप्रसाद जोशीको प्रमुख आतिथ्यतामा शुरू भएको हो। वडा कार्यालयमा शुरू भएको तालिममा वडाका 24 आमा समूहबाट 60 महिलाको सहभागिता रहेको छ। तालिमको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष जोशीले महिलालाई सिप प्रदान गरी उद्यमशीलतातर्फ अघि बढ़ाउने उद्देश्यले वडा कार्यालयको महिला लक्षित वार्षिक कार्यक्रम अन्तर्गत सिपमूलक तालिम सञ्चालन गरिएको बताउनुभयो। वहाँले स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको प्रयोग गरी उत्पादन र आय अर्जनसँग जोड़िन तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा वडा सदस्य विजय राज सेडाई र निवर्तमान कार्यपालिका सदस्य कृष्ण नेपालीले तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतार्दै महिलाहरूलाई स्वरोजगार बन्न शुभकामना दिनुभयो। कार्यक्रममा सञ्जालकी उपाध्यक्ष लक्ष्मी घरतीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सञ्जालकी सचिव यम कुमार श्रेष्ठले गर्नुभएको थियो। तीन दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षक माया गुरूङले विभिन्न 9 प्रकारका अचार बनाउने व्यावहारिक सिप प्रदान गर्नुहुनेछ। सहभागी महिलालाई अचार उत्पादन स्थानीय सामग्रीको उपयोग तथा सिपलाई व्यवसायमा रूपान्तरण गर्ने विषयमा अभ्याससहित प्रशिक्षण दिइने आयोजकले जनाएको छ। स्थानीय स्तरमै उपलब्ध तरकारी तथा अन्य कृषि उपजलाई प्रशोधन गरी मूल्य अभिवृद्धि गर्ने र त्यसबाट आमदानीको बाटो खोल्ने उद्देश्यले सञ्चालन गरिएको तालिमले महिलाको सिप आत्मविश्वास र उद्यमशीलता विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ। गुरूङ भाषा संस्कृति र सामाजिक जीवनमा आधारित चलचित्र मलाई क्रमुकको लमजुङमा शुभ मुहूर्त गरिएको छ। बेसेश्वर स्थित ब्रदर्स क्याफे मनाङ्गे चौतारामा चलचित्रको शुभ मुहूर्त गरिएको हो। ज्योति प्रोडक्शन्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रले गुरूङ समुदायमा बढ़दो विदेश मोह शिक्षालाई हेर्ने दृष्टिकोण र सामाजिक प्रतिष्ठालाई गलत ढंगले मापन गर्ने प्रवृत्तिलाई कथकको मुख्य विषय बनाएको छ। आमाको महत्वाकांक्षा छोराको आत्मसम्मान र समाजमा व्याप्त देखासिकी बीच उत्पन्न नहुने द्वन्द्वलाई चलचित्रमा यथार्थ परक र भावनात्मक ढंगले प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ। चलचित्रका निर्माता खेमेन्द्र गुरूङ छन् भने निर्देशन पीटर गुरूङले गर्नेछन्। चलचित्रमा मनोज गुरूङ, मनिका गुरूङ, मन्जु गुरूङ, प्रतीक जंग तामाङ, गजेन्द्र गुरूङ, लालदेवी घले र रेशम गुरूङ लगायत कलाकार मुख्य भूमिकामा रहनेछन्। गुरूङ भाषा संस्कृति र मौलिक सामाजिक परिवेशलाई कथाको केन्द्रमा राखिएको चलचित्रको छायाङ्कन लमजुङका बेसी शहर घनपोखरा र भुजुङ लगायत स्थानमा गरिनेछन्। छिमेकी मनाङ जिल्लाका विभिन्न स्थानमा पनि छायाङ्कन गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ। प्राकृतिक र सांस्कृतिक विविधता युक्त यी स्थानमा चलचित्रको कथासँग जोडेर प्रस्तुत गरिने निर्माण पक्षको भनाइ छ। चलचित्रमा गुरूङ संस्कृति मौलिकता झल्काउने गीत संगीतलाई पनि प्राथमिकता दिइएको छ। गीतमा आरके गुरूङको शब्द संगीत तथा स्वर रहनेछ भने उषा गुरूङ र अनु चौधरीको पनि स्वर रहनेछ। गुरूङ समुदायको मौलिक भाषा संस्कृति र सामाजिक जीवनसँग जोडिएको कथा मार्फत समसामयिक सामाजिक विषयलाई पर्दामा ल्याउन मलाई क्रमो निर्माण गर्न लागि हो। राइनस 8 रहेको सर्वोदय सेवाश्रममा रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण भएको छ। बेसी शहरमा रहेको प्रदेश अस्पताल लमजुङले आश्रममा निशुल्क स्वास्थ्य परीक्षण गरेको जनाएको छ। अस्पतालका मेडिकल अधिकृत डाक्टर रूक्ष थापाको नेतृत्वमा स्वास्थ्य कर्मीको टोलीले आश्रममा रहनु भएको ज्येष्ठ नागरिक तथा कर्मचारीको स्वास्थ्य परीक्षण गरेको हो। आश्रममा 26 सुगर प्रेसर जाँच गर्नुका साथै सामान्य स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो भने स्वास्थ्य समस्या देखिएका नागरिकले निशुल्क औषधि वितरण र परामर्श सेवा प्रदान गरिएको आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। अस्पतालको सहयोगी र मानवीय सेवाप्रति आश्रम का अध्यक्ष कृष्णराज ओलियाले आभार सहित धन्यवाद व्यक्त गर्नुभएको थियो। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
10: मुख्य समाचारका प्रायोजक
11: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: महोत्सवलाई मध्यनजर गर्दै लमजुङका आठवटै स्थानीय तहले आज विद्यालयमा विदा दिने निर्णय। भारी वर्षाको सम्भावनापछि लमजुङमा रात्रिकालीन सवारी आवागमनमा रोक। नेपाली कांग्रेस लमजुङको आठवटै पालिकामा नेतृत्व चयन र बेसी सहर 11 सिटीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार। नागरिकलाई सहज हुने अपेक्षा। बिहान 6:35 बजेको मर्साङदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशले धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्साङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्साङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: कान्छी, गर्भनौने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Sonia. Extreme energy drink.
1: 아니, 쿠시, 게 칸죠? 아스컬도 전에 푸르디르 라 스와스타 데크추다.
2: 칸이 다 카스테 게 요이나 디디. 람중 에그로비 컨선 드와라 우트파딧 수드다 람중 마하 비하나 벨루카 다이닉 에킥 삼차 칸이 가리고추.
1: 아니 마하사이 수드다 라 오르가닉 네 홀라라?
2: 호니 디디. 람중 마하 다 1350 미터 우사이마 아프네 펌마 정갈리 스로드 바타 우트파딧 카티키 오르가닉 마하 호.
1: 마하 바이크 어루 키케 파인차 데 해?
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
2: महको सेवन स्वस्थ र दीर्घ जीवन।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-20-19 0665-20-370 वा 590-370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
6: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 98560-46-244।
7: नमस्ते, म लोक गायक बलवीर थापा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ।

0: स्वास्थ्य सरकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसडीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्तन्जी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विश्वशहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
7: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: नमस्कार, तपाईहरू सुन्दै हुनुहुन्छ साप्ताहिक स्वास्थ्यमूलक कार्यक्रम स्वास्थ्य सरोकार। यो कार्यक्रम एसजीसीएस नमुना कम्युनिटी हस्पिटलद्वारा सञ्चालित भइरहेको स्टेप अप तथा स्केल अप परियोजनाको सहयोगमा तयार गरिएको हो। यस परियोजनाले नसर्ने रोगहरूको रोकथाम, मानसिक स्वास्थ्य प्रवर्धन तथा समुदायमा स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। र आजको यो कार्यक्रम पनि हामी तपाईँले रेडियो मर्स्याङ 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज, रेडियो भोटे ओडार 90.8 मेगाहर्जबाट एकैसाथ प्रसारण हुँदै आइरहेको छ र तपाईँले एकैसाथ सुनिराख्नु भएको छ। साथै रेडियोको फेसबुक पेज, वेबसाइट तथा हाम्रो पात्रो मार्फत पनि तपाईँले यो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको बारेमा तपाईँले दिनुभएको सल्लाह, सुझाव, जिज्ञासाहरूलाई मध्यनजर गर्दै हामीले तपाईँले सुन्न चाहे अनुरूपको कार्यक्रम बनाउने निकै प्रयास गरेका छौं र आज पनि कार्यक्रममा एकदमै निकै महत्वपूर्ण र संवेदनशील विषयको बारेमा हामी कुराकानीहरू गर्दैछौ र आज हामीले कार्यक्रममा मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको बारेमा कुराकानी गर्दैछौ। हिजो मात्रै सेप्टेम्बर 10 हामीले विश्व आत्महत्या रोकथाम दिवस मनायौं र यो दिन चाहिँ केवल एउटा दिवस मनाउने दिन मात्र होइन, अनि यो दिन हामीले चाहिँ एउटा महत्वपूर्ण प्रश्न आफैलाई सोध्ने दिन पनि हो। हाम्रो वरिपरि कुनै व्यक्ति पीड़ामा छ कि, अथवा हामीले उसको कुरा सुनेका छौं कि छैनौ, उसलाई सहयोग चाहिएको बेला हामी उसको साथमा छौं कि छैनौ भन्ने चाहिँ यो सबै कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। अनि सबैभन्दा महत्वपूर्ण कुरा के छ भने हामी मानसिक स्वास्थ्यको बारेमा खुलेर कुराकानी गर्न सक्छौ कि सक्दैनौ। हामी सबैजनाले हाम्रो शरीरमा समस्या हुँदा सजिलै भन्न सक्छौ, मेरो टाउको दुख्यो अथवा मेरो पेट दुखेको छ, मलाई ज्वरो आएको छ, र त्यसपछि हामी उपचार खोज्छौ। तर जब मन दुख्छ, जब धेरै तनाव हुन्छ, जब धेरै निराश हुन्छ, एक्लोपनाको महसुस हुन्छ, जब आफूलाई कसैले नबुझेको महसुस हुन्छ, त्यो कुरा भन्न हामीलाई धेरै र अझै पनि अप्ठ्यारो लाग्छ। किनभने हाम्रो समाजमा अझै पनि मानसिक स्वास्थ्यसँग जोडिएका धेरै गलत धारणाहरू छन्। कसैले मानसिक स्वास्थ्यको समस्या बतायो भने धेरै सोचेर हो अथवा कमजोर भएर हो, मन बलियो बनाउनु पर्छ, समयसँगै आफै ठिक हुन्छ भनेर टार्ने गरिन्छ। तर मानसिक पीड़ा पनि वास्तविक पीड़ा हो। जसरी शरीरलाई उपचार चाहिन्छ, त्यसरी नै मनलाई पनि हेरचाह आवश्यक पर्छ, उपचार तथा सहयोग चाहिन्छ। मानसिक स्वास्थ्य राम्रो हुनु भनेको जीवनमा कहिले दुःख नआउने भन्ने होइन, तनाव नहुनु होइन, अथवा समस्या नै नआउनु भन्ने कुरा होइन, बरु समस्या र कठिन परिस्थितिका बीचमा पनि आफूलाई सम्हाल्न सक्ने क्षमता हुनु आवश्यक पर्छ। सहयोग माग्न सक्नु, अरूसँग स्वस्थ सम्बन्ध बनाउन सक्नु र मानसिक स्वास्थ्यको चाहिँ महत्वपूर्ण एउटा हिस्सा हो। हिजो मात्र आत्महत्या रोकथाम दिवस मनायो र धेरैजना बिरामीहरू, धेरैजना मानिसहरूलाई मैले अस्पतालमा भेट्छु, किनभने म आफै पनि मानसिक स्वास्थ्य परामर्शदाता, मनोविमर्शदाता पनि हो। आत्महत्या के हो भन्ने कुरा हामी सबैलाई थाहा छ। जसले चाहिँ आफैले आफैलाई हत्या गर्नुहुन्छ अथवा आफैले आफैलाई हार्म गर्नुहुन्छ त्यसलाई चाहिँ आत्महत्या भनिन्छ। भने आत्महत्या रोकथाम चाहिँ कहाँबाट सुरु हुन्छ त भन्दाखेरि, आत्महत्या रोकथाम सुरु गर्नको लागि चाहिँ कुराकानीबाट सुरुवात गर्न सकिन्छ। कसैलाई समस्या छ भने उसलाई चुप लगाउने होइन, उसको कुरा सुन्ने, उसको पीडालाई सानो नबनाउने र आवश्यक पर्दा सहयोग खोज्नको लागि प्रेरित गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ चाहिँ मानिस आफ्नो समस्या समाधान गर्नुभन्दा पहिला चाहिँ आफ्नो कुरा कसैले सुनिदिए हुन्थ्यो भन्ने चाहन्छ। त्यसैले यदि तपाईँको नजिकको मानिस कुनै समस्या लिएर तपाईँसँग आउँछ भने तुरन्तै सबै कुराहरू अथवा तपाईँलाई भन्ने बित्तिकै समाधान खोज्न आएको हुँदैन। कहिलेकाहीँ सुनिदिने व्यक्तिको जरुरी परेर चाहिँ उहाँहरू हामीसँग तपाईँसँग आउनुभएको हुन्छ। हामीले चाहिँ प्रायः जसो हामीले भनिरहेको हुन्छौँ, तिमीले भनेको समस्या त के पनि होइन, मलाई पनि यस्तो समस्या परेको थियो, अरू मान्छेको जीवन हेर न, तिमी किन यति धेरै कमजोर भएको, यस्तो कुरा सोच्नु हुँदैन भन्नुभन्दा पहिले एकपटक रोकिएर उसको कुरा सुनौ र उसलाई उसको समस्याहरूलाई हामीले रोकथाम गर्नुभन्दा, उसको बोलीहरूलाई चाहिँ हामीले रोक्नुभन्दा चाहिँ उसलाई के भन्न सकिन्छ भन्दाखेरि, तिम्रो कुरा सुन्न म तयार छु, तिमी अहिले एकदमै गाह्रो अवस्थामा छौ मैले बुझेको छु, तिमी एक्लै छैनौ अथवा हामी मिलेर सहयोग खोजौ न भन्ने जस्ता उत्साहित शब्दहरू चाहिँ हामीले भन्न सकिन्छ। यी कुराहरू सुन्दाखेरि एकदमै सामान्य लाग्न सक्छ, तर कठिन अवस्था अथवा कठिन समयमा गुज्रिरहेको व्यक्तिको लागि यो निकै महत्वपूर्ण हुन सक्छ। हामी अर्को महत्वपूर्ण विषयमा पनि कुराकानी गर्न गइरहेको छ, मानसिक स्वास्थ्यको बारेमा। त मानसिक स्वास्थ्य समस्या भएको व्यक्ति चाहिँ कस्तो देखिन्छ त? होइन, हामीले सोचे जस्तै सधैँ एउटै हुँदैन है। मानसिक स्वास्थ्य समस्या भएको व्यक्ति, कुनै व्यक्ति बाहिरबाट हाँसिरहेको हुन सक्छ तर भित्र निकै संघर्ष गरिरहेको नि हुन सक्छ। कुनै व्यक्ति धेरै बोल्ने व्यक्ति थियो तर अचानक एक्लिएर बस्न थालेको हुन सक्छ, अथवा कसैलाई चाहिँ एकदमै मन पर्ने कुराहरूमा रुचि हराएर जाने, अथवा पहिला एकदमै मन पर्ने र पछि गएर ती कुराहरू चाहिँ मन नपराउने हुन सक्छ भने, कसैलाई निरन्तर निराश तनाव वा असहायपनहरू देखिन सक्छ भने, कसैले चाहिँ भविष्यप्रति आशा कम भएको कुराहरू गर्न सक्छन् र कसैले आफू चाहिँ एकदमै बोझ जस्तो भएको कुराकानीहरू गर्न सक्छन् अथवा आत्महत्याको बारेमा चाहिँ विचारहरू आइरहेको छ भनेर कुराकानी गर्न सक्छन्। अनि यस्ता परिवर्तनहरू देखिँदा हामीले तुरुन्तै निर्णय गर्ने होइन तर व्यवस्था पनि नगर्ने, नजिक जाने, कुराकानी गर्ने, कुरा सुन्ने र उनीहरूलाई चाहिएको आवश्यक सहयोगतर्फ हामीले जोड्न सकिन्छ अथवा अस्पतालसम्म जानको लागि सल्लाह दिन सकिन्छ, उसको मनमा के भइरहेको छ भनेर बुझ्नको लागि उसलाई सहायता गर्न सकिन्छ। आजको कार्यक्रम सुन्दै गर्दाखेरि तपाईँहरूसँग म सानो कुराको आज अपेक्षा गर्न चाहन्छु अथवा सानो कुरा तपाईँहरूलाई भन्न चाहन्छु। आज कार्यक्रम सकिएपछि तपाईँले आफ्नो परिवार, साथी वा नजिकको कुनै पनि व्यक्तिलाई फोन गर्नुहोस् र केवल यति सोध्नुहोस्, तपाईँलाई कस्तो भइरहेको छ? सायद उसले भन्ला म ठिक छु, तर सायद उसले केही पनि खोल्न नसक्ला, अथवा त्यसरी जवाब सुन्ने मात्र होइन उसको अवस्था बुझ्ने पनि प्रयास गरौं। हामीले कसैको सबै समस्याहरू समाधान गर्न सक्दैनौ, तर हामी उसको कुरा सुन्न सक्छौ, हामी साथ दिन सक्छौ र आवश्यक परेको ठाउँमा विशेषज्ञ खोज्न पनि हामी सहयोग गर्न सक्छौ। मानसिक स्वास्थ्य समस्यालाई पहिचान गरेर त्यसलाई चाहिँ सहायता, मानसिक स्वास्थ्य समस्यामा भएको व्यक्तिलाई सहायता गर्नको लागि साथी, परिवार सबैको एकदमै ठूलो भूमिका छ। अझ त्यसमा चाहिँ परिवारको भूमिका अझ धेरै छ। परिवार मानसिक स्वास्थ्यको चाहिँ सबैभन्दा महत्वपूर्ण चाहिँ सपोर्ट सिस्टम मध्ये एउटा हो। घरमा यस्तो वातावरण बनाऊ जहाँ बच्चाले आफ्नो डरहरू भन्न सकोस्, युवाले आफ्नो तनावहरू भन्न सकोस् र अभिभावकले आफ्नो चिन्ताहरू भन्न सकोस्, श्रीमान श्रीमतीले आफ्नो समस्याहरू भन्न सकोस्, ज्येष्ठ नागरिकले आफू एक्लो भएको कुराहरू व्यक्त गर्न सकोस् र कसैको समस्या सुन्दा तुरन्तै समाधान दिनै पर्छ भन्ने छैन। कहिलेकाहीँ केवल ध्यान दिएर अरूको कुरा सुन्दा मात्र पनि हामीले ठूलो सहयोग गरिरहेका हुन्छौ। अर्को एउटा महत्वपूर्ण कुरा के छ भने, मानसिक स्वास्थ्य र हाम्रो दैनिक जीवन एकदमै महत्वपूर्ण विषयहरू हो। चाहिँ हाम्रो मानसिक स्वास्थ्य, हाम्रो निन्द्रा, खानपान, शारीरिक गतिविधि, सामाजिक सम्बन्ध, कामको दबाव, आराम गर्ने समयले पनि प्रभाव पार्न सक्छ। त्यसैले मानसिक स्वास्थ्यको हेरचाहका लागि आफ्नो दैनिक जीवनमा केही स्वस्थ बानीहरू चाहिँ हामीले विकास गर्न सकिन्छ। जस्तै पर्याप्त मात्रामा आराम गर्ने, पर्याप्त पानी पिउने, शारीरिक गतिविधिहरू गर्ने र आफ्नो भावनाहरूलाई चाहिँ विश्वासिलो व्यक्तिसँग चाहिँ कुराकानीहरू गर्ने, समस्या हुँदा एक्लै बसेर अथवा एक्लै लिएर मनमने ती कुराहरूलाई चाहिँ नगुम्साउने र मलाई चाहिँ मनपर्ने, आफूलाई मनपर्ने स्वस्थ गतिविधिहरू गर्न सकिन्छ र यदि ती कुराहरूबाट हामीले सहायता पाउन सकिएन अथवा मलाई चाहिँ एकदमै गाह्रो परिरहेको छ भनेर हामीले सोच्छौ भने चाहिँ आवश्यक पर्दा हामीले प्रोफेसनल हेल्प पनि लिन हिचकिचाउन हुँदैन। काउन्सिलर, साइकोलोजिस्ट, साइकेट्रिक वा स्वास्थ्य कर्मीसँग कुराकानी गर्नु चाहिँ कमजोरी होइन, यो आफ्नो स्वास्थ्य प्रति जिम्मेवार हुनु हो। हामीले मानसिक स्वास्थ्य र आत्महत्याको बारेमा कुराकानी गर्दै गर्दाखेरि आत्महत्या रोकथामका विषयमा कुरा गर्दा हामीले केही गलत धारणाहरू पनि हटाउनु आवश्यक छ। पहिलो गलत धारणा के छ भने मानसिक स्वास्थ्य समस्या भएको व्यक्तिहरू चाहिँ एकदमै कमजोर हुन्छ भन्ने छ। अनि मानसिक स्वास्थ्य समस्या भएको व्यक्तिहरू चाहिँ कमजोर होइन कि उनीहरूको अनुभव उनीहरूको जीवन कठिन परिस्थितिहरूसँग उनीहरू आफै नै जुझिरहेका हुन्छ उनीहरूलाई सहायता चाहिरहेको हुन्छ भने अर्को के छ भने समस्या भएको व्यक्तिले आफै समाधान खोज्नुपर्छ भन्ने चाहिँ गलत धारणा छ। होइन, जसरी शारीरिक समस्या हुँदा डाक्टर वा स्वास्थ्य कर्मीको हामी सहयोग लिन्छौ त्यसरी नै मानसिक स्वास्थ्य समस्या हुँदा चाहिँ हामी पनि सहयोग लिनुपर्ने हुन्छ। हामीले सुनिरहेका हुन्छौ मानसिक स्वास्थ्यको कुराकानी गर्दा चाहिँ लाजको कुरा हो अथवा अरूले चाहिँ के भन्छ कसो भन्छ यस्तो कुराहरू गर्दा फेरि अथवा मानसिक स्वास्थ्य सम्बन्धी डाक्टरकोमा गयो भने हामीलाई चाहिँ के सोच्छ भन्ने कुराहरूको एकदमै यो समाजमा हामीहरूको परिवारमा हामीहरूको जीवनमा चाहिँ कुरा एकदम नेगेटिभ प्रभाव परेको छ। आफ्नो मनको कुरा भन्न सक्नु चाहिँ साहस हो। र अर्को महत्वपूर्ण कुरा के छ भने यदि कसैले आफूलाई सुरक्षित राख्न गाह्रो भइरहेको छ जीवनप्रति आशा हराएको छ र आफूलाई हानि पुर्याउने विचार आइरहेको छ अनि त्यस्तो व्यक्तिहरूलाई चाहिँ मजाकको हो भनेर चाहिँ मजाकको रूपमा नलिऊ उसलाई दोष नदिऊ र उसको कुरा शान्त भएर सुनौ उसलाई चाहिँ एक्लै नछोड्ने विश्वासिलो परिवारको सदस्यहरूलाई जिम्मा लगाइदिने अथवा उसको बारेमा व्यक्तिको बारेमा चाहिँ जानकारी गराउने स्वास्थ्य कर्मी वा मानसिक स्वास्थ्य विशेषज्ञबाट तत्काल सहयोगमा जोड्ने कुराहरू चाहिँ हामीले गर्नुपर्ने हुन्छ। नेपालमा चाहिँ विभिन्न यो आत्महत्या रोकथाम सम्बन्धी हेल्पलाइन नम्बरहरू पनि छ जस्तै 1166 पनि हामीले सम्पर्कहरू गर्न सकिन्छ।
1: विश्व आत्महत्या रोकथाम दिवस 2083 अवसरमा एसडीसीएस नमूना सामुदायिक अस्पतालमा आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। अस्पतालमा उपचारका लागि आएका बिरामी बिरामीका कुरूवा तथा अस्पतालका कर्मचारीलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा निराशा तनाव तथा मानसिक समस्याका संकेत पहिचान गर्ने समस्यामा रहेका व्यक्तिसँग संवेदनशील रूपमा संवाद गर्ने र समयमै मनोपरामर्श तथा सहयोग लिनुपर्ने विषय जानकारी गराइएको थियो। कार्यक्रममा आत्महत्या रोकथाममा परिवार तथा समुदायको भूमिकाका साथै मानसिक समस्यामा रहेका व्यक्तिलाई एक्लो नछोडी उनका कुरा सुन्ने र आवश्यक सहयोग उपलब्ध गराउने विषयमा समेत छलफल गरिएको थियो। कार्यक्रमको सहजीकरण अस्पतालकी मनोविमर्शदाता शोभा ठकुरीले गर्नुभएको थियो। कार्यक्रममा आत्महत्या रोकथामबारे संवाद शुरू गरौं दृष्टिकोण बदलौं भन्ने सन्देश दिइएको थियो। मानसिक पीड़ामा रहेको व्यक्तिलाई दोष नदिऊ एक्लो नछोडौं वहाँका कुरा ध्यानपूर्वक सुनौ साथ दिऊ र आवश्यक परे समयमै मनोपरामर्श तथा स्वास्थ्य सेवासँग जोडौं हाम्रो सानो साथ र सहयोगले कसैको जीवनमा ठूलो आशा जोगाउन सक्छ।
0: यो त भयो अरूलाई सहायता गर्ने कुरा। अब हामी एकैछिन आफ्नो जीवनतर्फ फर्केर हेरौं हामीले हाम्रो जीवन कतिको कठिनाईहरू महसुस गरिरहेका छौं अथवा कठिन समयमा आवश्यक हामीले महसुस गरिरहँदाखेरि चाहिँ हामीले चाहिँ अब के गर्ने यो समयमा कसरी यो समस्याहरूलाई कसरी समाधान गर्ने होला मलाई कसैले बुझ्दैन भन्ने भावनाहरू हाम्रो मनमा पनि आइरहेको हुन सक्छ। तर जीवन चाहिँ कठिन समय जीवनमा कठिन समय मात्रै स्थिर हुँदैन परिस्थितिहरू परिवर्तन हुन सक्छ सहयोग पाउन सकिन्छ नयाँ बाटो पनि भेटाउन सकिन्छ। त्यसैले आजको हाम्रो मुख्य सन्देश भनेको कठिन समयमा मौन भएर एक्लै नबसौं कुराकानी गरौं सुन्ने मानिस खोजौं र सहयोग मागौं र आफ्नो वरिपरिका मानिसहरूलाई पनि सहयोग गरौं। अनि आत्महत्या रोकथाम भनेको केवल स्वास्थ्य कर्मीको मात्र जिम्मेवारी होइन यो चाहिँ परिवारको जिम्मेवारी हो विद्यालयको जिम्मेवारी हो समुदायको जिम्मेवारी हो र इभन मिडियाहरूको पनि जिम्मेवारी हो। त्यसै जसरी आज हामीले कार्यक्रमबाट तपाईँलाई आत्महत्या रोकथामको बारेमा र मानसिक स्वास्थ्यको बारेमा अवेरनेस गराइरहेका छौं र यी सबै हामीहरूको साझा जिम्मेवारी हो। हामीले हाम्रो समुदाय परिवारको वातावरण चाहिँ यस्तो बनाउनु पर्छ जहाँ मानिसलाई चाहिँ स्वास्थ्यको बारेमा मानसिक स्वास्थ्यको बारेमा कुरा गर्दा लाज नलागोस् सहयोग माग्दा मानिसले कमजोर नठानोस् र पीड़ामा रहेका मानिसहरू चाहिँ एक्लो नछोडियोस् र आजको दिनमा हामी एउटा सानो प्रतिबद्धता गरौं म मानसिक स्वास्थ्यमा स्वास्थ्यको विषयमा खुलेर कुराकानी गर्नेछु अथवा म अरूको पीड़ालाई सानो बनाउने छैन म आवश्यक पर्दा सहयोग खोज्नेछु र म र मेरो वरिपरि कसैलाई सहयोग चाहिएको देखेमा उसको कुरा म राम्रोसँग सुन्ने प्रयास गर्नेछु। कहिलेकाहीँ चाहिँ हामी के सोच्छौँ भने मैले मात्र के गर्न सक्छु र भन्ने सोच्छौँ, तर परिवर्तन सधैँ ठुलो कामबाट चाहिँ सुरु हुँदैन। कहिलेकाहीँ परिवर्तन एउटा सानो फोन कलबाट, एउटा सानो प्रश्नबाट, र तिमी कस्तो छौ अथवा तिमीलाई ठिक छ भन्नेबाट सुरु हुन सक्छ भने कहिलेकाहीँ चाहिँ म तिम्रो कुरा सुन्छुबाट चाहिँ समाधान हुन सक्छ। र एउटा कुरा के भने, हामी मिलेर सहयोग खोज्यो भने पक्कै पनि यी कुराहरू एकदमै सम्भव छ। त्यसैले कुराकानी गरौं, सुन्ने गरौं र सहयोग गरौं। अब भने हामी कार्यक्रमको अन्तिममा आएका छौँ। म तपाईँलाई के भन्न चाहन्छु भने, मनको पीड़ा लुकाएर एक्लै बस्नु पर्दैन, कुरा गर्न सकिन्छ, सहयोग लिन सकिन्छ र अरूलाई पनि सहयोग गर्न सकिन्छ। यदि तपाईँ स्वयं अहिले मानसिक रूपमा निकै कठिन अवस्थामा हुनुहुन्छ भने कृपया विश्वासिलो व्यक्तिसँग अथवा आफ्नो परिवारसँग र मानसिक स्वास्थ्य विशेषज्ञ वा स्वास्थ्य कर्मीको सहयोग लिनुहोला। तत्काल आफूलाई सुरक्षित राख्न गाह्रो भइरहेको अवस्थामा नजिकको स्वास्थ्य संस्थामा जानुहोस् अथवा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन नम्बर 1166 पनि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ भने एसजीसीएस नमुना सामुदायिक अस्पतालको फोन नम्बर 0664041123, 0664041124 र 0665904448 पनि तपाईँले फोन गर्न सक्नुहुन्छ। तपाईँको फोनबाट हामीले पाएको म्यासेजहरू, प्रतिक्रियाहरू हामी चाहिँ फोनबाट नै तपाईँलाई सहायता गर्नेछौँ। र अस्पतालमा हामीहरूको मनोविमर्श गर्ने डिपार्टमेन्ट छ, जहाँ चाहिँ मानसिक स्वास्थ्य सम्बन्धी कुराकानीहरू गर्न सकिन्छ, सहयोग लिन सकिन्छ। त्यहाँ आएर पनि तपाईँले आफ्नो मनको कुराहरू गर्न सक्नुहुन्छ। आजलाई भने कार्यक्रम स्वास्थ्य सरोकारबाट म शोभा ठोकी बिदा माग्न चाहन्छु। तपाईँहरूले हामीलाई मैले माथि दिएको फोन नम्बरमा तपाईँको ताली गाली सल्लाह सुझाव जे छ त्यो दिन सक्नुहुनेछ। आगामी दिनमा पनि तपाईँहरूलाई यस्तै यस्तै कार्यक्रमहरू लिएर आउने प्रतिबद्धता गर्दै, मानसिक स्वास्थ्यको कुरा एउटा दिन मात्र गर्ने विषय होइन, यसका बारेमा हामीले वर्षैभरि कुराकानी गर्नुपर्छ, आफ्नो मनको कुरा सुन्नुपर्छ, अरूको मनको कुरा पनि सुन्नुपर्छ र आवश्यक पर्दा चाहिँ सहयोग लिन सकिन्छ। त्यसैले मौनता तोडौं, संवाद शुरू गरौं, पीड़ालाई बुझौं, मानसिक मानिसलाई चाहिँ दोष नदिऊ, सहयोग गरौं र आशा जगाऊ। यति भन्दै म बिदा माग्न चाहन्छु। स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस् र हामीलाई सुन्दै गर्नुहोस्। नमस्कार।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्म। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: औठी लाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसरी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9857-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Stefania.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
3: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
3: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बैङ्क चोक लमसुङ सम्पर्क 9841626344 9841626344

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल, निरन्तरको झरी, मुख्य बाली धानमा यसको प्रभाव र सम्भावित क्षति घटाउन किसानले अपनाउनु पर्ने सावधानीको विषयमा केन्द्रित छ। मौसमको पूर्वानुमान अनुसार देशका धेरै ठाउँमा हिजो अस्तिदेखि नै पानी परिरहेको छ। यो क्रम पर्सि आइतबारसम्म निरन्तर रहने र कतै कतै ठूलो वर्षा हुनेछ। त्यसै अनुसार आवश्यक पूर्व तयारीका काम पनि भइरहेका छन्। अहिले खेतमा मुख्य बाली धान झुल्न थालेको छ। कतिपय ठाउँमा बाला पनि लागिसक्यो। तर यही बेला परिरहेको निरन्तर झरीबाट हुन सक्ने सम्भावित क्षति घटाउन र धान बाली जोगाउन किसानले के गर्नुपर्ला त? आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानीका लागि हामीसँग हुनुहुन्छ नार्कको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा। कुराकानीको शुरूमा मैले उहाँलाई सोधेको छु, पानी परिरहेको यो बेला धान सहित अन्य बालीमा कस्तो प्रभाव पर्ला?
1: विशेष गरी अहिले बर्खे धान बाली लगाइएको छ र यो समयमा चाहिँ सामान्य वर्षा हुनुपर्ने कन्डिसनमा अल निनोको प्रभाव, त्यसै गरी जुन न्यून चापीय प्रभाव देखिएको छ जलवायुको, त्यस कारणले गर्दा यसपालि बागमती, यो गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा ज्यादै नै वर्षा हुने र देशभरि वर्षा हुने आकलन गरिएको छ। त्यसले गर्दाखेरि के देखिन्छ भने धान समग्रमा धान बालीको लागि फाइदा नै हुन्छन्, किनभने धानलाई पानीको धेरै आवश्यकता पर्छ। तर जुन हामी अगौटे धानहरू रोप्ने गर्छौं, छोटो अवधिका धानका जातहरू लगाउने गर्छौं, त्यस्ता धान रोपेर तरकारी खेती गर्ने किसानहरू, काउली लगाउने, बन्दा लगाउने किसानहरूलाई जहाँ छोटो अवधिका धानका जात लगाइएका छन् त्यो ठाउँमा अलिकति असर पर्न सक्छन्, किनभने यो पानी पर्दाखेरि अहिले ती धानहरू पाकिरहेको बेला हो। यो प्रायशः हरदिनाथ एक जस्ता छोटो अवधिमा पाक्ने 120 दिनमा पाक्ने धानका जातहरू छन्, तिनीहरूलाई विशेष असर यो वर्षाले गर्छन्। समग्रमा भन्ने हो भने अहिले चाहिँ थुप्रै ठाउँमा धान बाली पसाउने बेला हो, फूल फुल्ने बेला हो, त्यसै कारणले धान चाहिँ अहिलेको वर्षाले धेरै ठूलो मात्रामा असर नगर्ला जस्तो मलाई लागेको छ।
2: त्यति धेरै असर चाहिँ नगर्ला भनेर तपाईँले जोड्नुभयो, पानी पर्न थालेको छ, अबका चाहिँ 1-2 दिन अति ठूलो पानी पर्ने भनेर मौसम पूर्वानुमान महाशाखाले यसअघि नै जानकारी समेत गराएको छ र यो पानी पर्ने क्रम हिजो अस्तिदेखि नै देखिएको छ। अबका 3 दिनमा चाहिँ जुन पूर्वानुमान अनुसार किसानहरूले गर्नुपर्ने केही छ त?
1: विशेष गरी धानलाई लिने हो भने किसान दाजुभाइहरू जसको धान चाहिँ पाक्दैछन् अथवा बाला लागिसकेको छन्, पाक्ने क्रममा छन्, त्यस्तो धानहरूलाई हामीले विशेष ध्यान दिनुपर्छ। धान यदि होचो खेतमा धान छ, खेत छ भने त्यस्तो खेतहरूलाई जहाँ चाहे बाला पाक्दैछन् त्यस्तो ठाउँमा हामीले सर्वप्रथम पानीको निकासको व्यवस्था गर्नु पर्यो। धान ढल्न दिनु भएन, धान नढल्न दिनको लागि कुनै पनि किसिमको युरिया मल, अन्य फर्टिलाइजरहरू, मलहरू प्रयोग गर्नु भएन र धानलाई, खाडा बाली धानलाई सिधा अवस्थामा राख्नको लागि हामीले अरू उपायहरू अप्नाउन सक्छौ। जस्तै पानीको निकासको व्यवस्था गर्न सक्छौ, खेतमा धेरै पानी छ भने त्यसलाई निकाल्ने, निकासको व्यवस्था छैन भने 4 धानका गाँझहरूलाई एकै ठाउँमा बाँध्ने र बाँधिसकेपछि त्यसलाई त्यसै छोड्ने, जहाँ गाँझ बाँधिने अवस्था छैन त्यहाँ बाँसको लट्ठीको सहयोगले पनि हामीले धानलाई सिधा अवस्थामा राख्न सक्छौ। यो मुख्य कुरा हो,
2: यो चाहिँ भयो किसानहरूले गर्नुपर्ने तयारीको कुरा। अब जुन मौसम पूर्वानुमान थियो र कृषि मौसम सल्लाह बुलेटिन नार्कको चाहिँ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले निकाल्छ, उसले चाहिँ बुधबार त्यो बुलेटिन पनि जारी गरेर किसानलाई सुसूचित गर्ने काम गर्यो। यसले चाहिँ कति फाइदा पुर्याउला? अब अहिले पानी पर्दाखेरि चाहिँ किसानहरूले तपाईँहरूले भनेको जस्तो अभ्यास गर्न सक्नुहुन्छ कि सक्नुहुन्न?
1: थुप्रै किसानहरू परम्परागत रूपले नै धान ढल्ने बेलामा उहाँहरूले गाँझहरूलाई बाँधेर आफ्नो धानलाई सुरक्षा अपनाउँदै गर्नुभएको छ र पक्कै पनि यो जुन सूचना प्रवाह गरिएको छ सरकारले जुन तदारुकता देखाएको छ यसले ठूलो मात्रामा टेवा पुर्याएको छ किसानहरूलाई. जुन धान बाली पाक्दैछ अथवा पाकिसकेको छ छोटो अवधिका धानका जातहरू तिनीहरूलाई नकाटिकन खेतमा त्यसै छोडिदियो भने र ढल्नबाट बचाइदियो भने हाम्रो धान सुरक्षित रूपमा रहन्छ, धानलाई केही पनि समस्या हुँदैन. र समय आएपछि चार दिनपछि जब आकाश खुल्ला हुन्छ घाम लाग्छ त्यसपछि सुकाइदिने. यदि अहिले चाहिँ धान काटिसक्नु भएको छ भिजेको छ भने त्यस्ता धानहरूलाई पंखाहरू हुन्छन् फ्यान हुन्छन् त्यस्तोमा हावा सोलर ड्रायरहरू हुन्छन् त्यसमा हावा प्रवाह गरेर पनि हामी धानलाई सुकी काटिसकेको धानलाई पनि सुरक्षित धेरै हदसम्म सुकाउन सक्छौ र बालालाई सुरक्षित बनाउन सक्छौ.
2: हो, कतिपय किसानहरूले अब काट्ने तयारी गर्दै हुनुहुन्थ्यो होला पाकिसकेको धान, खास गरी तपाईँले कही कतै छिटफुट रूपमा चाहिँ किसानले काट्नु भएको छ भने त्यसलाई चाहिँ सुरक्षित भण्डारण गरौं भनेर जोड्न खोज्नु. धान बाली अनुसन्धान

0: भन्ने विषयमा केन्द्रित कुराकानी जोडिरहेका छौँ। तपाईँले प्रदेश क्षेत्र अन्तर्गतको चाहिँ निगरानी गरिरहनु भएको छ। अब अलिकति मात्र हेर्ने हो भने गण्डकी र लुम्बिनीको पनि क्षेत्रको चाहिँ क्षेत्रमा धान प्रमुख बाली नै रहेको छ। अहिले त्यो क्षेत्रमा चाहिँ किसानहरूले ध्यान दिनु धानबारीको अवस्था चाहिँ के हो?
1: अहिले तराईका बहुसंख्यक ठाउँहरू पहाड़मा पनि धान पसाइसकेको छ भने तराईमा पसाउन लागेको हो। मध्यम अवधिका त्यसै गरी अलि बढी अवधिका धानका जातहरू जुन छन्, लामो अवधिका धानका जातहरू छन्, तिनीहरू पसाउने क्रम बाँकी नै छन्। मध्यम अवधिका र छोटो अवधिका धानका जातहरू पसाइसकेका छन्। त्यसै गरी जस्तै हरदिनाथ एक मैले भने त्यो पसाइसकेको बाला पाक्न लागेको अवस्थामा छन् भने त्यसै गरी थुप्रै त्यस्ता धानका जातहरू छन् जुन 120-125 दिनमा पाक्ने गर्छन्। हाइब्रिड धानका जातहरू विशेष गरी जुन किसानहरू हाइब्रिड लगाउनु भएको छ उहाँहरूको पनि बाला पाक्ने क्रम होला। त्यसै कारणले हाइब्रिडको दाम बलियो भएकोले त्यो चाहिँ ढल्ने सम्भावना कम हुन्छ, जबकि अन्य लोकल जातहरू धानका जातहरू छन् त्यसको ढल्ने सम्भावना धेरै हुने भएकोले विशेष गरी जुन धान चाहिँ ढल्छन् तिनीहरूमा विशेष तदारुकता देखाउनु पर्यो, तिनीहरूलाई ढल्नबाट रोक्नु पर्यो, जसले गर्दाखेरि बालीलाई सुरक्षित बनाउन सकियोस्। र अन्य ठाउँहरू जहाँ चाहिँ अहिले धान पसाइसकेको छ अथवा पसाइरहेको छ ती ठाउँहरूमा खेतमा धेरै पानी छ भने सक्दो त्यो पानीलाई निकासको व्यवस्था गर्ने र त्यसपछि अहिले चाहिँ कुनै पनि मलहरू जुन छन् विशेष गरी युरिया मल नाइट्रोजन युक्त मलहरूको प्रयोग नगर्ने, यसको प्रयोग गर्यो भने भोलिको दिनमा रोग लाग्ने पनि सम्भावना बढ्छ, त्यसै गरी धान ढल्न सक्ने पनि सम्भावना हुन सक्छन्। त्यसै कारणले युरिया मलको जथाभावी प्रयोग अहिले 4 दिनको लागि नगरिदिनु होला।
0: भनेको पानी परिरहँदा आफ्नो धान बालीमा चाहिँ युरिया छिटो पग्लिन्छ अथवा धान हुर्किँदै गरेको धानले लिन्छ भनेर किसानले चाहिँ यो हेलचेक्राई गर्नु भएन?
1: हजुर, अहिले युरिया हाल्यो भने एउटा त के छ भने अहिले हावामा पानीको मात्रा बढेको छ, आर्द्रता बढेको छ, जसले गर्दाखेरि अहिले धान पसाइरहेको छ। त्यसै कारणले तराईमा लगाइने विशेष धानका जात चाहिँ सावा मनसुली सबवन छ। त्यो सावा मनसुली सबवन अधिकांश क्षेत्रहरूमा लगाइन्छ र यसमा चाहे त्यसै गरी हरदिनाथ छ छ अहिले चाहिँ बाला पसाइराख्दाखेरि पानीमा आर्द्रता बढेको छ, ह्युमिडिटी बढेको छ, जसले गर्दाखेरि के हुन्छन् भने फल्स स्मट कालो पुके हुने सम्भावना धेरै मात्रामा बढ्न जान्छ र धानको क्वालिटीलाई डिक्रिज गर्छ, घटाइदिन्छन्। त्यसै कारणले त्यो कालो पुकोबाट बच्न पनि अहिले अनि अन्य रोगहरूबाट बच्न पनि के गर्ने भने अहिले युरिया मलको प्रयोग धेरै मात्रामा गर्नु हुँदैन है। यदि गर्यो भने यो के हुन्छ भने रोगको प्रकोप बढाउन सक्छन्, धानको क्वालिटी घटाइदिन्छन्, धान लड्ने पनि सम्भावना हुन्छ। त्यसै कारणले यी रोगहरूबाट बच्नलाई अनावश्यक मलहरूको प्रयोग नगर्ने, कीटनाशकहरूको प्रयोग नगर्ने।
0: अझै पनि किसानहरूले सावधानी अपनाउनु पर्ने बेला छ र अहिले पानी परिरहँदा झरी परिरहँदाखेरि आफ्नो मुख्य बाली धानमा चाहिँ विष आदिको प्रयोग गर्नु भएन, त्यस अन्तर्गत रासायनिक मलको पनि प्रयोग गर्नु भएन, यी दुई चाहिँ कुराहरू अहिले ध्यान दिनुपर्ने भयो। अब धान पाक्दैछ, निरन्तर जसो पानी पनि थपिँदैछ, यसले त्यो पाक्दै गरेको धान बालाहरूमा चाहिँ क्षति गर्ने अथवा हानि नोक्सानी गर्ने सम्भावना रहन्छ कि रहँदैन, अथवा कस्तो पानीले चाहिँ क्षति गर्ने हुन्छ, कस्तो हुँदा चाहिँ सामान्य मानिन्छ त?
1: वास्तवमा भन्यो भने धान पाकिरहेको बेला खासै पानीले खासै असर गर्दैन। बाला पाकिसकेपछि, बाला पहेलो भइसकेपछि, बोट पहेलो भएपछि मात्र धानको क्वालिटीलाई घटाउन सक्छन्। जुन गुणस्तर हुनुपर्ने हो चामलको, त्यो गुणस्तर घट्न सक्छन्। के हो भने जब धानको बाला पाक्छ त्यसपछि पानी परेपछि त्यो उम्रिने टुसाउने सम्भावना बढेर जान्छ। तर अहिले धान बहुसंख्यक ठाउँमा धान चाहिँ निस्किरहेको बेला छ, बाला निस्किरहेको बेला छ, बाला मेच्योर भइरहेको बेला छ, त्यस कारणले गर्दा यसमा खासै असर पर्दैन। यदि धान जहाँ पाकिसकेको छ त्यहाँ पानी पर्यो भने यसले ठूलो मात्रामा धानको गुणस्तरमा प्रभाव पर्छ, चामलको क्वालिटी राम्रो हुँदैन, चामल टुक्रिन सक्छन्, त्यसपछि चामलमा चकिनेस हुन्छन्, त्यो बढ्न सक्छन् होइन, खानामा जति स्वादिलो हुन्छ त्यो नहुन सक्छन्। त्यसै कारणले बाला पाकिसकेपछि व्यापक क्षति गर्छ। यसभन्दा पहिला 2078 सालमा धान पाकिसकेपछि पानी परेको थियो, जसले गर्दाखेरि व्यापक रूपमा धानमा क्षति हुन गएको थियो। तर अहिलेको जुन समय छ, वर्षा पर्याप्त छन्, तर बाला पाकिसकेको बहुसंख्यक ठाउँमा धान पाकिसकेको छैन, जसले गर्दाखेरि त्यति मात्रामा यो पानीले क्षति गर्दैन.
0: भेलबाडीको असर होला कि नहोला अथवा त्यस्तो के पूर्वानुमान गर्न सकिन्छ?
1: भेल अहिले जुन पानी परेको छ त्यसले बाढी सामान्य बाढीहरू ल्याउन सक्छन्. 24 घण्टासम्म पानी धान यो धानको बोट चाहिँ पानीमा रह्यो भने पनि खासै असर हुँदैन. 24 घण्टादेखि 2-3 दिन भन्दा बढी पानी रह्यो भने त्यसपछि धानका गाँझहरू कुहिने सम्भावना हुन्छन्. त्यो पनि धानको भेराइटी हेरेर थाहा हुन्छ कुन जात हामीले लगाएका छौँ त्यसमा भर पर्छ. यदि सामान्य किसिमका धान लगाएका छौँ, सामान्य भन्नाले सावा मनसुली बाहेक अन्य धान जस्तै हरदिनाथ 6 भयो, हरदिनाथ 1-2 भयो, यस्ता जातहरू लगाएको छौँ भने बोट कुहिन सक्छन् र बोट कुहियो भने धानको नाश हुन्छ. त्यसकारणले गर्दा धानको प्रोडक्सन र प्रोडक्टिभिटी घट्छ. जबकि सावा मनसुली सब वन यो जुन पानी सहन सक्ने जातहरू लगाउँछौ भने सामान्य बाढीले पनि खासै असर गर्दैन.
0: डाक्टर कुशवाहाज्यू, मैले अलिकति सन्दर्भ जोड्न खोजे. खास गरी हाम्रो असार साउन चाहिँ धान रोपाईको चाहिँ एकदमै चहल पहल, त्यो चाहिँ एकदम उच्च बेला पनि हो. तर जेठको 15 नै रोपाईको काम शुरू गर्ने र अहिलेको मौसम अनुसार हेर्दाखेरि भदौको चाहिँ पहिलो हप्तासम्म पनि किसानहरूले धान रोप्नुपर्ने त्यस्तो चाहिँ अवस्था पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको चाहिँ क्षेत्रलाई हेर्ने हो भने त्यो देखियो. अब हामी अहिले चाहिँ असोजको पहिलो हप्तामा छौं, 8-9-10 गते यो चाहिँ जुन झरी परिरहेको चाहिँ अवस्था छ, यो त्यो ठाउँ अनुसारको सन्दर्भमा धानको अवस्थालाई चाहिँ यो मौसमले कति फरक पार्ला त?
1: यो मौसमले जहाँसम्म मलाई लाग्छ मौसम धानको लागि अनुकूल नै छन्. थुप्रै ठाउँमा ढिलो रोपाई भएको छ. ढिलो रोपाई हुँदाखेरि धान पसाउने बेला पनि ढिलो हुन्छ. जस्तै छोटो अवधिका धानका जात छन्, थोरै किसानहरूले लगाउने गर्छन्, त्यस्तो ठाउँमा अलि यो पानीले अलि क्षति नै गर्छन्. जबकि मध्यम अवधिका र लामो अवधिका धानका जातहरू जहाँ लगाइएको छ यो पानी पर्दाखेरि त्यो धानहरूलाई यसले झन् उत्पादन र उत्पादकता बढाउनमा सहयोग गर्छन् जस्तो मलाई लाग्छ. त्यसै कारणले यदि बाढी पहिरो आएन, सामान्य किसिमले पानी पर्यो, आकलन गरे भन्दा कम पानी पर्यो भने यसले धानको उत्पादन र उत्पादकता बढाउँछन्. अर्को कुरा के देखियो भने हिजोको दिनमा चाहिँ यो पानी चाहिँ पहिले नै पर्ने गर्थ्यो, तर अहिले जलवायु परिवर्तनको असर नेपाल जस्ता देशहरूमा बढी परेको देखिन्छ. अहिलेको हिम पहिरो रसुवामा हिम पहिरोको देखिनु यो पनि यसको जल्दो बल्दो उदाहरण हो. त्यसै कारणले यो मलाई लाग्छ यसको जुन हाम्रो खेती प्रणाली छ, जुन हाम्रो धान रोपाई गर्ने तौर तरिकाहरू छ, त्यसमा सामान्य सिफ्ट गर्नुपर्ने देखिन्छन्. हामीले कि छोटो अवधिका धानका जात लगाउनु पर्यो वर्षा नहुँदाखेरि, कि अलिकति मिडियम ड्युरेसन लङ ड्युरेसनका जातहरू लगाउनु पर्यो. त्यसमा पनि त्यस्ता जातहरू जो चाहिँ सुक्खा र बढी पानी दुवै सहन सकोस्, जस्तै बहुगुणी 1 र बहुगुणी 2 छन्, यस्ता धानका जातहरूको विकास गर्ने बेला आएको छ. यो देशमा त्यस्ता धानका जातहरू, त्यस्ता जीन भएका धानका जात यदि हामीले प्रमोट गर्यो भने भोलिको दिनमा यहाँको किसानले धान लगाउँछ भने उहाँहरूको धान चाहिँ सेफ रहन्छ, सुरक्षित रहन्छ.
0: तपाईँले जोड्नुभयो किसानका लागि उपयुक्त छोटो मध्यम अवधिका चाहिँ जातहरू विकास गर्ने, त्यसै गरी जलवायु परिवर्तनको जुन चक्र देखिरहेको छ त्यसै गरी हाम्रो रोपाईको चाहिँ चक्रलाई पनि अलिकति सामान्य रूपमा चाहिँ फेरबदल गर्ने हो भने यो क्षति चाहिँ बेला बखत हुने क्षतिलाई चाहिँ केही घटाउन सकिएला भनेर राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदिनाथ का वरिष्ठ वैज्ञानिक धानबाली विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवा आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हुनुहुन्छ. आज विशेष गरी हामीले अहिलेको मौसम जुन निरन्तरको झरी छ यो बेला किसानहरूले गर्नुपर्ने सावधानी, त्यसै गरी धानबाली जोगाउन अबका दिनमा चाहिँ गर्न सकिने उपायहरू बारे केन्द्रित रहेर कुराकानी जोडिरहेका छौं. तपाईँले भोटे गोसी बाढीको चाहिँ चर्चा गर्नुभयो, त्यसलाई मैले पछाडि पनि जोडाउन, खास गरी अब अझै चाहिँ धान पसाउँदैछ बाला चाहिँ पाक्दैछ भनेर भन्नुभयो, यो धान बाला पाक्ने हुँदा र किसानले काट्ने हुन चाहिँ अझै कति समय जति लाग्ला त?
1: धान जब एकचोटि पाक्छन् त्यसपछि 35-40 दिन भित्र धान काट्नुपर्छ सामान्यतया. त्यसै कारणले धानको जातमा पनि भर पर्छ. लामो अवधिका धानका जातहरू छन् भने त्यसलाई 45 दिन लाग्न सक्छ, 50 दिन लाग्न सक्छन्. तर सामान्यतया धानको बाला निस्किसकेपछि अथवा फूल धान पसाइसकेपछि 35-40 दिनमा काट्यो भने त्यो राम्रो मानिन्छ. अहिलेसम्म राम्रो देखिएको छ. त्यसै कारणले यो धान अहिले जुन पसाइरहेको छन् ती धानहरूलाई कार्तिक यो कार्तिक आधा कार्तिक अथवा कार्तिकको लास्टमा यिनीहरू पाक्ने जस्तो देखिन्छ
0: भनेको अहिले चाहिँ पसाउँदै गरेको धान बाली
1: हजुर हजुर
0: अब यसअघि चाहिँ पसाइसकेको र बाला पहेँलो भइसकेको छ भने
1: बाला पहेँलो भइसकेको छ भने यी धानहरू आश्विनको पन्ध्र पछि असोज पन्ध्र पछि यिनीहरू काट्ने अवस्थामा हुन्छन् त्यसै कारणले मैले भने यस्ता छोटो अवधिका धानका जातहरू ती किसानहरूलाई लगाउँछन् जसलाई चाहिँ तरकारी खेती विशेष गरी गर्नुपर्ने हुन्छन् आलु खेती गर्नुपर्ने हुन्छन् जसले हाइब्रिडका धानहरू लगाएको हो तिनीहरूको अवधि चाहिँ 115 देखि 125 दिनमा पाक्ने गर्छन् हाइब्रिड धानहरू प्रायः ढल्दैन तर हाइब्रिड बाहेक अन्य धानहरू नेपालले विकास गरेका धानहरू लगायत स्थानीय धानहरू लोकल धानहरू कसैले लगाएको छ भने तिनीहरू ढल्ने सम्भावना बढी हुन्छन् त्यसै कारणले ती धानहरू जो चाहिँ ढल्ने सम्भावना बढी छ अथवा जो अहिले पाकिरहेको अवस्थामा छ तिनीहरूलाई वर्षाले अलिक बढी प्रभाव पार्छ
0: अबको दुई तीन दिन यसै गरी झरी पर्ला पानी पर्ला त्यसपछि असोज पन्ध्र पछाडि चाहिँ किसानहरूले धान बाली भित्र्याउनु पर्ने अवस्था छ भने यो बीचमा चाहिँ गर्नुपर्ने कुराहरू के हुन्
1: यो बीचमा विशेष गरी जुन धान पाकिरहेको छ तिनीहरूलाई किसानले खाडा बालीको रूपमा स्वतः छोड दिनुपर्छ अहिले पानी पर्ने बेला भइसकेको छ धान जुन अवस्थामा छ त्यही अवस्थामा छोड दिने निगरानी गरिराख्ने धानमा पानीको बढी धान खेतमा चाहे पानी धेरै भइसकेको छ भने सक्दो निकासको व्यवस्था गर्ने निकास भइरहेको छैन भने ती धानहरूलाई चारवटा गाँजलाई एक ठाउँमा बाँध्ने अथवा लट्ठीको सहयोगले चाहिँ धानलाई खाडा बालीको रूपमा राखी छोड्ने र समय समयमा निगरानी गरिराख्नुपर्छ धान काट्नु हुँदैन धान काट्यो भने त्यसले झन गम्भीर समस्या ल्याइदिन्छ धानको क्वालिटी डिक्रिज गरिदिन्छन् राम्रोसँग खाद्यान्न राम्रो बन्दैनन् त्यसै कारणले यी माथिका कुराहरूलाई ध्यान दियो भने धेरै हदसम्म र अर्को चाहिँ कुनै पनि फर्टिलाइजरहरूको कुनै पनि मलहरूको विशेष गरी युरिया मलको प्रयोग नगर्ने यसले झन रोग किरा र धान लड्ने सम्भावना बढाइदिन्छ
0: उसो भए कति समयसम्म धान निरन्तर पानीमा डुब्दा चाहिँ फरक नपर्ने हुन्छ जुन हामीले बालाको कुरा गरिरहेका छौँ र पूर्ण रूपमा नष्ट हुने अवस्था चाहिँ कस्तो हो
1: पूर्ण रूपमा नष्ट हुनलाई सर्वप्रथम त धानको बाला सहित डुब्नु पर्यो धान डुब्नु पर्यो त्यस्ता थोरै खेतहरू होला अथवा जुन एकदम डुबान हुने क्षेत्रहरू छन् त्यहाँ मात्र धान क्षति हुन्छन् तर के देखिएको छ भने धानमा बाढी आउँदा पनि पानी धेरै पस्दा पनि 24 घण्टामा पानीको निकास भएको देखिन्छ प्रायः ठाउँहरूमा त्यसै कारणले यो जुन पानी पर्छन् र 24 घण्टादेखि 2 दिनसम्म 1 दिनदेखि 2 दिनमा पानीको निकास भयो भने धानमा खासै क्षति हुनेवाला छैन तर कहीँ यस्तो पनि छन् जहाँ बाला चाहे धानको बोट सानो छ 75 सिएमदेखि 100 सिएम छन् पानी चाहे बालालाई पूर्ण रूपले धानको बोट र बालालाई डुबाइसकेको छ भने त्यस्ता धानलाई विशेष क्षति गर्छ त्यस्ता धानहरू यदि छ भने पानी परिसकेपछि धानलाई काट्ने र त्यसलाई चिउराको रूपमा प्रयोग गर्दाखेरि त्यसबाट किसान दाजुभाइ दिदीबहिनीले मुनाफा लिन सक्छन् सुकाएर राख्यो भने क्वालिटी डिक्रिज हुन्छ आफूलाई खान पनि नराम्रो लाग्छ टुसा उम्रिन सक्छन् होइन र केही पनि प्रयोगमा आउन सक्दैन त्यस्ता धानहरू राम्रो हुँदैनन्
0: हो तपाईँले भने जस्तो 2078 साल असोज कार्तिकको चाहिँ एउटा बाढीलाई अघि कुराकानीको सन्दर्भमा तपाईँले सम्झिनु भएको थियो र त्यति बेला किसानहरूको धेरै धान क्षति पनि भएको थियो भलै त्यो असोज अन्तिम र कार्तिक पहिलो हप्ताको चाहिँ कुरा थियो तर अहिले हामी असोजकै पहिलो हप्तामा छौं त्यति बेलाको अभ्यासलाई अहिले किसानहरूले प्रयोग गर्न सक्ने अवस्था रह्यो कि रहेन अथवा त्यति बेला क्षति बढी हुनुको कारण के थियो र अहिले क्षति चाहिँ कम हुन्छ भन्नुका कारणहरू चाहिँ के छन्
1: त्यति बेला के थियो भने प्रायः धानहरूको बाला पसाइसकेको थियो आउने 10-15 दिनमा धेरै धानको बाला पसाउँदैछन् र त्यो बेला चाहिँ जुन मध्यम अवधिका धानका जातहरू थियो त्यो पाक्ने अवस्थामा थिए छोटो अवधिका धानहरू पाकेर त्यो भित्र्याउने अवस्थामा थियो हार्भेस्टिङ गरिरहेका थिए किसानहरूले त्यसै कारणले त्यो बेला चाहिँ व्यापक क्षति हुन पुग्यो किनभने धान बाला पाकिसकेको थियो र कसो धेरैजना किसानहरूले धान काटिरहेका थिए खेतमै छोडेका थिए काटेर सुकाउने क्रममा थिए त्यसै कारणले त्यो बेला पानी पर्दा व्यापक क्षति हुन गयो अहिले चाहिँ त्यो कन्डिसन छैन त्यो अवस्था छैन अहिले चाहिँ धान पसाइरहेको छ अथवा पसाइसकेको छ बाला पाक्ने क्रममा छन् कहीँ कतै चाहिँ धानहरू पाकिसकेको छन्, हार्वेस्टिङ गर्ने क्रममा छ अथवा भित्र्याउने क्रममा छन्, त्यस्तो किसानको संख्या थोरै छन्। त्यसै कारणले क्षति पनि थोरै हुने सम्भावना देखिएको छ।
0: ए भनेपछि किसानहरूले यदि धान काटिहाल्नुभयो अथवा आउँदा दिनमा चाहिँ अब काट्ने पनि सुरसार गर्नु होला, त्यस्तो भयो भने काटेपछि धेरै दिन खेतमै धान बालालाई त्यो पाँजोलाई राखिराख्नु चाहिँ भएन।
1: धान काटिसकेपछि यो पानी परिसकेपछि धान काट्ने बेला भएको छ भने, काट्नुहुन्छ भने त्यस्ता धानलाई सुकाउने प्रयास गर्नुहोला। सुकाउनु भएन भने समस्या हुन्छन्, किनभने चार दिनदेखि यो झरीले चार दिनसम्म धानको बालाहरू भिज्छन्। भिजिसकेपछि यसले अनुकूल गर्मी बढ्यो भने उम्रिन सक्छ, जर्मिनेसन हुन सक्छ, टुसा उम्रिन सक्छन्। त्यसै कारणले त्यस्ता नउम्रन दिनलाई समयमै हामीले के गर्नु पर्यो भने सुकाउनु पर्यो, सुकाएर राम्रोसँग भण्डारण गर्नु पर्यो। मानव यो सूर्य के भन्छ घाम लागेको छैन भने हामीले फ्यानहरू हुन्छन्, पंखाहरू हुन्छन्, त्यो पंखा हम्किदिने चलाइदिने जहाँ हामी धान राखेका छौँ त्यो ठाउँमा, त्यसले गर्दा पनि धानलाई धेरै हदसम्म सुरक्षित राख्न सकिन्छ, गुणस्तर कायम राख्न सकिन्छ।
0: राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदीनाथका वरिष्ठ वैज्ञानिक एवं नार्कका धानबाली विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवा आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। हामीले हाम्रो मुख्य बाली धान सँगसँगै अन्य कृषि बाली वस्तुहरू यो पानी परिरहँदा, झरी परिरहँदा, बाढ़ी पहिरोको जोखिम हुँदा चाहिँ कसरी सुरक्षित गर्ने, कसरी जोगाउने भन्ने विषयमा केन्द्रित रहेर कुराकानी जोड़िरहेका छौं र विशेष चर्चा चाहिँ हामीले धानबाली केन्द्रित रहेर चाहिँ गरिरहेका छौं। तपाईँले अघि भोटेकोसीको बाढ़ीले विभिन्न जिल्लामा चाहिँ खेतीयोग्य जमिन त्यसै गरी धानबाली सँगसँगैमा पनि क्षति पुगेका कुराहरूलाई चाहिँ जोड्नुभयो। खेतै अब सार्न त किसानहरूले सक्ने कुरा भएन, जुन बगरी भयो बचे खुचेका केही होलान्, अब त्यहाँको त्यो भएको कृषि अन्न बाली अथवा धान बाली त्यसलाई चाहिँ अहिले केही रेखदेख गर्नुपर्ने अथवा हेर्नुपर्ने अवस्था हुन सक्छ।
1: जहाँ चाहे भोटेको श्री बाढीले रसुवा विशेष गरी रसुवा नुवाकोटमा विशेष क्षति पुर्याएको छ, त्यस्ता ठाउँमा चाहिँ जहाँ धानको खेतलाई समस्या गरेको छ, थुप्रै ठाउँमा त जग्गा नै उजाड बनाइसकेको छ, धानेको बोटैहरू छैन, खेतै छैनन्, तर कहीँ कतै धान छन् भने त्यसलाई विशेष हेरचाह गर्नु पर्यो। माटोले पुरिएको होला थुप्रै धानहरू, होइन, त्यो माटोले पुरिएको छ भने धानलाई सक्दो माटो उक्लेर निकालिदिने, जसले गर्दा धानको बोट देख्न सकियोस्, उसले सूर्यको प्रकाश लिएर प्रकाश संश्लेषण गर्न सकोस्, यस्तो सामान्य हेरिदिनुपर्छ। रोग किराको प्रकोप छ भने समयमै हामीले रोग किरा सम्बन्धित कृषि कार्यालयमा कृषि शाखामा सम्पर्क गरेर के लागेको रोग किरा अथवा रोग लागेको हो त्यसको विषादी चाहिँ छर्यो भने जुन बचेको धान छ त्यसलाई हामी सुरक्षित बनाउन सक्छौँ।
0: कति नै बचेको होला भनेर पनि पूर्वानुमान गर्न सकियो
1: हो कि? नदीको किनारमा जति पनि धानका खेतहरू थियो सम्भवतः त्यो सबै सकिसकेको छैन।
0: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। नार्कको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदीनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ। समय सँगै अघि

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले निरन्तरको झरी, मुख्य बाली धानमा यसको प्रभाव र सम्भावित क्षति घटाउन किसानले अपनाउनु पर्ने सावधानीको विषयमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ नार्कको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा। अहिले जलवायु परिवर्तन र यसको प्रभावबारे धेरै चर्चा हुँदै आएको छ। धान बालीको उत्पादनमा यसको प्रभाव र जोखिम कस्तो छ त?
2: विश्वको आधा जनसंख्याको, विश्वभरिमा जति जनसंख्या छ त्यसको आधा चाहिँ खाद्यान्न धानले मात्र उपलब्ध गराउँछन्। यसबाट धानको कतिको इम्पोर्टेन्स छ, कतिको महत्व छ विश्वमा देखाउँछन्। र त्यसमा पनि दक्षिण एसियाली मुलुकहरू लगायत नेपाल पनि धानबाट अछुतो रहन सकेको छैन। हामी छिमेकी मुलुकहरू भारत र चीन धान उत्पादनमा सबभन्दा अग्रिम स्थानमा छन्, विश्वलाई लिड गर्दैछन्। र अहिले चाहिँ विश्वभरिका वैज्ञानिकहरूको चासोको विषय नै धानलाई कसरी हामीले क्लाइमेट जलवायु अनुकूलन बनाउन सकिन्छ भनेर चर्चाको विषय बनेको छ। यसको लागि थोरै पानीमा कसरी बढ़ी धान उत्पादन गर्न सकिन्छ, बढ़ी तापक्रम सहन सक्ने धान कसरी बनाउने, त्यस्तै गरी बाढ़ी पहिरो आयो भने त्यस्तो कन्डिसनमा कस्ता धानका जातहरू लगाउने, यस्ता विषयवस्तुमाथि अहिले वैज्ञानिकहरू निरन्तर रूपमा खटिँदैछन्। हिजोको दिनमा उत्पादन मात्र प्राथमिकतामा थियो, उत्पादन बढाउने, त्यसपछि चाहिँ क्वालिटी बढाउने प्राथमिकता आयो। धानको गुणस्तर कसरी बढाउने, चामलको गुणस्तर कसरी बढाउने, र त्यो प्रायोरिटीसँगै अहिले एउटा अर्को प्रायोरिटी आइसकेको छ, धान अनुकूल जलवायु अनुकूलित धानको जातको विकास कसरी गर्ने भनेर नेपालले नार्कले पनि यसमा व्यापक रूपमा काम गरिरहेको छ र हामी पनि त्यसमा संलग्न छौं। र विश्वभरिका अरू जुन धानसँग सम्बन्धित संघ संस्थाहरू छन् जस्तै इरी छ, इन्टरनेशनल राइस रिसर्च इन्स्टिच्युट, त्यसले पनि यसमा काम गर्दैछन्। अहिले चाहिँ डीएसआर छरुवा धान खेती प्रविधि व्यापक रूपमा अप्नाइँदैछ भारत लगायत चाइनामा। हामीले पनि यसको ट्रायलहरू गरिरहेका छौं, यसलाई अप्नाउनु पर्छ भनेर विभिन्न डेमोन्स्ट्रेसनहरू पनि गरिरहेका छौं, होइन? त्यसै कारणले र नेपाल के छ भने जलवायुसँग साह्रै प्रभावित देश हो। यहाँको हिमालयहरू अति नै संवेदनशील छन्। हिमालय संवेदनशील हुनु भनेकै यहाँका बस्ने व्यक्तिहरू जति पनि लिभिङ इन्टिटी छ त्यस अन्तर्गत मान्छे पनि पर्छन्, त्यो सबै साह्रै त्यसबाट प्रभावित छन्। त्यसै कारणले नेपालले अरू देशको कम्पेरिजनमा, अरू देशको तुलनामा जलवायु अनुकूलन अभ्यास बढ़ी गर्नुपर्छ जस्तो मलाई लागेको छ।
1: हो, धानको अर्थतन्त्रलाई, धानको चाहिँ महत्वलाई, धान बालीको महत्वलाई चाहिँ तपाईँले जोड्नुभयो र पछिल्लो जलवायुजन्य प्रभावले यसको चाहिँ कस्तो अवस्था छ, असर छ भनेर पनि जोड्न खोज्नुभयो। कृषि अर्थतन्त्रमा चाहिँ यही धानको चाहिँ उत्पादन, पारिवारिक अर्थतन्त्रमा चाहिँ यो धानको उत्पादन र हाम्रो एउटा हिस्सा छ नि, यसलाई चाहिँ कसरी बुझ्न सकिन्छ?
2: हामीले यस धानमा कुल राजस्वमा, कुल गृहस्थमा धानको 4.5% जति योगदान छन्, कुल कृषिमा चाहिँ 12.5% योगदान छन्। हिजोको दिनमा धानको योगदान कन्ट्रिब्युसन बढ़ी थियो। रुरल इम्प्लोयमेन्ट भन्छौ, ग्रामीण बासिन्दाहरू जुन खेतीमा लाग्ने गर्थे, धान खेतीमा जसबाट उनीहरूको जीविका आर्जन हुने गर्थ्यो, त्यसको संख्या हिजोको दिनमा धेरै थियो, 60% भन्दा बढ़ी थियो। यो दिन प्रतिदिन घट्दै आइरहेको छ। यो घट्नु एक किसिमले सकारात्मक हो कि खेती किसानीमा धेरैजना लाग्नु भएन, तर अहिले हामी जुन धानको खेती गर्ने हाम्रो जुन परम्परा छ, अभ्यास छ, त्यो त्यति समय अनुकूल जति सान्दर्भिक हुनुपर्ने हो, जुन किसिमले खेती पद्धति अगाडि बढ्नुपर्ने हो त्यो किसिमले बढेको छैन। बहुसंख्यक ठाउँमा अहिले पनि किसानहरू परम्परागत रूपमा धान खेती गर्दै आएका छन्। अब हामी आधुनिक तरिकाले धान खेती गर्नु पर्यो। अहिले जुन विज्ञानले प्रमाणित गरिसकेका प्रविधिहरू छन्, वैज्ञानिकहरूले जुन प्रविधिहरू पत्ता लगाएका छन् त्यो अनुसार खेती गर्यो भने धानको उत्पादन पनि बढ्छन्। अर्को कुरा के देखिन्छ भने सामान्यतया किसानहरूको लागि धान खेती घाटाको व्यवसाय हुन गएको छ। सामान्य किसानलाई हेर्नुहुन्छ भने धान उत्पादन गर्छन्, बिक्री हुँदैन, बिक्री भए पनि आधा मूल्यमा बिक्री हुन्छ।

0: जस्तै चैते धानको केसलाई लिनुहुन्छ भने त्यहाँ हेर्न सकिन्छ। र यो धान जुन घाटाको विषय छ त्यसलाई हामीले चाहिँ नाफाको विषय बनाउन सक्छौँ, सामान्य जनचेतना अपनाउन सकिन्छ। जस्तै भारत लगायत पाकिस्तानमा बासमती चामलहरूलाई क्यास क्रपको रूपमा लिइन्छ, नेपाललाई मात्र खाद्यान्नको रूपमा खाद्य बालीको रूपमा लिइन्छ, नेपाललाई पनि धानको क्यास क्रपको रूपमा अगाडि बढाउन सक्छौ। हाम्रो नेपालका जुन धान उत्पादन गर्ने मिलिङ मेसिनहरू छन् जस्तै आर्जुड हाउस मिल लगायत अन्यहरू छन्, यिनीहरूले इन्डियाबाट धान ल्याउँछन्, किनेर ल्याउँछन्। ती थुप्रै मिलिङ मेसिनहरू जुन तराईका क्षेत्रहरूमा छन् तिनीहरूले इन्डियाबाट धान ल्याउँछन्, कसै कसैले चामल ल्याउँछन्, बोरा चाहिँ चेन्ज गरेर नेपाली बोरामा प्याक गरेर बेच्छन्, त्यसै गरी उताबाट धान ल्याउँछन्, यहाँ चाहिँ मिलिङ गर्छन् र फेरि नेपाली मार्केटमा बिक्री गर्ने गर्छन्। यी के देखियो भने हामीले नै किन यस्तो धानहरूको जातको विकास नगर्ने, किन हामी बाहिरबाट धान ल्याउने? त्यसै कारणले हामीले यस्ता एक्स्ट्रा लङ ग्रेन राइस हामी भन्ने गर्छौँ, जस्तै बिरयानी चामल सामान्य भाषामा भनौँ न बिरयानी।
1: यहीँनिर जोडे मैले तपाईँले गरिरहेको प्रश्नलाई चाहिँ एउटा मैले आफ्नो तर्फबाट प्रति प्रश्न गरे भने तपाईँहरू हुनुहुन्छ, गर्ने निकाय पनि तपाईँहरू नै हो, विज्ञ वैज्ञानिक पनि तपाईँहरू हो, किन चाहिँ सक्नु भएको छैन भन्ने चासो राखे भने तपाईँको जवाब चाहिँ के रह्यो?
0: विशेष गरी यसमा धानको एक्स्ट्रा लङ ग्रेनको अभ्यास पहिलेदेखि गर्दै आएको हो, तर त्यसमा जुन जनशक्ति थियो त्यति केयर र चासो दिन नदिएको हुन सक्छन्। किनभने आजको दिनमा हामीले हेर्दाखेरि हामीसँग लङ ग्रेन राइसहरू त छन् तर एक्स्ट्रा लङ ग्रेन राइसहरू छैन, अति लामो धानका जातहरू छैनन्, त्यो बाहिरबाट इरीबाट अन्य ठाउँबाट ल्याइएका छन्, त्यसको विभिन्न किसिमका ट्रायल पनि गरिएका छन् तर त्यसलाई अगाडि बढाएको देखिएको छैन। अब के देखिन्छ भने ती ट्रायलहरू जुन चाहिँ लामो धानका जातहरू छन् तिनीहरूलाई पुनः ट्रायल गरेर उन्मोचनको प्रक्रियामा जानु पर्यो। उन्मोचन नहुँदाखेरि सामान्य किसानले मिलिङ मेसिनले त्यो धान उब्जाउन सकेका छैनन् र त्यस्ता धानहरू उब्जायो भने किसान पनि हिजोको दिनमा आजको दिनमा जुन धान चाहे जुन घाटामुखी व्यवसाय छ त्यो नाफामुखीमा चेन्ज हुन सक्छ।
1: धान बालिका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। तपाईँले अघि मौसमी चक्र अथवा फेरिँदै गएको जलवायुको कुरा चाहिँ जोड्नुभयो, त्यसले चाहिँ हाम्रो प्रमुख बाली धानमा पार्दै गरेको चाहिँ प्रभावलाई जोड्नुभयो, किसानले खेती चक्रमा चाहिँ गर्नुपर्ने फेरबदलका कुराहरू पनि जोड्नुभयो, हालै भदौ दशको चाहिँ भोटेकोशी बाढी त्रिशुलीको चाहिँ बाढीले चाहिँ पुर्याएको क्षतिलाई पनि तपाईँले जोड्नुभयो। यी समग्र यस वर्षका चाहिँ घटनाक्रमलाई हेर्दाखेरि जुन हाम्रो वार्षिक 55 देखि 60 लाख मेट्रिक टन धान उत्पादनको हामी चाहिँ हिसाब हेर्छौं, यस वर्ष चाहिँ कति फरक पर्ला अथवा पूर्वानुमान के गर्न सकिन्छ? अहिले जुन अब झरी त परिरहेको नै छ,
0: अहिलेकै कन्डिसनलाई मात्र हेर्ने हो भने हिजोको दिनदेखि आजसम्म त्यसको अनुसार हेर्ने हो भने पोहोर सालभन्दा यसपालि धान उत्पादन छ नै थोरै मात्राले पनि बढ्ने जस्तो देखिन्छ। बाढीले क्षति पुर्यायो तर अहिले किसानहरू बहुसंख्यक ठाउँमा उन्नत धानका जातहरू लगाएका छन्, सिँचाईको व्यवस्था गरेका छन्, मल समयमा पाउन सकेन, नभए धेरै मात्रामा धानको उत्पादन बढ्न सक्थ्यो। त्यसै कारणले उत्पादन र उत्पादकतामा आंशिक रूपले पनि वृद्धि हुने जस्तो मलाई लाग्छ।
1: भनेको यो तथ्याङ्कमा मात्रै कि व्यावहारिकतामा?
0: व्यावहारिकतामा मैले भन्दैछु उत्पादन र उत्पादकतामा थोरै मात्रामा वृद्धि हुन सक्छ, तर भोलिको दिनमा फेरि यस्तै पानी परिदियो, धान भित्राउने बेलामा पानी पर्यो भने फेरि त्यहाँ समस्या हुन सक्छन्, धानको उत्पादन उत्पादकत्व घट्न सक्छन्। तर यही पानी परेर रह्यो अथवा सानोतिनो पानी परिराख्यो भने उत्पादन बढ्न सक्छ।
1: भनेको भोलि पनि यस्तो चाहिँ जोखिम हुन सक्छ भन्ने कन्डिसन रह्यो?
0: हो, भोलिको दिनमा चाहिँ कार्तिकको लास्टतिर पानी पर्यो भने त्यसले धानलाई ठूलो क्षति गर्छ र हिजोको दिनमा जुन धानमा उत्पादन उत्पादक जति थियो त्यसभन्दा पनि झन घट्न सक्छ। तर यही ठूलो पानी परेर आउने दिनमा सानोतिनो पानी पर्यो भने त्यसले उत्पादन र उत्पादकता दुवै बढाउन सक्छ।
1: अहिले तराई मधेसको कुरा गर्ने हो भने तराई मधेस क्षेत्र चाहिँ वर्षेनी बाढीको चाहिँ समस्या झेल्ने र ठ्याक्कै धानको चाहिँ उत्पादन हुने बेला क्षति बिहोर्नु पर्ने क्षेत्र पनि हो। 2078 सालको हिसाब हेर्दा पनि निकै ठूलो क्षति त्यही क्षेत्रमा चाहिँ भएको थियो। अब कस्ता चाहिँ कुराहरू अलिकति प्रभावकारी गर्न सकिएला? तपाईँले कार्तिकसम्म पनि जोखिम छ है, मौसमी जोखिम चाहिँ हुन सक्छ है भनेर भन्दै गर्दाखेरि त्यो क्षेत्रमा भइरहेका जुन अभ्यासहरू छन् नि ती अभ्यासलाई चाहिँ अलिकति सम्झिरहने पूर्व तयारी गरिरहने त्यस्ता अभ्यासहरू चाहिँ के छन्?
0: मुख्य पूर्व तयारी भनेको हामीले जनचेतनालाई फैलाउनु हो रेडियोबाट टिभीबाट अन्य माध्यमबाट, किनभने त्यो कार्तिकमा मानौ पानी पर्यो भने त्यो बेला किसानलाई हामीले भनिदिउँ पानी पर्दैछ भनेर उनीहरू धान काट्दैन, नभए यो इन्फर्मेसन यो सूचना चाहिँ किसान कहाँ पुगेन भने थुप्रैजनाले धान काटिरहेको हुन्छ, त्यही बेला पानी पर्यो भने ठूलो मात्रामा क्षति हुन्छ किनभने धानको क्वालिटी बिग्रन्छ, धान खेतमै उम्रन्छन् होइन र ठूलो क्षति हुन सक्छन्। तर यही इन्फर्मेसनहरू समयमा किसान लियो भने जस्तो धान पाकिसकेको भए पनि खराब बालीको रूपमा छोडिदिएपछि त्यो क्षति धेरै मात्रामा न्यूनीकरण गर्न सकिन्छ। यो ठूलो अभ्यास यो ठूलो हिजोको दिनबाट हामीले पाठ सिकेर यसरी आउने दिनमा व्यावहारिक रूपमा लागू गर्न सक्छौ। यदि इनकेस हेल्थ चेक राई गर्यो भने हिजो जस्तै क्षति फेरि बेहोर्नु पर्ने हुन्छ।
1: डाक्टर कुशवाजी, अहिलेको चाहिँ पूर्व सूचना अथवा पूर्व जानकारीले चाहिँ कति फरक पार्ला त?
0: अहिलेको जुन सूचना छ यसले धेरै ठूलो असर पार्छन्। अहिले प्रत्येक व्यक्तिको हातमा मोबाइल छ, सूचना छ, सरकारले नै समग्र रूपमा सूचना प्रवाह गर्दैछन्, गभर्मेन्टसँगै अन्य निकायहरू नगरपालिकाहरू पनि सचेत भइसकेका छन्, रेडियो टिभीहरूले पनि प्रत्येक दिन यो सूचनालाई निरन्तर प्रवाह गर्दै आएका छन्। त्यसै कारणले यसले धेरै ठूलो इम्प्याक्ट पार्दैछन्। आउने दिनमा किसानहरू धेरै सचेत भइसकेका छन् र उनीहरू पनि त्यहीलाई हेरेर जुन सूचना छन् त्यही सूचनालाई आधार मानेर अगाडि बढ्दैछन्। त्यसै कारणले यसले समग्र हाम्रो खेती प्रणालीमै सकारात्मक प्रभाव पार्छ।
1: हो, समग्र खेती जोड्नुभयो, खास गरी धान मात्र होइन अहिले चाहिँ कोदो मकै पनि खेतबारीमा चाहिँ छन्। लगातारको पानी अथवा दुई चार दिनको यो झरीले चाहिँ त्यस्ता बालीलाई क्षति पुर्याउने अवस्था हुन्छ कि हुन्न?
0: मकैलाई विशेष क्षति पुर्याउन सक्छन्। मकैमा के हुन्छ भने मकै चाहे ढल्ने सम्भावना हुन्छ, ढलिसकेपछि त्यसमा फंगसहरू ढुसीहरू लाग्ने सम्भावना हुन्छ, त्यसै कारणले मकैको क्वालिटी घट्न सक्छन् होइन, त्यो मकै ढलेर मर्न सक्छन्, मकैमा ठूलो समस्या गर्छन्। कोदोमा त्यति मात्रामा क्षति गर्दैन, कोदो ढल्छन् थुप्रै ठाउँहरूमा, ढले पनि त्यही डुब्यो भने समस्या हुन्छन्, तर त्यस्ता कोदो प्रायः पाखो बालीहरूमा लगाउने गरेको कारणले गर्दाखेरि कोदोमा त्यति मात्रामा क्षति गर्दैन, मकैमा गर्न सक्छ।
1: दाल तरकारी त्यस्तो केही
0: यो जस्तै दलहन बालीहरू भयो, रहरहरू भयो, रहरका बोटहरू अलि अग्लो हुन्छ, आलीमा हुन्छन्, त्यसै कारणले दलहन बालीमा रहरहरूमा त्यति मात्रामा क्षति गर्दैन, तर धेरै पानी जमिराख्यो भने रहरका बोटहरू सत्त सुक्न थाल्छन्, धेरै पानी जमिराख्यो भने मकै सुक्न थाल्छन्, मकैका बोटहरू सुक्न थाल्छन् होइन। कोदोमा त्यति असर गर्दैन, अरूहरूलाई असर गर्छ। धान जस्तो सबै बाली चाहिँ सहन सक्ने हुँदैन, पानी सहन सक्दैनन्।
1: भनेको धानले चाहिँ धेरथोर पानी पनि सहला, अरू बालीले नसहला भनेर चाहिँ तपाईँले जोड्नुभयो। खास गरी ओसिलोपनाका कुरा, भिजेका कुराहरू नै अन्न बालीसँग चाहिँ जोडिने कुराहरू हुन्। कतिपय अवस्थामा त भण्डारण गरेको अन्न पनि कुहिने हुन सक्छ, किसानले पोहोर परारदेखि राखेको धान बाली पनि पानीले चाहिँ भिज्न ओसिलो हुन सक्ने अवस्थाहरू पनि अनेक हुन्छन्। अब मौसमको यो झरी बर्खाको चाहिँ कुरा छ, अन्न सुरक्षित राख्ने, भण्डारहरू चाहिँ सुरक्षित राख्ने त्यस्ता सजिला उपायहरू छन् कि?
0: सजिला उपायमा चाहिँ एयर टाइट प्लास्टिक ब्यागहरू पाइन्छन्, थुप्रै अहिले मार्केटमा किसानले उपभोग गर्ने खालको ब्यागहरू पाइन्छन् होइन, प्लास्टिक भएका ती ब्यागहरू हामी युज गर्न सक्छौ। त्यसै गरी अर्को उपाय के छ भने घरमा यदि धान भिगिसकेको अवस्था छन्, हामी काटिसकेका छौ र धानलाई सुकाउने कहीँ छैन भने पंखाको सहयोगले घरमा धानलाई पसार्ने र त्यसपछि चाहिँ पंखा लगाएर त्यसबाट ओसिलोपन घटाउन सकिन्छ, फेरि घाम आएपछि सुकाउन सकिन्छ। घुन किराहरू लाग्ने प्रकोप छ भने त्यस्तामा बोझो निमका पातहरू डाँठहरू ल्याएर त्यसमा मिलाएर धानको जुन धान छ त्यसमा राखिदियो भने हामीले के गर्न सक्छौँ धेरै मात्रामा किराहरूबाट घुनहरूबाट सुरक्षित राख्न सक्छौँ।
1: सुरक्षित गर्न पनि सकिन्छ र किसानहरूले त्यही अनुसार पूर्व तयारी पनि गर्न सक्नुभयो। अब यही बेला अब हिजो अस्तिदेखि चाहिँ झरी पानी परिरहेको छ, कतिपय चाहिँ किसानहरू अब घरबाट बाहिर निस्कन सक्ने अवस्था पनि छैन, उहाँहरूले चाहिँ आफ्नो खेतीबाली हेर्न भ्याउने कुरा पनि रहेन, यही बेला स्थानीय पालिकामा भएका चाहिँ कृषि शाखाहरू अथवा तपाईँहरू जस्तै नार्कका चाहिँ केन्द्र सञ्जालहरू उहाँहरूले चाहिँ त्यस्तो किसानहरूलाई केही भर्थेक गर्ने, सहयोग गर्ने अथवा सूचनाहरूको माध्यम माध्यमबाट चाहिँ यहाँसम्म यति गर्न सकिन्छ भनेर निरन्तर दिने सूचना जस्तो अहिले मौसमी सूचनाहरू आइरहेका छन्। अब यस्ता कुराहरू गर्न कति सम्भव छ अथवा त्यो क्षेत्रमा चाहिँ हाम्रो अभ्यास चाहिँ के छ?
0: अहिले विशेष गरी नार्कले त सूचना दिने हो, नार्कको काम अनुदान दिने अथवा सहयोग गर्ने होइन। नार्कले विशेष गरी अनुसन्धान गर्ने र अनुसन्धानबाट प्राप्त रिजल्टलाई डेसिमिनेसन गर्ने प्रसार गर्ने गर्छन्। कृषिका निकायहरू छन्, जस्तै कृषि शाखाहरू छन् नगरपालिकामा छन्, त्यसै गरी कृषि ज्ञान केन्द्र कृषि विकास कार्यालयहरू जिल्लामा अवस्थित छन्, प्रधानमन्त्री कृषि आधुनिकरण राष्ट्रिय कृषि आधुनिकरण परियोजना छन्। यिनीहरूले चाहिँ जहाँ चाहिँ यो समस्या देखिएको छ, धानको खेत किसानहरू छन् उहाँ कहाँ डाइरेक्टली गएर आफ्ना लोकल व्यक्तिहरूद्वारा स्थानीय व्यक्तिहरूको मार्फतबाट यो सूचना प्रवाह गर्न सक्नुहुन्छ। उहाँहरूले चाहिँ पानीको निकासको व्यवस्था गर्न सक्नुहुन्छ, उहाँहरूको हातमा छन्। उहाँहरूले चाहिँ जुन सिँचाइ सिंचित खेतहरू छन् त्यो खेतहरूबाट कसरी पानीको निकासको व्यवस्था गर्ने उहाँहरूलाई थाहा हुन्छन्। कुन खेत कस्तो छ, कहाँको लोकेसनमा कुन स्थानमा डुबानमा हुन सक्छन् कुन हुँदैनन्, त्यही अनुसार निकासको व्यवस्था गरिदियो भने यो धान चाहिँ डुब्न पाउँदैन र धेरै हदसम्म क्षतिबाट बचाउन सक्छन्।
1: अन्नको भण्डार चाहिँ मधेस प्रदेश, तपाईँ चाहिँ नार्कको एउटा अनुसन्धान कार्यक्रम केन्द्र अन्तर्गत चाहिँ हरदिनाथमा हुनुहुन्छ। अब त्यस आसपास क्षेत्रको किसानहरू जानेर धान निकै महत्वपूर्ण बाली पनि हो, उहाँहरूलाई चाहिँ अबको सल्लाह चाहिँ के छ, खास गरी तपाईँ आफ्नो क्षेत्रको हेर्ने हो भने?
0: त्यो क्षेत्रमा विशेष गरी सोना मनसुली, मधेस प्रदेशमा सोना मनसुली बढी लगाइन्छ, इन्डियन जात हो। त्यसै गरी अर्को चाहिँ हामीसँग छ सावा मनसुली, नेपाली जात छ। सावा मनसुली व्यापक रूपमा त्यहाँ लगाउने गर्छन् किसानले, सोना मनसुली लगाउने गर्छन्। सोना मनसुलीमा एउटा शीत ब्लाइट रोग देखिन्छन्। शीत ब्लाइट भनेको डाँठमा चाहे डरुवा हुने हो,
1: त्यो यस वर्ष देखिएको छ कि?
0: देखिएको छ, प्रत्येक वर्ष देखिन्छ, तर त्यसको उत्पादन बढ़ी देखिएकोले किसानहरू त्यो धानलाई छोडिरहेको छैन। अर्को चाहे सावा मनसुलीमा के छ भने यसमा चाहे विशेष समस्या भनेको यो फल्स स्मट कालो पोके देखिने हुन्छन्। सावा मनसुली त्यसै गरी गंगा सागर एक दुई हरदिना छ, यी धानहरू किसानहरूले नेपाल तराईमा व्यापक रूपमा लगाउने गर्छन् र यी धानहरूमा कालो पोकेको सम्भावना बढ़ी देखिन सक्छन्, किनभने अहिले आर्द्रता पानीको बढ़ेको छ, केही दिनपछि तापक्रम बढ़छ, जसले गर्दाखेरि त्यसको स्पोरहरूलाई फैलिन सहयोग गर्छन्। यस्तो कन्डिसनमा उहाँहरूले एउटा ढुसीनाशक विषादी चाहिँ अहिले पानी सकि पानी पर्ने बन्द भइसकेपछि एकचोटि कम्तीमा स्प्रे गरिदियो 2 ml कपर अक्सिक्लोराइड र कासुगा माइसिन, यो दुवै मिलाएर अथवा एउटा मात्र कपर अक्सिक्लोराइड 2 ml प्रति लिटर पानीमा मिलाएर आफ्नो धानको खेतमा छर्दियो भने जुन कालो पोकेको समस्या छ त्यसबाट निराकरण हुन्छ र धानको क्वालिटी गुणस्तर रहिरहन्छ। इनकेस यो उहाँहरूले छर्नु भएन भने धानको गुणस्तरमा यसले ठूलो प्रभाव पार्छ, गुणस्तर खस्किन सक्छ।
1: अन्य क्षेत्रमा चाहिँ धान बालीमा त्यस्तो अहिले असोज चाहिँ पहिलो हप्तासम्म त्यस्तो समस्या गुनासाहरू आएको छन् नार्क यस्तो निगमातहतका निकाय अन्तर्गत र तपाईँहरूसँग पनि?
0: पहिलाका अभ्यासहरू हेर्दाखेरि मैले भने सावा मनसुली हरदिना छ लगायत अन्य धानहरूमा कालो पोकेको समस्या सावा मनसुलीमा त व्यापक देखिन्छ, हरदिना छमा पनि देखिन्छ। त्यसै गरी अन्य धानहरूमा जस्तै हाइब्रिड जति पनि धानहरू छन् त्यसमा कालो पोके अत्यन्तै देखिन्छ, त्यो देखिँदै आएको हो र धेरै किसानहरूलाई यस्तो बारेमा सूचना नै छैन के गर्ने होइन, त्यस कारणले गर्दा उहाँहरूले क्षति बेहोरिराख्नु भएको छ। त्यसै कारणले हामीले कालो पोकेलाई हटाउनको लागि धानको गुणस्तर कायम गर्नको लागि पनि एकचोटि चाहे 2 ml प्रति लिटर पानीमा कपर अक्सिक्लोराइड अथवा अन्य कुनै यो ढुसीनाशक विषादी छर्दियो भने त्यो समस्याबाट निराकरण हुन्छ र हाम्रो धान सेफ रहन्छ।
1: अहिले जुन परिरहेको झरी छ, झरिरहेको चाहिँ पानी छ र त्यो पानी यो झरी र आउन सक्ने चाहिँ सम्भावित भेलबाडी, यसले चाहिँ धानमा अहिले भइरहेका रोगहरू फैलाउन अथवा अरू माध्यमबाट चाहिँ क्षति गर्न त्यस्तो भूमिका खेल्छ कि खेल्दैन? पहिलाहरू त्यस्तो अभ्यास हामीले देखेको अनुसन्धानमा त्यस्तो छ कि छैन?
0: छ, अहिले यसले धेरै ठूलो भूमिका खेल्छ। मैले भने धान पसाइरहेको छ, बाला निस्किरहेको छ, यो बेला पानी पर्छ भने अहिले चाहे जुन ढुसीहरू छ त्यो फैलिने बेला हो, तापक्रम बढ्छ, पानीमा यो हावामा पानीको मात्रा आर्द्रता बढ्छ भने अथवा ह्युमिडिटी बढ्छ भने तापक्रम पनि 20-25 डिग्री भन्दा बढी छन् र पानीको आर्द्रता बढी छ, ह्युमिडिटी बढी छ भने त्यो बेला जुन ढुसीहरू छन् त्यो व्यापक रूपमा फैल्न सक्छन्। त्यसै कारणले यसले चाहिँ ढुसीहरूलाई फैल्नलाई ठूलो सहयोग गर्छ र धानमा रोग लगाउनलाई ठूलो यसले असर गर्छन्। त्यसै कारणले यस्तो बेलामा चाहिँ हामी आफ्नो खेत बारी जुन छन् धानको बारी छन् त्यसलाई निगरानी गरिराख्नु पर्छ। अलिकति पनि समस्या देखियो भने कृषि विज्ञलाई सम्पर्क गरेर देखाउने र सक्दो त्यसको निराकरण गर्ने अभ्यास गर्नुपर्छ।
1: भनेको झरी परिरहँदाखेरि निगरानी गर्न जाने त अब किसानहरूलाई सम्भव हुँदैन, त्यो कार्य चाहिँ कति दिनमा चाहिँ गर्ने अथवा कहिले गर्ने?
0: झरी परिसकेपछि हामीले 2-4 दिनमा हेरेपछि हेर्छौँ र धानमा यस्तो हाम्रो कुन धानको जात लगाएका छौँ, जस्तै हाइब्रिड लगाएका छौँ, सवा मनसुरी लगाएका छौँ भने यस्ता जातहरूमा कसैलाई नसोधिकन पनि एकचोटि स्प्रे गरिदियो भने आफ्नो धान सुरक्षित राख्न सक्छ।
1: भनेको किसान आफैले पनि त्यसो गर्न सक्छ,
0: आफै किसानले गर्न सक्नुहुन्छ।
1: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा आजको कुराकानीमा हामीसँग हुनुहुन्छ र यो कुराकानीको हामी अन्तिमतिर पनि छौं। बुधबारदेखि झरी पर्ने क्रम चलिरहेको छ र अझै पानी झरी थपिन सक्ने, कतिपय ठाउँमा चाहिँ ठूलो वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखा र सम्बन्धित निकायहरूले सचेतना सन्देशहरू प्रवाह गरिरहेका छन्। पर्सि आइतबारसम्म नै पानी पर्न सक्ने सम्भावना रहेको छ, यो पूर्व सूचनाहरू तपाईँहरूले प्राप्त गरिसक्नु भएको छ र यही बेला मुख्य धान बाली र अन्य बालीहरूका विषयमा चाहिँ कसरी सचेत रहने, किसानहरूले के गर्ने भन्ने विषयलाई हामीले आजको कार्यक्रममा जोडिरहेका छौँ। हामीले मौसमका कुराहरू गर्यौं, चर्चाका कुराहरू गर्यौं, पूर्वानुमान अनुसार चाहिँ पानी परिरहेको कुराहरू पनि गर्यौं, नार्कको कृषि मौसम सल्लाह बुलेटिनले दिएका जुन किसानका लागि उपयोगी सन्दर्भ सामग्रीको पनि हामीले चर्चा गर्यौं। अब यस्ता जानकारी यस्ता सूचना चाहिँ क्षति न्यूनीकरणमा चाहिँ महत्वपूर्ण हुन्छन् तपाईँले पनि भन्नुभयो। अन्त्यमा अब किसानका लागि यो 3 दिनको जोखिमपूर्ण अवस्थामा चाहिँ आफ्नो सुरक्षा र त्यसै गरी बालीको सुरक्षाका लागि पनि केही छ कि?
0: मुख्य गरी 3 दिन भारी वर्षा हुँदैछन् भनेर जुन आकलन गरिएको छ त्यसै अनुसार वर्षा भयो भने वर्षाको समयमा सक्दो घरबाट ननिस्किने, सुरक्षित स्थानमा बस्ने र त्यसपछि मात्र हामीले बालीलाई हेर्न सक्छौँ। 3 दिन वर्षा भइसकेपछि सकेपछि वर्षा समाप्त भएपछि मात्र आफ्नो खेत बालीको निगरानी गर्न जाने, यदि घरको नजिकै खेत छ भने त्यसमा पानीको निकासको व्यवस्था गरिदिने, पानीको निकास हुँदैन भने हामीले कसै कसैले हतारमा चाहिँ अब पानी पर्छन् 4 दिन अहिले नै बाली काटौँ भनेर पनि लाग्न सक्छन्, त्यस्तो नगर्ने, त्यस्तो दुःख गर्दाखेरि दुःख पनि हुन्छन् काम गर्नेको र त्यसपछि बाली पनि राम्रोसँग धान पनि भिजेको हुन्छ, गुणस्तरीय हुँदैनन्, त्यस्ता काम गर्नु हुँदैन। युरिया मलको प्रयोग नगर्ने, जुनसुकै विषादीहरू अथवा मलहरू छन्, फर्टिलाइजरहरू छन्, यिनीहरूको प्रयोग नगर्ने र आफू पनि यसको बारेमा जानकारी लिने प्रयास गर्ने, अरू आफ्ना साथीभाइलाई पनि यसको बारेमा इन्फर्मेसन सेयर गर्यो भने सबैको सुरक्षा रहन्छ।
1: अनि मौसम खुलेको कति दिनदेखि धान खेत पस्ने त?
0: मौसम खुलेको 1-2 दिनमा धान खेतमा जहाँ हामी गएर निरीक्षण गर्न सक्छौँ।
1: त्यसपछिको सुरक्षित भण्डारणको सन्दर्भमा चाहिँ के महत्वपूर्ण हुन्छ?
0: मुख्य गरी हामीले धानलाई पर्याप्त मात्रामा जब धान जुन धान चाहिँ पसाइसकेपछि पाकिरहेको छ, मौसम खुलिसकेपछि वर्षा रोकिसकेपछि 2-3 दिनमा 3 दिन घाम लाग्न दिने, त्यसपछि खेतको पानी पनि सुक्छ, त्यसपछि मात्र धानलाई चाहिँ हामीले कटान गर्नुपर्छ, काट्नुपर्छ। त्यो काटिसकेपछि त्यसलाई पर्याप्त मात्रामा घाममा सुकाउने, सुकाइसकेपछि मात्र भण्डारण गर्ने, भण्डारण गर्दा पूर्ववत भनिएका कुराहरू जस्तै बोझो निम यिनीहरूको पात मिलाएर भण्डारण गर्दाखेरि धानलाई र प्रत्येक 3 महिनादेखि 4 महिनामा एकचोटि धानलाई सुकायो भने धानको घुनहरू पुतलीहरू सबैबाट बचाउन सकिन्छ।
1: भण्डारणको असावधानीले हुने क्षति पनि छ प्रमुख बाली धानमा भनेर चाहिँ चर्चा गरिन्छ, त्यो क्षति न्यूनीकरणका लागि गर्न सकिने कुरा छँदै भए क्षति चाहिँ कस्तो छ? किसानहरूले वर्षभरि दुःख गर्दाखेरि भित्र्याउने बेला र भण्डारणको बेला चाहिँ ध्यान नदिँदा हुने क्षति नोक्सानी चाहिँ कस्तो छ?
0: यो भण्डारणले धेरै ठूलो असर गर्ने गर्छन्। सामान्यतया भण्डारणले भण्डारण राम्रोसँग गरिएन भने 20-25% क्षति गर्न सक्छ, होइन 20-25% भनेको धेरै ठूलो हो, सयमा 25 किलो जस्तै हुन गयो। त्यसै कारणले भण्डारणमा विशेष ध्यान दिनुपर्छ र हामीले पनि जुन भण्डारण जुन किसिमको हुनुपर्ने हो व्यवस्था त्यो व्यवस्था अझै गर्न सकेका छैनौँ। अरू ठाउँहरूमा के सिलो भने एउटा ठुल्ठुला सिलोहरू हुन्छन् जहाँ भण्डारण गर्ने गर्छन् सामूहिक रूपमा किसानहरूले, हामी कहाँ त्यो व्यवस्था छैन। हामी कहाँ भकारी छन्, बोरा छन्, सानो सानो किसानहरू छन्, होइन। त्यस कारणले गर्दा जे भण्डारण जसरी गरिन्छ त्यसलाई हामीले बुझेर गर्ने हो। भण्डारण गर्दाखेरि ध्यान दिनुपर्ने त्यही हो, सुकाउनु पर्यो राम्रोसँग। सुकाइसकेपछि त्यही विभिन्न जुन हाम्रो यदि बिउको लागि भण्डारण गर्ने हो भने सेल्फोस लगायत सेल्फोस जस्तै अन्य जुन हामीसँग ढुसीनाशक विषादीहरू छन् तिनीहरू प्रयोग गर्न सक्छौँ। आफ्नै खायनको लागि हो भने जहिले पनि प्राकृतिक विषादीहरूको प्रयोग गर्नुपर्छ, प्राकृतिक सुरक्षित वस्तुहरूको प्रयोग गर्नुपर्छ जसले हामीले खाँदा पनि केही असर नगरोस्।
1: डाक्टर उज्जवल कुमार सिंह कुशवाज्यू, खास गरी किसानको चाहिँ गाह्रो साह्रो तपाईँले पनि भनिहाल्नुभयो, जलवायु जन्य फेरबदल छ, धान लगाउने अथवा रोपाईका बेला चाहिँ पानी पर्दैन, रोपाई सकिसक्ने बेलातिर चाहिँ धेरै पानी पर्छ, अहिले मौसम हेर्ने हो भने 3-4 दिन यसरी चाहिँ अनुकूल छैन, तपाईँले चर्चा गर्दाखेरि धानका लागि सामान्य पानी चाहिँ राम्रै होला भनेर पनि जोड्नुभयो। कतै कतै भेलबाडीले क्षति गर्ला त्यो अलग समस्या रह्यो र किसानले चाहिँ त्यसका लागि चाहिँ पूर्व तयारी गर्नु पर्यो। यस्ता कुराहरू छन्, क्षति चाहिँ किसानले चाहिँ बेहोर्नुपर्छ, सरकारले चाहिँ कृषि उत्पादन धान बालीको चाहिँ उत्पादन उत्पादकत्व बढाउने प्राथमिकताका कुराहरू चाहिँ गरिरहन्छ, नार्कले पनि तपाईँहरूले अनुसन्धान हामीले गरिरहेका छौँ, प्रसारका कामहरू भइरहेका छन् भनेर भन्नुभयो। खास गरी क्षति बेहोर्ने र खास गरी किसान नै त्यसको चाहिँ मर्कामा पर्नुहुन्छ। आउँदा दिनमा किसानलाई चाहिँ खेती म गर्न सक्छु र यसको चाहिँ क्षति पूर्ति व्यवस्थापन पनि हुन्छ, क्षति घाटा चाहिँ मैले बिहोर्नु पर्दैन भनेर चाहिँ एउटा ढुक्क हुने वातावरण, मौसमबाट पनि अनुकूल हुने वातावरण, साथसाथै सम्बन्धित निकायबाट पनि ढुक्क हुन सक्ने अवस्था बनाउन चाहिँ के गर्न सकिएला त?
0: यसमा विशेष गरी सरकारले सूचनाको समय समयमा प्रवाह गर्नु पर्यो। सरकारले जलवायु अनुकूलित जातहरूको विकास गर्नको लागि विशेष किसिमको परियोजनाहरू ल्याउनु पर्यो, जसले गर्दाखेरि छिटोभन्दा छिटो त्यस्ता जातहरू किसान कहाँ जान सकोस्। डिसिमिनेसनका प्रसारका प्रविधिहरूलाई स्ट्रङ बनाउनु पर्छ, मजबुत बनाउनु पर्छ। अहिले अलि फितलो प्रणालीहरू छन् प्रसार गर्ने, धानका जातहरू विकास त भएका छन् तर त्यो किसान कहाँ पुग्न सकेका छैनन्। अर्को कुरा, प्राविधिक हामीले यान्त्रिकरणमा विशेष ध्यान दिनुपर्छ। अहिले धान चाहिँ मानौ हिजोदेखि पानी पर्दैछन् तर कसैको धान पाकिसकेको छ भने हामीले त्यो मेसिनद्वारा हार्भेस्टिङ गर्छौँ भने एक दिनमै थुप्रै एरियामा हार्भेस्टिङ गर्न सकिन्छन्, होइन, ठाउँमा राख्न सकिन्छन्। यस्तो सरकारले यान्त्रिकरणमा जोड़ दिनु पर्यो। सोलर ड्रायरहरू हुन्छन्, विभिन्न किसिमका अहिले ड्रायरहरूको व्यवस्था गर्न सकिन्छ, होइन। यो विभिन्न समूहहरू हुन्छन् किसानको, त्यो समूहमा दिएर पनि व्यक्ति व्यक्ति किसानलाई सरकारले दिन सक्दैन तर समूहलाई दिएर त्यो समूहबाट किसानले जसले आवश्यकता पर्छ सोलर ड्रायरको लगायत अन्य ड्रायरहरू छन् त्यहाँबाट फाइदा उठाउन सक्छन्। यस्ता यान्त्रिकरणमा जातको विकासमा प्याकेज अफ प्र्याक्टिसेस जुन छन् त्यसलाई किसान कहाँ पुर्याउनमा सरकारको ठूलो योगदान रहन्छ र यसमा जो जहाँ छन् त्यहीबाट सकारात्मक रूपले लाग्यो भने सबैको लागि राम्रो हुन्छ, कल्याणकारी काम हुन्छ।
1: हो, मौसम अनुकूल छैन, पालिकाहरूले पनि गर्नुपर्छ भन्ने सन्दर्भ पनि मैले जोड्दै थिएँ।
0: पालिकाहरूले सूचनाको प्रवाह गर्ने स्थानीय स्तरमै गएर व्यक्तिगत रूपमा पनि पालिकाले किसानहरूलाई सूचनाको प्रवाह दिन सक्छन्। कस्टम हेडिङ सेन्टरहरू हुन्छन्, त्यसको व्यवस्था गर्न सक्छन्। त्यहाँ यान्त्रिकरणका प्रविधिहरू हुन्छन्, किसानलाई सहज हुन्छ त्यहाँबाट काम लिनलाई। जुन अहिले घाटामुखी व्यवसाय छ त्यो कस्टम हेडिङ सेन्टरहरूको प्रयोग गर्यो भने त्यो घाटामुखी व्यवसायलाई धेरै हदसम्म, धान व्यवसायलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छन्। त्यसै गरी सोलर ड्रायरहरू, अत्याधुनिक बोराहरू आएछन्, भण्डारण गर्ने प्रविधिहरूको विकास भएको छन्। त्यस्ता सूचनाहरू ठाउँ ठाउँमा लग्यो भने धानको क्षतिबाट रोक्न सकिन्छ। त्यसै गरी मिलिङ इण्डस्ट्रीहरू जुन छन्, धान चामलको मिल इण्डस्ट्रीहरू भयो, यो चिउरा बनाउने फ्याक्ट्रीहरू भयो, त्यसलाई प्रोत्साहन गर्नुपर्छ। सरकारले तिनीहरूलाई कसरी अझै धानलाई मिलसँग कसरी जोड्न सकिन्छ त्यसमा अलि बढी काम गर्नुपर्ने जस्तो देखिन्छ।
1: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 देखि 6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460044
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: यो मोबाइलले पनि तनावै दियो भन्या
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी शहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फेस्ट हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495094046 98130949 हाम्रो शाखा बेसी शहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लमजुङ
6: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
5: थप जानकारी लागि सम्पर्क 0665909999 4779629 सेवा मोडल हस्पिटल प्राली बेसी सर साथ सानीमा बैंकको ठीक अगाडि
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ी विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई। विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव। राष्ट्रसंघका महासचिव गुटरेससँग भेटवार्ता। आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो वर्षा। सावधानी अपनाउन आग्रह। पहिरोका कारण पृथ्वी राजमार्ग, मुगली नारायणगढ़ सड़क र बीपी राजमार्ग अवरूद्ध। धान लगायतका बाली संरक्षणमा विशेष ध्यान दिने कृषि विभागको सुझाव। आज इन्द्रजात्रा पर्व मनाइँदै काठमाडौँ उपत्यकामा सार्वजनिक विदा। औद्योगिक रोबोट जडानमा विश्व बजारमा चीनको हिस्सा 59%। आउँदो 3 वर्षमा औद्योगिक रोबोट बजारमा वार्षिक 10% वृद्धि हुने अनुमान। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपालले आज भारतसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढ़ी नेपालका लागि मात्र नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनुभयो। उहाँले भोटेकोशी बाढ़ीले ठूलो जनधनको क्षति, पूर्वाधार, जलविद्युत तथा अरू क्षेत्रमा पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझै बढ़िरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले भोटेकोशी विपद नेपालले निम्त्याएको नभएको स्पष्ट पार्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नु परिरहेको धारणा राख्नु भएको छ। यसैबीच प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग पनि भेटवार्ता गर्नुभएको छ। राष्ट्रसंघको 81 महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयर्क पुग्नुभएका शाहले महासभालाई सम्बोधन गर्नु अघि गुटरेससँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा महासचिव गुटरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा राष्ट्रसंघ नेपालसँग एकबद्ध रहेको बताउनुभयो। सन् 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेग बाहेक देशका अरू ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली र मनसूनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकीदेखि नै झरी शुरू भएको हो। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै सोमबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लगातारको झरीले नदी र खोलाहरूमा बाढ़ी आएको छ। भक्तपुर, काभ्रे र इलामका विभिन्न नदी तथा खोलामा जलसतह बढ़ेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार भक्तपुरको हनुमन्ते खोलाको जगाती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ़न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा किनारका सड़कबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै काभ्रेको रोशी खोलाको पनौती जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ। इलामको कनकाई र मैनाचुली जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह आसपास रहेको र बढ़दो क्रममा रहेको महाशाखाले जनाएको छ। ती नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभाग बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। आज र भोलि जोखिम बढ़िरहेकाले विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक दुई ठाउँमा पनि धेरै ठूलो वर्षाको सम्भावना छ। मध्य प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना र मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। धादिङको कृष्णभीर, परेवाभीर, जामिरे घाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। पहिरो पन्छाउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। यस्तै ठाउँ ठाउँमा पहिरो खसेपछि मुगली नारायणगढ़ सड़क पनि बन्द छ। पहिरो पन्छाउने काम भइरहेकोले अर्को सूचना नभएसम्म यो खण्डमा गाड़ी आवागमन बन्द गरेको चितवन प्रहरीले जनाएको छ। यस्तै अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरूद्ध भएको छ। आज बिहान रोशी गाउँपालिका 7 को 400 बेसी र रोशी 8 ग्युनीमा पहिरो खस्दा सड़क अवरूद्ध भएको
भएको काभ्रे प्रहरीले जनाएको छ। पहिरोका कारण काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै कोशी राजमार्ग अन्तर्गत खादबारी केमा थाङका सड़क खण्डको भोटखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि होङहुङ सड़क खण्ड अवरूद्ध भएको छ। लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सड़कमा रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। दिउँसो सड़क खुला भएको बेलामा पनि बाढ़ी पहिरोको जोखिम भएकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ। यस्तै ठूलो वर्षा र हुरी बतासको सम्भावना रहेकाले कृषि विभागले किसानलाई बाली तथा भण्डारण गरिएका खाद्यान्नमा हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अप्नाउन आग्रह गरेको छ। मौसममा आएको फेरबदल र अविरल वर्षाको सम्भावनालाई ध्यानमा राख्दै धान लगायतका बाली संरक्षणमा विशेष ध्यान दिन विभागले अनुरोध गरेको छ। यस्तै ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टानले पदयात्रा रोक्न आग्रह गरेको छ। टानका महासचिव सोना मग्याल जेन शेर्पाले विज्ञप्ति निकालेर सोमबारसम्म देशका विभिन्न ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले पर्यटकहरूलाई पदयात्रा रोक्न र उच्च सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। यता 8,167 मिटर अग्लो धौलागिरी हिमाल आरोहणका लागि आधार शिविर पुगेका पर्वतारोही प्रतिकूल मौसमका कारण फर्किएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। काठमाडौँ उपत्यकामा आज इन्द्र जात्रा मनाइँदैछ। वर्षा, सहकाल, समृद्धि, शक्ति उपासना र सामुदायिक सहभागितासँग यो पर्व जोड़िएको छ। हिन्दू तथा बौद्ध परम्परा, जीवित देवी कुमारीको आराधना, इन्द्रध्वज स्थापना, रथयात्रा, विभिन्न देवी देवताका परम्परागत नृत्य र स्थानीय नेवार संस्कृतिको गहिरो समन्वय यस पर्वको मुख्य विशेषता हो। मूलत वर्षा, सहकाल र समृद्धिसँग जोड़िएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारी रथयात्रा हो। वैदिक परम्परामा वर्षा, मेघ, युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दू तथा बौद्ध दुवै धार्मिक शास्त्रहरूमा उल्लेख छ। इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन र प्रदर्शन गर्ने पर्वका रूपमा पनि यसलाई लिइन्छ। पौराणिक मान्यता अनुसार देवता र असुरबीचको युद्धमा असुरसँग पराजित देवताहरूले भगवान विष्णुसँग सहायता मागेका उल्लेख छ। त्यसपछि विष्णुले इन्द्रलाई विजयको प्रतीकका स्वरूप ध्वजा प्रदान गरेको र देवताहरूको विजयपछि त्यसैको सम्झनामा इन्द्रध्वज पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ। सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। दुबई पोखरा दुबई सीधा उडान शुरू भएको दोस्रो दिन हिजो यात्रुको संख्या उत्साहजनक देखिएको छ। फ्लाई दुबईले अस्ति बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 165 यात्रु क्षमताको जहाजबाट नियमित उडान शुरू गरेको थियो। दोस्रो दिन पनि दुबई पोखरा उडान मार्फत 122 यात्रु पोखरा अवतरण गरेका छन्। अब विदेशको खबर। विश्वमा जडान हुने औद्योगिक रोबोट मध्ये चीनको हिस्सा 59% पुगेको छ। अन्तर्राष्ट्रिय रोबोटिक्स महासंघको विश्व रोबोटिक्स 2026 प्रतिवेदन अनुसार सन् 2025 चीनमा 3,54,000 औद्योगिक रोबोट जडान भएका छन्। यो अघिल्लो वर्षको तुलनामा 20% धेरै हो। यसै गरी चीनमा औद्योगिक रोबोटको माग विद्युतीय तथा विद्युतीय उपकरण, मोटर, वाहन, धातु र मेसिनरी उद्योगबाट बढ़ी आएको छ। सन् 2025 विद्युतीय तथा विद्युतीय उपकरण उद्योगमा 96,400, मोटर वाहन उद्योगमा 78,900, धातु तथा मेसिनरी उद्योगमा 78,700 औद्योगिक रोबोट जडान भएका छन्। अबको तीन वर्ष अर्थात सन् 2029 चीनको औद्योगिक रोबोट बजारमा वार्षिक 5-10% वृद्धि हुने अपेक्षा छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको महिला कबड्डीतर्फको सेमी फाइनलमा नेपालले अहिले केही बेरमा भारतसँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान 9:15 जापानको तोकाई सिटिजन जिम्नेसियममा हुँदैछ। यसैगरी नेपालले समूह बीमा श्रीलंका, थाइल्याण्ड र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरेको थियो। समूह चरणको अन्तिम खेलमा हिजो नेपालले श्रीलंकालाई 34-25 अंकले पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको हो। यो जितसँगै नेपालले महिला कबड्डीमा पदक समेत पक्का गरेको छ। यता भारत समूहमा इरान, जापान र देशलाई पराजित गर्दै समूह विजेता बनेर सेमी फाइनल पुगेको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़े विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई। विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव। राष्ट्रसंघ महासचिव गुटेरेससँग भेटवार्ता। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो वर्षा, सावधानी अप्नाउन आग्रह। पहिरोका कारण पृथ्वी राजमार्ग, मुगली नारायणगढ़ सड़क र बीपी राजमार्ग अवरूद्ध। आज इन्द्र जात्रा मनाइँदै काठमाडौँ उपत्यकामा सार्वजनिक विदा। औद्योगिक रोबोट जडानमा विश्व बजारमा चीनको हिस्सा 59%। आउँदो तीन वर्षमा औद्योगिक रोबोट बजारमा वार्षिक 10% वृद्धि हुने अनुमान। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपालले आज भारतसँग खेल्छ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेन एफएम 95 मेगाहर्ज
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98415414।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 98130949532। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 06625020209।

0: California Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: दिदी अलमलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै

0: एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 066-520-497
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
2: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
0: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
3: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
2: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका 7 युनिभर्सल चोक लमसुङ थप जानकारीका लागि सम्पर्क 066-520-973 मोबाइल 97463-06-501
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना
5: जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको 20 वार्षिक साधारण सभा सम्बन्धी सूचना
6: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको 20 वार्षिक साधारण सभा इकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई साधारण सभामा अनिवार्य उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ
5: साधारण सभा हुने मिति समय र स्थान रामबजार सेवा केन्द्र यही असो 16 गते तामाङ आमा समूह भवन रामबजार समय बिहान 11 बजे सालमे सेवा केन्द्र असो 17 गते टक्सार आमा समूह भवन सालमे बिहान 10 बजे भुजुङ सेवा केन्द्र असोज 18 गते सामुदायिक भवन टोल नम्बर 3 बिहान 7 बजे नायु सेवा केन्द्र असोज 18 गते जनजागृति आमा समूह भवन नायु समय दिउँसो 1 बजे
6: गादी केन्द्र असोज 20 गते दोबानचौर गादी बिहान 11 बजे
5: भोटेउडार सेवा केन्द्र असोज 21 गते समुता तमु समाज भवन भोटेउडार बिहान 11 बजे
6: बेसीसर कार्यालय असोज 24 गते शान्तिटोल आमा समूह भवन शान्तिटोल बिहान 11 बजे
5: असोज 25 गते संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको निर्णय प्रमाणीकरण गरिनेछ
6: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङ
7: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-019 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
9: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
10: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
11: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
10: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसीसर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ सम्पर्क 98461-26344 98461-26344

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania?
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।
7: होइन यो नाति केटो पनि कस्तो भन्यो, हाम्रो पाला गीत बज्न लाटो, रेडियो बटार्या बटारै गर्छ बा।
8: ल सुन्नुहोस् बुढी आमै।

0: मलाई मन पर्ने गीत पो बजा छ कुन्देडी हो बाबु भन त।
1: बढिया भाइ त, यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज हो नि।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसाली पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ। फोन नम्बर 0665-2183।
5: सम्पर्क मोबाइल नम्बर 98573375।
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जानु त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00271 र 98065-67272।
8: निःशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा निःशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
9: निःशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग भएमा,
10: डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहा हुने, तर्सने,
11: मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
12: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
13: उदास भइरहने, जिउमा फूर्ति नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा,
14: बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा,
15: सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा,
16: निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट।
17: मोडल सिटी हस्पिटल प्राली, बेसी सहर, पुरानो लमजुङ मोडल हस्पिटल, पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665-20004।
18: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त MBBS डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
4: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैंसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसी सहर नगरपालिका 8-13 लमजुङ। प्रोप्राइटर गुणराज सिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-28186, फोन 0665-20293। साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: नमस्कार, म बसन्ता रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा बिहान 10 बजेको मर्स्याङदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू। मुख्य समाचारका प्रायोजक
1: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: देशका धेरै जस्तो ठाउँमा निरन्तर वर्षा, आज र भोलि अझै ठूलो वर्षा हुने, सावधानी अपनाउन आग्रह। पहिरोका कारण पृथ्वी राजमार्ग मुगली नारायणगढ़ सड़क र बीपी राजमार्ग अवरूद्ध। वर्षाको जोखिमसँगै लमसुङका 8 स्थानीय तहका विद्यालय बन्द। लमसुङमा रात्रिकालीन सवारी आवागमनमा रोक। र बेसीसरी गाह्रो स्थितिमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार, नागरिकलाई सहज हुने अपेक्षा।
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
3: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
0: अब समाचार विस्तारमा। देशका धेरै जसो ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकीदेखि नै झरी शुरू भएको हो। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र सोमबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लगातारको झरीले नदी र खोलाहरूमा बाढ़ी आएको छ। भक्तपुर, काभ्रे, प्लान्सुक र इलामका विभिन्न नदी तथा खोलामा जलस्तर बढ़ेपछि नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार भक्तपुरको हनुमन्ती खोलाको जगाती जलमापन केन्द्रमा जलसतहले सतर्कता पार गरेको छ। जलसतह अझै बढ़न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनारका सड़क बाटा यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यस्तै काभ्रेको रोशी खोलाको पनौती जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह बढ़दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आज र भोलि जोखिम बढ़िरहेकाले विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारी वर्षाको सम्भावना छ। त्यस्तै लुम्बिनी, गण्डकी प्रदेशको एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमका जानकार उज्जवल उपाध्यायले बागमती, मधेस, गण्डकी र लुम्बिनीमा ठूलो तथा कर्णाली तथा कोसीमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिनुभएको छ। उहाँका अनुसार अब साना ठूला नदीमा बाढ़ी, भिरालो भूभागमा पहिरो लेदोको जोखिम छ। आज र भोलि ठूलो पानी पर्ने भएकाले सरकारले त्यसै अनुसार पूर्व तयारी र सतर्कता अपनाएको जनाएको छ। धेरै विद्यालयले आज विदा दिएका छन्। मुख्य राजमार्गमा रातको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। नदी खोला किनारका बस्तीमा निरन्तर निगरानी भइरहेको सरकारी निकायले जनाएका छन्। मौसमविदहरूले विशेष गरी आज र भोलि लामो दूरीको यात्रा नगर्न तथा बाढ़ी पहिरोको जोखिम भएको ठाउँमा विशेष सनाको हुन अनुरोध गरेका छन्। दादिङको कृष्णवीर परेवावीर ज्यामिरे घाट लगायतका

0: शिक्षक र अभिभावकलाई मौसमको अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन समेत आग्रह गरेका छन्। नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत मध्य नेपाल नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ। मध्य नेपाल नगरपालिकाको नेतृत्व चयनका लागि सर्वसम्मत हुन नसकेपछि हिजो मतदान भएको हो। तेस्रो नगर अधिवेशनमा सभापति उम्मेद्वारको लागि भोलिटारमा सम्पन्न मतदानमा कमप्रसाद गुरूङ निर्वाचित हुनुभएको छ। गुरूङले 132 मत सहित विजयी हुनुभएको हो। निकटतम प्रतिद्वन्दी ओमवीर गुरूङले 109 मत प्राप्त गर्दा गुरूङले 23 मत अन्तरमा विजय प्राप्त गर्नुभएको हो। 254 जना प्रतिनिधि भएको मतदाता संख्यामा हिजो भएको मतदानमा 241 मत खसेको थियो। यसैगरी नेपाली कंग्रेस राइनस नगर समितिको सभापतिमा नूरराज कडरिया निर्वाचित हुनुभएको छ। नेपाली कंग्रेसको महाधिवेशन अन्तर्गत राइनसको तेस्रो नगर अधिवेशनको आकांक्षी पदहरूको अनुमति र हस्ताक्षरद्वारा अनुमोदित कार्यदलको सर्वसम्मत निर्णयबाट निर्विरोध निर्वाचित हुनुभएको हो। नगर समितिको उपसभापतिमा लक्ष्मण पन्त, उपसभापतिमै चन्द्रावती पन्थी, सचिव बालसिंह गुरूङ र सहसचिवमा प्रकाश थपलिया चयन हुनुभएको छ। तोकिएको अधिवेशन अवधिमा सर्वसहमत प्रयास भए पनि अन्तत हिजो सर्वसम्मत नेतृत्व चयन भएको, यसै गरी लमसुङको अन्य 6 पालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ। लमसुङको बेसीसर नगरपालिकामा पूर्णबहादुर थापा सभापतिमा निर्वाचित हुनुभएको छ भने सुन्दरबजार नगरपालिकाको नगर सभापतिमा उत्तम गुरूङ निर्विरोध निर्वाचित हुनुभएको छ। यसै गरी मर्स्याङदी गाउँपालिकामा लोकनाथ घिमिरे, दोर्दी गाउँपालिकामा लालबहादुर गुरूङ, दुधपोखरी गाउँपालिकामा कमल धिता, लकोला सुथार गाउँपालिकामा राजु गुरूङ सर्वसम्मत रूपमा सभापति पदमा चयन हुनुभएको हो। जिल्ला प्रशासन कार्यालय लमसुङले रात्रिकालीन सवारी साधन सञ्चालनमा अस्थायी रोक लगाएको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आजदेखि 11 गते आइतबारसम्म भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना र सो अवधिमा वर्षाका कारण बाढ़ी पहिरो र बुडुबानसँगै सड़क र मानवीय क्षतिको जोखिम बढ़न सक्ने भएकाले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार असोज 12 गतेसम्म साँझ 7 बजेदेखि बिहान 6 बजेसम्म लमसुङ हुँदै मनाङ जाने रात्रिकालीन सवारी साधनको आवाजावतमा रोक लगाइएको हो। प्रशासनले विपदको अवधिमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सम्भावित जोखिमलाई जोगिन सुरक्षित स्थानमा रहन नागरिकलाई अनुरोध गरेको छ। प्रशासनले मौसमको अवस्था र सड़क सुरक्षालाई ध्यानमा राख्दै नागरिकलाई सतर्क, सुरक्षित र जिम्मेवार भएर यात्रा गर्न समेत आग्रह गरेको छ।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मुख्य कार्यालय बेसी शहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी शहर एकाई 2083 असोज 23 गते शुक्रबार समय दिउँसो 11:30 बजे, स्थान जिल्ला समन्वय समितिको सभाहल बेसीसहर नगरपालिका 8 लमजुङ। मर्सेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे, स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल खुदी बजार।
1: सुन्दर बजार, राइनस, दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूको लागि भोटेवडा सेवा केन्द्र सेउलीबार। साधारण सभा हुने मिति र स्थान यही असोज 24 गते शनिबार बिहान 11:30 बजे, सृजनशील तमु आमा समूहको भवन सुन्दर बजार 9 पहिरे।
2: नोट, एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ। समय 11:30 बजे, स्थान हातेमालो साकोसको सभाहल बेसेसहर 7 भीमसेन स्थान लमजुङ।
1: थप जानकारीको लागि सम्पर्क हातेमालो बचत तथा

0: सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बेसी सहर 066-520-915 520-925 खुदी सदस्य सेवा कार्यालय 98-560-87-624 र भोटेउडार सदस्य सेवा कार्यालय 066-400-225 सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वाद सानीमा बैंकको ठीक अगाडि। सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 066-520-166 98-560-45-248 98-41-238-555 र 98-560-45-357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।
2: ओहो दाई, टीभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ भीमसेन चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
6: मर्सङ एफएम 95 मेगाहर्ज।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तन र युद्धका कारण नेपाल जस्तो मुलुकले भोगिरहेको दोहोरो मारबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउनु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि त्यसको असर भोगिरहेको र आफूले शुरू नै नगरेका युद्ध तथा विश्वव्यापी आपूर्ति अवरोधको असर समेत नेपालीले बिहोर्नु परेको बताउनु भएको हो। जब नेपाल कि एक गरीब किसान मनसुनमा बिउ रोप्न गइन् मल समयमा पुगेन, जब हामी नयाँ राजमार्गको भुक्तानी गर्न चाहन्थ्यौं त्यहाँ भिटामिन अलकत्रा थिएन, जब एउटा परिवार साँझको खानाका लागि बस्यो त्यहाँ पकाउने ग्यासको अभाव थियो, उहाँले भन्नुभयो। शाहले एकातर्फ पग्लिने गरेका हिमनदी, असफल बाली नाली र बिना चेतावनी आउने बाढ़ीको सामना गर्नु परेको र अर्कोतर्फ विश्वव्यापी आपूर्ति श्रृंखलामा आउने अवरोधको भार गरीब देशका मानिसले बोक्नु परेको बताउनु भएको छ। उहाँले विश्वले युद्ध र हतियारका लागि बनाएको आपूर्ति प्रणाली र सर्वसाधारणका आधारभूत आवश्यकताका लागि रहेको आपूर्ति प्रणाली कांग्रेसको असमानतातर्फ प्रश्न उठाउनुभयो। शाहले विश्वव्यापी प्राथमिकतामाथि प्रश्न उठाउँदै युद्धका लागि आपूर्ति व्यवस्था प्रभावकारी भए पनि खाना र जनजीविकाका आवश्यक वस्तुको आपूर्ति कमजोर भएको बताउनु भएको छ। यो समस्या नेपालमा मात्र सीमित नभएको उल्लेख गर्दै शाहले दक्षिण एसियाका अन्य देशले पनि यस्तै समस्या भोगिरहेको बताउनुभयो। उहाँले संयुक्त राष्ट्र संघको महासभाको मञ्चले एउटा कुरा स्पष्ट रूपमा भन्नुपर्ने बताउनुभयो। तिर्न इच्छुक देशले किन पाउनुपर्छ र जसले 72 घण्टाभित्र जहाँ पनि हतियार पुर्याउन सक्छ उसले किसानलाई मर्यादित जीविकोपार्जनका साधनविहीन छुनुको कुनै बहाना हुन नसक्ने उहाँले बताउनुभयो। रसुवाको टिमुरेमा गएको भदौ 10 गते गएको बाढ़ीमा 338 ट्रक तथा कन्टेनर बगेको र ती गाड़ीसँगै 441 चालक सहचालक तथा व्यवसायी सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको विवरण अनुसार बाढ़ीबाट मालवाहक सवारी साधन र त्यसमा संलग्न व्यक्तिमा ठूलो क्षति पुगेको हो। यातायात व्यवस्था विभागले भोटेकुसी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा सरकारी तथा गैर सरकारी निकाय निजी संघ संस्था संचार माध्यम अनुसन्धानकर्ता तथा सरकारवालाहरूसँग तथ्याङ्क माग गरेको थियो। विभागले असोज 2 गते सूचना निकाल्दै 7 दिनभित्र क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको थियो। त्यही आग्रह अनुसार नेपाल ट्रक यातायात व्यवसायी महासंघले असोज 5 गते आफ्नो सदस्य संघ समिति र कम्पनीबाट संकलन गरिएको प्रारम्भिक विवरण विभागलाई उपलब्ध गराएको हो। नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन बहादुर सापकोटाले थप विवरण संकलन भइरहेको बताउनु भएको छ। उहाँका अनुसार थप तथ्याङ्क प्राप्त भएपछि बाढ़ीमा बगेका गाड़ी तथा सम्पर्कविहीन व्यक्तिको संख्या बढ़न सक्नेछ। काठमाडौँ उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदैछ। वर्षा सहकाल समृद्धि शक्ति उपासना र सामूहिक सहभागितासँग जोड़िएको इन्द्रजात्रा हिन्दू र बौद्ध परम्परा र नेवार संस्कृतिको महत्वपूर्ण पर्व हो। जीवित देवी कुमारीको आराधना इन्द्रध्वज स्थापना रथयात्रा विभिन्न देवी देवताका परम्परागत मूर्ति तथा सांस्कृतिक गतिविधि इन्द्रजात्राको मुख्य विशेषता हुन्। मूलत वर्षा सहकाल र समृद्धिसँग जोड़िएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारीको रथयात्रा हो। वैदिक परम्परामा वर्ष मेघ युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दू तथा बौद्ध दुवै धार्मिक शास्त्रमा उल्लेख गरिएको छ। इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन र प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ। पौराणिक मान्यता अनुसार देवता र असुरबीचको युद्धमा असुरसँग पराजित देवताहरूले भगवान विष्णुसँग सहायता मागेका थिए। त्यसपछि विष्णुले इन्द्रलाई विजयको प्रतीकका रूपमा ध्वजा प्रदान गरेको र देवताहरूको विजयपछि त्यसैको सम्झनामा इन्द्रध्वज पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ। त्यसैता इन्द्रध्वज पूजालाई समृद्धि शत्रुबाट सुरक्षा र विजयसँग सम्बन्धित अनुष्ठानका रूपमा मानिँदै आएको छ। विशेषण नगरपालिका 11 सिटीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भएको छ। नयाँ शाखाबाट बिहिबारदेखि औपचारिक रूपमा बैंकिङ सेवा शुरू गरिएको छ। राष्ट्रिय वाणिज्य बैंकका गण्डकी प्रदेश प्रमुख पुष्पचन्द्र थापाले ज्येष्ठ नागरिक र चेक हस्तान्तरण गर्दै शाखाको औपचारिक शुभारम्भ गर्नुभयो। शाखा सञ्चालनमा आएसँगै सिटी तथा आसपासका नागरिकलाई बैंकिङ सेवा लिन सहज हुने अपेक्षा गरिएको छ। शाखा सञ्चालनका लागि करिब 2 वर्षदेखि निरन्तर प्रयास र पहल गरिएको वडाध्यक्ष शिवप्रसाद जोशीले बताउनुभयो। लामो प्रयासपछि सिटीमै राष्ट्रिय वाणिज्य बैंकको सेवा शुरू गर्न सफल भएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो। नयाँ शाखाबाट कर्जा प्रवाह बाहेक राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्ने अन्य बैंकिङ सेवा उपलब्ध हुने जनाइएको छ। वर्षाङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
6: मुख्य समाचारका प्रायोजक
7: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङ सहित देशका धेरै ठाउँमा निरन्तर वर्षा, आज र भोलि अझै ठूलो वर्षा हुने सावधानी अपनाउन आग्रह। पहिरोका कारण पृथ्वी राजमार्ग, मुगली नारायणगढ़ सड़क र बीपी राजमार्ग अवरूद्ध। टिमुरे बाढ़ीमा 441 चालक सहचालक र व्यवसायी सम्पर्कविहीन। आज इन्द्रजात्रा पर्व मनाइँदै बसन्तपुरमा गणेश भैरव र कुमारीको रथयात्रा। र विशेषर 11 सिटीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार, नागरिकलाई सहज हुने अपेक्षा। बिहान 10 बजेको मर्स्याङ्गी समाचार अहिलेलाई यति नै। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै विश्वसहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्र्याङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463538, 98463538।
6: आया मरे नि आमा, आया नि आए।
7: के भयो दिदी, तपाईँलाई सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 98490-68924, 98450-86780।
10: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
12: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
13: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856744486।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
8: नेपाल ऋण खप्पै बिमगाछ, क्याल्भोलुम प्रविधि से शोभा, अल्मोनियमको टेप सादा थिन, रंगीन जस्ता पाता, हुलास जुरा कलर, छ्यान भन्दा तीन गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन, लानन टुबमुला, तीन गुणा लाना टुला, हुलास मुसम अर्कु तिल दमाइसे।
4: जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको 20 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
9: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसेश्वर लमजुङको 20 वार्षिक साधारण सभा इकाईगत रूपमा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई साधारण सभामा अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
4: साधारण सभा हुने मिति, समय र स्थान रामबजार सेवा केन्द्र, यही असोज 16 गते, तामाङ आमा समूह भवन रामबजार, समय बिहान 11 बजे। साल्मे सेवा केन्द्र असोज 17 गते, तक्सार आमा समूह भवन साल्मे, बिहान 10 बजे। भुजुङ सेवा केन्द्र असोज 18 गते, सामुदायिक भवन टोल नम्बर 3, बिहान 7 बजे। नायू सेवा केन्द्र असोज 18 गते, जनजागृति आमा समूह भवन नायू, समय दिउँसो 1 बजे। गादी सेवा केन्द्र असोज 20 गते, दोभानचौर गादी, बिहान 11 बजे। भोटेउडार सेवा केन्द्र असोज 21 गते, समुता तमु समाज भवन भोटेउडार, बिहान 11 बजे।
9: बेसेश्वर कार्यालय असोज 24 गते, शान्तिटोल आमा समूह भवन शान्तिटोल, बिहान 11 बजे।
4: असोज 25 गते संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको निर्णय प्रमाणीकरण गरिनेछ।
9: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमसुङ।
10: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौँ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौँ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: एक हाथ में धर्म को शास्त्र अर्को हाथ में अन्याय को अंत करने शक्ति।
1: अन्नपूर्ण चलचित्र मंदिर बेसी शहर में यही असोज 9 गते शुक्रवार देखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली चलचित्रहरू मध्याह्न 12 बजे आचार्य।
2: जसले सजिले झटसँग मारिदिन्छ ऊ क्रिमिनल, जसले बिस्तारै मार्छ त्यसलाई तिमहरू प्रेमी सम्झिन्छौ हैन।
1: कलाकारहरू निखिल उप्रेती, पूर्णिका सिजापति, दीपराज राणा, प्रमोद अग्रहरी लगायतका कलाकार

0: दिउँसो 3 बजे बा एक योद्धा
1: कहिले देखिसकेस मसँग कुरा लगाउन तेरो बाबा छ त छोरी
2: हजुरलाई नि दुखै दुख छ हजुरको दुख सुखमा सधैँ साथ दिन पाइराको है ह्याप्पी फादर्स डे बा
0: कलाकारहरू दिव्य देव झरना थापा सुहाना थापा अनिल बुढाथोकी लगायतका कलाकारको

0: साथै साँझ छ बजे नेपाली कथानक चलचित्र जदौ।
1: मैले मेरो पहिले मैले केही भन्न सकेन।
2: अनि त्यस्तो पानी नचल्ने जातसँग तपाईँको छोरी चाहिँ कसरी चले?
3: त अछुत भएर हामीसँग नाता गस्ने हिम्मत चाहिँ कसरी गरेछ?
0: कलाकारहरू ऋचा शर्मा, मुकुन भुषाल, नीति शाह, प्रभात पल, राजश्री थापा लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
5: अहिले बिहानको ठिक 11 बजेको छ।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
0: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
0: हो नि बाबु, त्यही भएर त हाम्रै देशी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
4: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58261।

0: Liponia.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299। के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
5: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
3: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
5: नेपालको मुलुकी अपराध संहिता N2084 अनुसार
3: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
5: यस्तो विवाह स्वत बदर हुन्छ।
3: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
5: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोज्छ।
3: बाल विवाहका गम्भीर असरहरू,
5: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
3: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
5: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
3: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
5: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
3: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
5: के हाम्रो पहिचान यही नै हो त?
3: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
5: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
3: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र RCTC लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
6: नेपाल ऋण खप्पै बिमगा छ, क्याल्भोलुम प्रविधि से शोभा, अल्मोनियम कोटे सादा थिन, रंगीन जस्ता पाता हुलास, जुरा कलर छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन, लानन टुबमुला हुलास मुसम अर्कु तिल दमाइसे।
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर 7 लमजुङ।
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ MDGP तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
7: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर 7 सानी।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665240497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
12: घर आँगन होस् वा सडकको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हरा भरा।
13: छाबरा।
14: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
15: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
14: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
15: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
14: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
6: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
1: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611 39 157।
7: महको सेवन स्वस्थ र दीर्घ जीवन।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
10: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर सेन भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला 3 गुणा लाना टुला
11: हुलास मुसम अर्कुतिल दमाइसे।

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ, अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिसह नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816734372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: निःशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर बसन्ता ढुंगाना आउनुहुने हुँदा निःशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्। निःशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग भएमा,
3: डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाह हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
5: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
3: उदास भइरहने, जिउमा फूर्ति नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा,
5: सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा। निःशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट।
3: मोडल सिटी हस्पिटल प्राली, बेसी सहर, पुरानो लमजुङ मोडल हस्पिटल, पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665200004।
5: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
6: एक्सट्रिम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 12 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: Media,
1: Extreme Energy Drink.
2: हातेमालो वस्त्र तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
3: हातेमालो वस्त्र तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मुख्य कार्यालय बेसी शहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी शहर एकाई 2083 असोज 23 गते शुक्रबार समय दिउँसो 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभाहल बेसेसर नगरपालिका 8 लमजुङ मर्सङ्गी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल खुदी बजार
2: सुन्दर बजार राइनस दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूको लागि भोटेवाडा सेवा केन्द्र सेउलीबार साधारण सभा हुने मिति र स्थान यही असोज 24 गते शनिबार बिहान 11:30 बजे सृजनशील तमु आमा समूहको भवन सुन्दर बजार 9 पहिरे नोट एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ समय 11:30 बजे स्थान हातेमालो साकोसको सभाहाल बेसी शहर 7 भीमसेन स्थान लमजुङ
4: थप जानकारीको लागि सम्पर्क हातेमालो वस्त्र तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बेसी शहर 066-520-915 520-925 खुदी सदस्य सेवा कार्यालय 98-560-87-624 र भोटेवाडा सदस्य सेवा कार्यालय 066-400-225
5: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
6: खाना पनि के खानु के बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी शहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
7: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
5: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसी शहर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लमजुङ प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 98-461-23-284 र 98-291-80-746
9: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
10: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी शहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
11: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
10: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98-461-26-344 98-461-26-344
12: आधार मजबूती

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
2: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
10: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 0665909999 4779629। सेवा मोडल हस्पिटल प्राली।

0: जे सालमे सेवा केन्द्र असोज 17 गते टक्सार आमा समूह भवन सालमे बिहान 10 बजे
1: भुजुङ सेवा केन्द्र असोज 18 गते सामुदायिक भवन टोल नम्बर 3 बिहान 7 बजे
0: नायु सेवा केन्द्र असोज 18 गते जनजागृति आमा समूह भवन नायु समय दिउँसो 1 बजे
1: गादी सेवा केन्द्र असोज 20 गते दोबानचौर गादी बिहान 11 बजे
0: भोटेउडार सेवा केन्द्र असोज 21 गते समुता तमु समाज भवन भोटेउडार बिहान 11 बजे
1: विशेषर कार्यालय असोज 24 गते शान्तिटोल आमा समूह भवन शान्तिटोल बिहान 11 बजे
0: असोज 25 गते संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको निर्णय प्रमाणीकरण गरिनेछ
1: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमसुङ
2: ओहो दाई टीभी बोकेर कहाँ जान लाग्नुभयो
3: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टीभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
2: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
3: ल भइहाल्छ नि नानी
4: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टीभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
5: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
4: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेनथान चोक फोन 0665201120 मोबाइल 9846077745
6: लमजुङका लागि सामसङ कोनका गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

0: ayah modenya ama ayah ni
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 98490-68924 98450-86780
0: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32
7: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: Japonia. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिन जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
4: निशुल्क स्वास्थ्य शिविर हुने सूचना।
3: विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
4: निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखिराख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, भएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग, भएमा
3: डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाह हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने, भएमा
4: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने, भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन, भएमा
3: उदास भइरहने, जिउमा फुर्ती नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने, भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने, भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
4: निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट।
3: मोडल सिटी हस्पिटल प्राली, बेसी सहर, पुरानो लमजुङ मोडल हस्पिटल, पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665200004।
4: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: हेलो मर्चेन्ट एफएम 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अया मरेनियामा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अया अया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065067272
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
5: अब जापान ट्राई होइन स्योर गरौं
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
6: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बिसे सहर आठ नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार छ मिलन चोक
6: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900
7: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
6: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
8: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सहर नगरपालिका आठ होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452136 र 98400058260
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक एक बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ मर्संग दि कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र एकदमै जाडो मौसम पनि छ के गर्दै हुनुहुन्छ तपाईँ सन्चो हुनुहुन्छ कि बिसन्चो हुनुहुन्छ र एकदमै तातो झुलिलो खानेकुरा खानुको लागि पनि एकदमै धेरै अनुरोध गर्न चाहन्छु कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665520020 डायल गरेर आज शुक्रबारको बसाईमा छौं शुक्रबारको दिनमा हामीले गीतको ट्र्याक लिएर आएको छौं तपाईँले कुनै पनि नम्बरको रहेको ट्र्याक चाहिँ रोज्न सक्नुहुनेछ उक्त ट्र्याक हामी बजाउनेछौ यदि तपाईँले पत्ता लगाउनु भयो भने हामी पूरै गीत बजाउनेछौ भने तपाईँले पत्ता लगाउन सक्नु भएन भने अर्को साथीलाई चाहिँ पास गर्न सक्नुहुनेछ यति बेला आजको पहिलो कलर जोडिनु भएको छ हेलो नमस्ते
1: नमस्ते न्यानो भएर बस्नु होला सन्चै हुनुहुन्छ
0: हजुर नमस्कार श्यामजी सन्चै हुनुहुन्छ हजुर हामी पनि सन्चै छौ के गर्दै हुनुहुन्छ श्यामजी
1: आज त अब बसी बसाइ नै छ है अब बसेलाई त कसल त दिने बस्ने अब के गर्ने यस्तो औधी भयो त पानी
0: हजुर
1: भोलि कुरो नि भएन
0: हजुर
1: तपाईँको भुल्ला फुल्लाहरू हालेर बस्तु भाउलाई स्याटिङहरू गर्दैछु
0: भनेपछि आज घरमै हुनुहुन्छ है
1: हजुर
0: अनि तातो झोलिलो कुरा खानु होला है श्यामजी
1: हजुर एकदमै त्यो त
0: अनि कार्यक्रममा जोडिनु भएको छ तपाईँले बसाइको बारेमा थाहा पाउनु भएको छ कि छैन
1: थाहा छ नि
0: हुन्छ उसो भए यहाँले कति नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ दुई नम्बरको ट्र्याक चाहिँ रोज्न चाहनुहुन्छ है
1: हजुर अब मिल्न त मिल्दैन अब त्यही यसो झरीमा यसो बोलौँ भनेर अनि यसो गोठमा आएको थिएँ हाम्रो अलिकति घरदेखि अलिक तल 10-15 मिनट लागि त गोठमा आएछु त्यही भएर यसो कल गरेको
0: हजुर हुन्छ हामी ट्र्याक नम्बर 2 बजाउनेछौँ तपाईँ सुन्नको लागि रेडी हुनुहुन्छ
1: हजुर एकदमै
0: उसो भए राम्रोसँग सुन्नु होला है त
1: हस्

0: श्याम जी
1: हजुर
0: सुन्नुभयो
1: सुने नि
0: कुन गीतको ट्र्याक जस्तो लाग्छ यहाँलाई
1: अब खै अब पेटमा त आयो मुखमै आएन भने जस्तै भयो म त खै कता लगाउन सकिनँ नि त
0: ओहो पेटसम्म आएर मुखमा नआएको अवस्था छ है
1: हजुर एकदमै किन हो त्यस्तो भएको
0: हजुर अब पक्कै पनि अर्को बसाइमा चाहिँ पत्ता लगाउनु हुनेछ अहिले पत्ता नलगाउनु भए तापनि है
1: हजुर
0: अरू साथीले चाहिँ रोज्नुहुन्छ होला पक्कै पनि हुन्छ कसलाई सम्झिन चाहनुहुन्छ
1: पहिलो प्रथम त अफिसमा बसे पनि जाडो जाडो छ न्यान घर बस्नु होला किनभने चिसो मौसम भइसक्यो न्यानो झोलिलो पदार्थ खाएर बस्नु होला भन्ने चाहिँ हजुरलाई टोली गर्नुहुन्छ हजुरलाई अनि त्यसै गरी हाम्रो जुली बहिनीलाई पनि न्यानो भएर बस्नु होला अफिसमा बस्दाखेरि चिसोले भेट्छ होला भन्न चाहेँ अनि त्यसै गरी अब बसन्तजी खुसीजी सिमाजी अनि सुदन भाइ नर्सिङजी हो सिम भाइ र साथीहरू भन्नुपर्दाखेरि रिमा बहिनीलाई मिठो सम्झना न्यानो भएर बस्नु होला बहिनी भन्न चाहेँ अनि त्यसै गरी मुना बहिनी सलिनी बहिनीहरूलाई नि दुवैजनालाई जाडो छ कतै नजानु होला घरमै बस्नु होला किनभने यो मौसमले गर्दाखेरि धेरै कठिनाइ छ विश्वभरमा भन्न चाहेँ र न्यानो भएर बस्नु होला अनि कृष्ण लामा सरस्वती बहिनी अनि त्यसै गरी हाम्रो आइतेश्वरी दिदी सुषमा दिदी न्यानो भएर बस्नु होला दिदी जाडो छ झन्डे त एकदमै हिमालको छेउ जाडो छ सामुनि हिमाल छ धेरै चिसो हुन्छ दिदी झोल्नु पर्दा त खाएर बस्नु होला दिदी भन्न चाहेँ र त्यसै गरी शङ्कर भाइ अनि त्यसै गरी हाम्रो रामपण्डे भाइ भातबाट सामना हुन्छ उहाँलाई सम्झ्यो र लक्ष्मी मिश्र अनि रामपण्डे भाइ अनि केपी छेत्री जुपत्म छोक कविता भन्नुभयो केपी छेत्रीले गजब लाग्यो मलाई एकदम मन पऱ्यो बधाई छ दाजु तपाईँलाई अनि त्यसै गरी हाम्रो हुनुहुन्छ एम सरु भाइ अनि कृष्ण गुरुङ अनि मुलकान्छ र सबैजना चाहिँ आफ्नो आफ्नो स्थानमा आफ्नो आफ्नो घरमै बस्नु होला यताउता नडुल्नु होला भन्न चाहेँ घरिको धेरै परिरहेको छ एकदम हाम्रो यतातिर चाहिँ जे होस् त्यस्तो पहिरो जाने यताउता केही छैन एकदम ठिकै छ हाम्रो नयाँतिर भन्न चाहेँ र मौसम विषयमा र अब आउने सम्पूर्ण साथीहरूलाई सम्झिँदै बिदा हुन्छु हस्त नमस्ते भाइभाइ
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै जोडिनु भएको थियो आजको पहिलो कलर श्यामजी हुनुहुन्थ्यो उहाँले ट्र्याक नम्बर दुई रोज्नु भएको थियो भने पत्ता चाहिँ लगाउन सक्नु भएको छैन आज हामीले सातवटा गीतको ट्र्याक लिएर आएको छौं तपाईँले कुनै पनि एउटा नम्बर चाहिँ चुज गर्न सक्नुहुनेछ उक्त नम्बरमा रहेको ट्र्याक हामी बजाइदिनेछौ यति बेला फेरि पनि कुनै साथी हुनुहुन्छ कलमा हेलो नमस्ते गुड आफ्टरनुन
2: नमस्ते गुड आफ्टरनुन
0: सन्चै हुनुहुन्छ हजुर म पनि एकदमै सन्चै छु भन्न चाहन्छु है रिनाजी
2: हजुर
0: अनि आज त एकदमै चिसो छ पानी परिरहेको छ है के गर्दै हुनुहुन्छ तपाईँ
2: म त सुतिरहेको
0: सुतिराख्नु भएको छ है
2: हजुर
0: अनि कार्यक्रममा जोडिनु भएको छ यस्तो जाडोमा पनि कार्यक्रमलाई सम्झिएर जोडिनु भएको छ एकदमै धेरै खुसी लाग्यो है रिनाजी
2: हजुर
0: अनि रिनाजीले अब झोलिलो खानेकुरा खानु भएको छ कि छैन खानुभएको छ है
2: हजुर
0: अनि आजको बसाइको बारेमा जानकारी पाउनुभएको छ होला पक्कै पनि है
2: भन्नुपर्छ है
0: उसो भए रिनाजीले आज कति नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ रिनाजी
2: अघि भर्खरै श्याम प्रसाद दाईले रोज्नु भएको नम्बर के हो पनि तिमीसँग भन्ने गीत हो भन्न चाहन्छ है
0: हजुर के भन्नुभयो
2: सँगै हो नि तिमीसँग भन्ने गीत हो भन्न चाहन्छ है
0: हो जस्तो लाग्छ है हजुरलाई
2: हजुर त्यही नै हो है
0: पहिले पनि सुन्नुभएको थियो र
2: होइन मैले भर्खर रडे फलेको अनि सुनेको
0: यो गीत नै हो जस्तो लाग्छ हजुरलाई
2: हजुर
0: अब रिनाजीले हो जस्तो लागेपछि होइन कसरी भन्ने ठ्याक्कै पत्ता लगाउनु भएको छ बधाई छ रिनाजी
2: हजुर
0: अब यो गीत बजाउनेछौ यो गीत मार्फत सम्झिनु पर्दा यहाँले कसको नाम लिन चाहनुहुन्छ
2: सर्वप्रथम हजुरलाई र भित्र पनौठौनी दिलो दिदीलाई र यति बेला जसलाई रेडियोमा क्यान्डीलाई माया गरेर सुनेर बसिरहनु भएको छ सम्पूर्ण सम्पूर्णलाई र श्याम प्रसाद दाईलाई सुषमा दिदीलाई टुकु छेत्री दाईलाई र मेरो घर फ्यामिलीलाई भन्दै छोड्छु बाई
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्र रिनाजी जोडिनु भएको थियो उहाँले ट्र्याक नम्बर दुई रोज्नु भएको थियो भने उहाँले राइट गेस गर्नुभएको छ रहर्षसँगै भन्ने गीत नै रहेको छ र उक्त गीतबाट सम्पूर्ण साथीहरूलाई उहाँले सम्झिनु भएको छ यदि तपाईँ पनि आजको बसाईमा जोडिन चाहनुहुन्छ भने यो गीत बजिसकेपछि तपाईँले फोन गर्न सक्नुहुनेछ साथै कार्यक्रम रेडियो मर्सङदीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ त्यहाँबाट पनि तपाईँले कमेन्ट पठाउन सक्नुहुनेछ विष्णु आचार्यजीले लेख्नु भएको छ मिस यु अल भनेर यहाँलाई पनि एकदमै धेरै सम्झना छ र यति बेला हामी रिना गुरूङजीले पत्ता लगाउनु भएको ट्र्याक नम्बर दुईको गीत रहर्ससँगै राख्नेछौ स्वीकार दिनुहोला

0: यो मिठो सांगीतिक गोष्ठीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला। यति बेला देवेन किशोर अञ्जानजीले लेख्नु भएको छ, सर्वप्रथम त सोना कन्दङ्गवा बुनु र सोफिया नानालाई जन्मदिनको शुभकामना, साथै इन्द्रको जस्तो अहंकार देखाउनेहरू जतिलाई इन्द्र जात्राको शुभकामना, तर जसले इन्द्रको जस्तो अहंकार देखाउँछन् उनीहरूलाई अलि विशेष शुभकामना। इन्द्रले पनि स्वर्गको राजा भएर पनि अन्तमा गल्ती स्वीकारेर भैंसीको बलि र पूजा स्वीकार्नु परेको थियो। अहंकार ठूलो भए पनि नतिजा उस्तै हो, एक्लोपन र पतन। इन्द्रजात्रा भनेको त वर्ष र समृद्धिका देवता इन्द्रलाई खुशी पार्ने, भैरवीको नाच हेर्ने, लिंगो ठड्याउने र कुमारीको रथ तान्ने चाड़ हो। अहंकार देखाउनेलाई पनि यो चाडले सिकाओस्, ठूलो बन्नुभन्दा राम्रो बन्नु जरूरी छ भनेर देवेन किशोर अञ्जान प्रवासीजीले चाहिँ एकदमै राम्रो लेख लेख्नुहुन्छ। आज पनि कस्तो राम्रो सुझाव दिनुभएको छ, धन्यवाद छ भन्न चाहन्छु। टेक बहादुर पुमाजीले लेख्नु भएको छ, सञ्चालिक लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर चौधरी नगरपालिका 8 बेलटार राई टोल चोकबाट फेसबुक लाइभमा रेडियो मर्साङ एफएम 95 मेगाहर्ज। आउँदै गरेको दशैं तिहार छठ पर्वको अवसरमा पनि हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु भन्नुभएको छ। नमस्कार टेक बहादुरजी, यहाँलाई पनि एकदमै धेरै सम्झना छ, कार्यक्रममा फोन मार्फत पनि जोडिन सक्नुहुनेछ। उदयपुरतिर के कस्तो छ मौसमी अवस्था? पक्कै पनि पानी त जताततै परिरहेको अवस्था छ होला। मौसम विभागले नै 9 गते 10 गते र 11 गते चाहिँ आरी घोप्टे वर्षा हुने भनेर चाहिँ जनाइसकेको छ। सबैजना एकदमै सतर्क हुनुहोला भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: हजुर नमस्कार, गुड आफ्टरनुन छ्याजल।
0: नमस्कार, गुड आफ्टरनुन छ्याजल। कृष्णजी सन्चै हुनुहुन्छ?
1: हजुर सन्चै छु नि। तपाईँ सन्चै हुनुहुन्छ नि?
0: हजुर
1: हजुर
0: म ठिकै छु भन्नुपर्छ है।
1: पानी त
0: हस् हुन्छ, पक्कै पनि म मन तातो पानी नै पिउँछु। अनि के गर्दै हुनुहुन्छ कृष्णजी?
1: बसी बसै नै, अनि अब पानी परिरहेछ भो
0: आज, भनेपछि घरमै आराम गरिरहनु भएको छ है?
1: हजुर, पानी नपर्दा नै आरामै गर्थ्यो, फेरि अब पानी परेपछि झन् आरामै हो।
0: हजुर, अनि आज कार्यक्रममा जोडिनु भएको छ, कार्यक्रममा फोन मात्रै गर्नुभएको हो कि कार्यक्रम सुनिराख्नु भएको थियो?
1: सुनेको हो, अब श्यामजीले पत्ता लगाउनु सकेन, अनि के अरे हाम्रो के म्याडमले पत्ता लगाउनु पर्यो,
0: रिनाजीले,
1: रिनाजी उहाँले पत्ता लगाउनु, मैले नि पत्ता त लगाउनु सक्दैन, तैपनि अब फोन गरिरहेको
0: हजुर।
1: के अरे पत्ता त त्यसै पनि लगाउँदैन, 6 नम्बरको बजाइदिनुहोस् त।
0: हजुर हुन्छ, हामी 6 नम्बरको ट्र्याक राख्नेछौँ। सुन्नुको लागि तयारी अवस्थामा हुनुहुन्छ?
1: आई एम रेडी।
0: ओके देन, 6 नम्बरको ट्र्याक हामी राख्नेछौँ।
1: हजुर

0: कृष्णा जी
1: हजुर
0: सुन्नुभयो
1: सुन्यो नि
0: भन्नुहोस् त कुन गीतको ट्र्याक हो यो
1: अब श्यामजीले भने जस्तै पेटमा त हुँडी लगाएको छ अब मनमा त मुखमा ओगल्नै सकेन के अरे फक्कै यो भनेर भन्नु सकेन
0: ओहो भनेपछि यो नसुनेको गीत चाहिँ होइन पेटसम्म आइसक्यो मनसम्म आइसक्यो भनेपछि है
1: पेटमा त हुँडली त आएको थियो नि अब मुखमा फक्कै आएन के अरे
0: कस्तो गीत रहेछ त पेटसम्म आउने मनसम्म आउने तर मुखमै नआउने किन होला है अब कसै न कसैको त अब मुखमा पक्कै पनि आउनेछ यो गीत है अरूले नै रोज्नुहुन्छ पक्कै पनि यहाँले चाहिँ आजको विषयबाट सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ
1: सुनिरहेछ भन्दाखेरि कामनाजीले पत्ता लगाउँछ के अरे सम्झिनु पर्छ सबभन्दा पहिला तपाईँलाई
0: धन्यवाद
1: अनि प्राविधिकमा साथ दिने दिलुजीलाई
0: हजुर
1: अनि मर्चङ्गी हल टिमलाई अनि साथीहरू सम्झिनु पर्दा ओममणि सापकोटा अनि के अरे टेकबहादुर कुँवर राई अनि के अरे हाम्रो नाम पनि आउँदैले शङ्कर श्याम राम देव सुषमा दिदी मुना सलिना के अरे सुषमा दिदी अनि के अरे आइता छिरी निकामना शोभा सरस्वती उमानी सापकोटा त अब अनि के अरे नाम जुटेको अब सबैले सम्झिरहेको छु के अरे बिर्सिएको छैन भन्दै अब अरूलाई पालो दिनु पर्यो के अरे गीत कसले पत्ता लगाउँदो रहेछ त्यो म सुन्नु पर्यो हस् त बाबाई
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै खुदी बगैँचाबाट कृष्ण लामाजी जोडिनु भएको थियो उहाँले ट्र्याक नम्बर 6 रोज्नु भएको थियो भने उहाँले पत्ता लगाउन सक्नु भएको छैन यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने आजको विषयमा जोडिनुहोला र तपाईँले दुई नम्बर बाहेकको एकदेखि सातसम्म कुनै पनि नम्बरको ट्र्याक चाहिँ रोज्न सक्नुहुनेछ हामी बजाइदिनेछौ र यहाँले चाहिँ गेस गर्नुपर्ने हुन्छ सात दिनको सातै बार फरक फरक बसाएको साथमा हामी उपस्थित हुने गर्छौं तपाईँले आफूलाई मन परेको बसाएको दिनमा फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर प्रत्येक दिन 1 बजेदेखि 2 बजेसम्म 1 घण्टाको समय लिएर हामी उपस्थित हुने गर्छौ र मौसमी अवस्था एकदमै जाडो छ पानी परिरहेको छ र भारी वर्षाको कारणले गर्दाखेरि बाटो सड़क चाहिँ एकदमै बिग्रिरहेको अवस्था छ तपाईँ चाहिँ सड़क यात्रा चाहिँ नगर्नुहोला यात्रा गर्नु परेमा पनि सड़कको अवस्था पहिला राम्रोसँग बुझेर मात्रै चाहिँ तपाईँले यात्रा गर्नुहोला सकभर चाहिँ नगर्नुलाई नै प्रिफर गर्न चाहन्छु नगर्नुहोला र खोलाको छेउछाउमा हुनुहुन्छ भने अलिकति सतर्क हुनुहोला अहिले चाहिँ पानीको सतह पनि एकदमै बढ़िरहेको अवस्था छ बाटोघाटोमा हिँड्दाखेरि पनि पानीले एकदमै बाटो चिप्लो बनाएको अवस्था छ राम्रोसँग हिँड्नुहोला लडिन सकिन्छ र कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665200020 डायल गरेर साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ त्यहाँबाट पनि सुनेर तपाईँले कमेन्ट पठाउन सक्नुहुनेछ कार्यक्रम कस्तो लाग्छ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ तपाईँ ककसलाई सम्झिन चाहनुहुन्छ भनेर चाहिँ लेखेर पठाउन सक्नुहुनेछ र यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशी राख्न चाहन्छौ स्वीकार दिनुहोला

0: यो मिठो सांगीतिक ओसिलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665200020 डायल गरेर। आज शुक्रबारको बसाईमा छौ हामी। शुक्रबारको बसाईमा हामीले गीतको ट्र्याक लिएर आएका छौं भने तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ। प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौ। तपाईँले आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्नुहोला। यदि बेलाको साथी हुनुहुन्छ कलमा, हेलो नमस्ते।
1: लक्ष्मी जी नमस्कार, गुड आफ्टरनुन।
0: नमस्ते, गुड आफ्टरनुन टेक जी, सन्चै हुनुहुन्छ?
1: हजुर लक्ष्मी जी, म पनि आराम कुशलै सन्चै छु। यता उदयपुरमा पनि अब अस्तिको दिनदेखि चाहिँ यता पानी नै परिरहेको छ यता पनि।
0: हजुर अलिकति सतर्क हुनुहोला है।
1: हजुर हाम्रोमा चाहिँ त्यस्तो साह्रो त्यो डुबान हुने ठाउँ चाहिँ साह्रो क्षति गर्ने ठाउँ छैन यहाँ उदयपुर, हाम्रो चौदण्डी गदी नगरपालिका बेलतारतिर चाहिँ।
0: हजुर हजुर, अनि झोलिलो तातो खानेकुरा खाँदै हुनुहुन्छ होला नि?
1: हजुर लक्ष्मी जी।
0: अनि कार्यक्रममा जोडिनु भएको छ बसाईको बारेमा।
1: हजुर लक्ष्मी जी, मलाई पाँच नम्बरको एकचोटि उयो गरिदिनु न, कतिको अब जाने भने जाने, अब जानेन भने त अब प्रयास नै गर्नु, अर्को पालि नै गर्नुपर्छ लक्ष्मी जी, पाँच नम्बरको है लक्ष्मी जी।
0: हजुर हुन्छ, हामी ट्र्याक नम्बर पाँच बताइदिनु छौँ, तपाईँले चाहिँ मजाले सुन्नु होला है त टेक जी।
1: हुन्छ लक्ष्मी जी,
0: सुन्नलाई तयार हुनुहुन्छ?
1: हजुर
0: हस् हुन्छ, सुन्नुहोस्।

0: देख जी
1: हजुर लक्ष्मी जी यो चाहिँ ठ्याक्क खै जसो गर जे भन्न जता सुकै लैजाऊ मलाई भन्ने कि म टेस्ट गर्नु पर्यो लक्ष्मी जी
0: यो गीत भन्नुभयो है
1: हजुर
0: माफ गर्नु होला है टेक जी अलिकति मिलेन है
1: हजुर हुन्छ लक्ष्मीजी अब अर्को पालि पनि त यसो भइहाल्छ नि लक्ष्मीजी हुन्छ म भइगए त अब म साथीहरू सम्झिन्छु ल लक्ष्मीजी
0: हुन्छ
1: हजुर सर्वप्रथम यति मिठो सुरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ नि आदरणीय सञ्चालिका लक्ष्मीजीलाई नै यो बत्ने गीतमा सम्झन चाहन्छु अनि हुन्छ वेलकम सो मच अनि त्यसपछि हजुरलाई पारिवारिकमा साथ दिनुहुने दिनुजीलाई अनि धरान विष्णु पादुकामा रहनुहुने आदरणीय दाजु र सन्तुल हाङराई अनि उदयपुर बेल दार्जिलिङपछि चौनपा सञ्चालिका आत्मीय तारा गदल र शैली शम्भु कटुवाल भाइ राजगले मगर अनि त्यसपछि धनकुटा निवासी बहिनी जेनु बान्तावराई सञ्चालिका आरजे निर्मला कुमारजीलाई पनि यो बत्ने गीतमा सम्झँदै हजुरहरूको यो रेडियो मर्साङ्गी एफएम 95 MHz चाहिँ यसै गरी नै चाहिँ वर्षौं वर्षौं चलिरहोस् र आउँदै गरेको यो दशैं तिहार छठ पर्वको अवसरमा पनि हार्दिक हार्दिक मंगलमय शुभकामना दिँदै म टेक भाद्र पुमाराई अहिलेलाई छुट्टिन्छु ओके बाई बाई
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर उदयपुरबाट टेक बहादुर पुमाजी जोडिनु भएको थियो उहाँले कमेन्ट पनि गर्नुभएको थियो भने फोन पनि गर्नुभएको थियो ट्र्याक नम्बर 5 रोज्नु भएको थियो भने पत्ता चाहिँ लगाउन सक्नुभएको छैन यदि तपाईँले सुन्दै हुनुहुन्छ भने तपाईँले रोज्न सक्नुहुनेछ र पत्ता लगाउन सक्नुहुनेछ 066-5220020 तपाईँले ट्राई गर्नुहोला फोन गर्नको लागि।

0: कृषि विकास कार्यालय लमजुङको सूचना। कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम संचालन गर्न इच्छुक लमजुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ।
1: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगणिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
0: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
1: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि चुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
0: पेश गर्नुपर्ने आवश्यक कागजातहरू: रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
1: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, करसुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0665-120-0665-120-130,
1: मोबाइल नम्बर 9850-45-230 र 9850-80-140।
2: एक हातमा धर्मको शास्त्र, अर्को हातमा अन्यायको अन्त गर्ने

0: सम्पत्ति।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही असोज 9 गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली चलचित्रहरू मध्याह्न 12 बजे आचार्य।
0: जसले सजिले झटसँग मारिदिन्छ ऊ क्रिमिनल, जसले बिस्तारै बिस्तारै मार्छ त्यसलाई तिमीहरू प्रेमी सम्झिन्छौ होइन।
1: कलाकारहरू निखिल उप्रेती, पूर्णिका सिजापति, दीपराज राणा, प्रमोद अग्रहरी लगायतका कलाकार

0: दिउँसो 3 बजे बा एक योद्धा
1: कहिले देखिसकेस मसँग कुरा लगाउन तेरो बाबा छ त छोरी
2: हजुरलाई नि दुखै दुख छ हजुरको दुख सुखमा सधैं साथ दिन पाइराको है ह्याप्पी फादर्स डे बा
0: कलाकारहरू दिव्य देव झरना थापा सुहाना थापा अनिल बुढाथोकी लगायतका कलाकारको

0: साथै साँझ छ बजे नेपाली कथानक चलचित्र जदौ।
1: मैले मेरो पहिले मैले केही भन्न सकेन।
2: अनि त्यस्तो पानी नचल्ने जातसँग तपाईँको छोरी चाहिँ कसरी चले?
3: त अछुत भएर हामीसँग नाता जस्तो हिम्मत चाहिँ कसरी गरेछ?
0: कलाकारहरू ऋचा शर्मा, मुकुन भुषाल, नीति शाह, प्रभात पल, राजश्री थापा लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497938798।

यो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665220020 डायल गरेर। साथै मौसमी अवस्था एकदमै पानी परिरहेको छ, जाडो छ, बाटोमा एकदमै अवस्था बुझेर मात्र यात्रा गर्नुहोला भन्न चाहन्छु र खोलाको छेउछाउमा नजानुहोला र घर बस्तीहरू छ भने पनि अलिकति सतर्क हुनुहोला। अहिले बाढ़ी बढ़िरहेको, खोलाको सतह बढ़िरहेको अवस्था छ र यति बेला मीडिया प्रेमी राई अनिसाजीले लेख्नु भएको छ, मिस यू अल माई फ्रेण्ड मी भोजपुरबाट मीडिया प्रेमी राई अनिसा भन्नुभएको छ। यहाँलाई पनि एकदमै धेरै सम्झना छ अनिसाजी। टेकु छेवरीजीले लेख्नु भएको छ, हजुर नानी नमस्ते नमस्कार। मौसमी अवस्था, पानी परेको 40 घण्टा भइसक्यो, पानी परे पनि पानी पिउनुहोला। अब बस्ने मिठो भाका हजुरलाई र सम्पूर्ण साथीहरूलाई पानी पर्ने क्रम जारी छ, सबै सावधानी राख्नु रहनुहोला भनेर चाहिँ सुझाव दिनुभएको छ। धन्यवाद छ यहाँको सुझावको लागि, एकदमै धन्यवाद दिन चाहन्छु। राई राई राई आईडीबाट कमेन्ट आएको छ, मिस यू अल भनेर, मिस यू टू। स्वर्णिम राईजीले पनि मिस यू अल भनेर छुट्नु भएको छ, यहाँलाई पनि एकदमै धेरै सम्झना छ भन्न चाहन्छु। लक्ष्मी प्रसाद मिश्रजीले जय रेडियो मर्सङ्गी म पाउदीबाट भन्नुभएको छ, नमस्कार लक्ष्मीजी, के गर्दै हुनुहुन्छ? पक्कै पनि आश्रममा नै हुनुहुन्छ होला, त्यहाँ सेवा गर्दै हुनुहुन्छ होला, फुर्सद मिल्छ भने फोन पनि गर्न सक्नुहुनेछ तपाईँले। र सात दिनको सातै बार हामी फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौ। आइतबारको दिनमा एउटा शीर्षक राखेर कुराकानी छलफल गर्छौं भने सोमबारको बसाईमा तपाईँले जुन गीत रोज्नुहुन्छ हामी त्यही गीतलाई बजाइदिनेछौ। मंगलबारको बसाईमा तपाईँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट तपाईँले गीत रोज्न पाउनुहुनेछ। बिहिबारको बसाईमा कथा कविता गजल मुक्तक शायरी वाचन गर्न सक्नुहुनेछ। तपाईँले एकदमै बिर्सिन नसकिने कुनै क्षणहरू छ भने पनि सुनाउन सक्नुहुनेछ। र साताको अन्तिम दिन शनिबारको दिनमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ। यो हाम्रो सात दिनको बसाई हो, प्रत्येक दिन एक घण्टाको समय लिएर हामी उपस्थित हुने गर्छौं। तपाईँ पनि एक बजेदेखि दुई बजेको अन्तरालमा जोडिन सक्नुहुनेछ। साथै कार्यक्रम हाम्रो पात्रोबाट रेडियो मर्सङ्गीको फेसबुक पेजबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ। फोन गर्नुहोला र मौसमी अवस्था एकदमै जाडो जाडो पनि छ, न्यानो लुगा लगाउनुहोला, झोलिलो तातो खानेकुरा खानको लागि पनि एकदमै अनुरोध गर्न चाहन्छु। र चिसो पानीको सट्टो चाहिँ यहाँले चाहिँ मनतातो पानी उमालेको अथवा फिल्टर गरेको पानी पिउनको लागि पनि भन्न चाहन्छु। साथै कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा पनि जोडिनुहोला, फेसबुक लाइभ मार्फत पनि यहाँले कमेन्ट पठाउन सक्नुहुनेछ, कसलाई सम्झिन चाहनुहुन्छ र कार्यक्रम कस्तो लाग्छ, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, तपाईँको ठाउँमा मौसमी अवस्था के कस्तो छ त्यो पनि तपाईँले सुनाउन सक्नुहुनेछ। यति बेला तपाईँको साम्बो एउटा साङ्गीतिक कोसेले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

यो मिठो सांगीतिक कोसिनेपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 06625020 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्सिङदीको फेसबुक पेजबाट सुन्दै हुनुहुन्छ भने त्यहाँबाट पनि तपाईँले कमेन्ट पठाउन सक्नुहुनेछ र कमेन्ट लक्ष्मीप्रसाद मिश्रजीले गर्नुभएको छ। बसन्तज्यू, तीन दिनको लगातार पानी परेर मोबाइलको टावरमा घाम लाग्न नपाएर ब्याट्री चार्ज हुन नपाएर होला, कुरा हुन सक्दैन, सरी सुनिरहेको छु भन्नुभएको छ। हजुर लक्ष्मीजी, आज चाहिँ म लक्ष्मी नै बोलिरहेको छु है, र यहाँको मोबाइलमा अलिकति समस्या आएको रहेछ, समस्या चाहिँ छिटो मोबाइल चाहिँ बनाउनु होला भन्न चाहन्छु है। मोबाइल बनाएर चाहिँ फेरि पनि पहिलेको जसरी नै कार्यक्रममा जोडिनुहोला। अब आइतबारको र बिहिबारको बसाइमा चाहिँ यहाँ जोडिनुहुन्छ, फेरि पनि जोडिनुपर्ने हुन्छ, मोबाइल चाहिँ छिटोभन्दा छिटो बनाउनु होला है त। र अरू साथीले पनि सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ। सात दिनको सातै बार फरक फरक बसाएको साथमा हामी उपस्थित हुने गर्छौं र तपाईँले कार्यक्रममा जोडिएर ट्र्याक चाहिँ पत्ता लगाउन सक्नुहुनेछ। र आज भोलि र पर्सि चाहिँ एकदमै आरी घोप्टे भारी वर्षा हुने भनेर चाहिँ समाचार आइसकेको छ। यहाँले चाहिँ अलिकति सतर्कता चाहिँ अपनाउनुहोला, खोलाको छेउछाउमा नजानुहोला, लामो दूरीको यात्राहरू नगर्नुहोला, सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्नुहोला पनि भन्न चाहन्छु। र एकदमै झोलिलो खानेकुरा खानुहोला, तातो पानी पिउनुहोला, तातो खानेकुरा खानुहोला, न्यानो लुगा लगाउनुहोला पनि भन्न चाहन्छु। साथै कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिएर पनि तपाईँले कुराकानी गर्न सक्नुहुनेछ, साथीहरूले पनि तपाईँले सम्झिन पाउनुहुनेछ। हामी सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। आइतबारको दिनमा एउटा शीर्षकमा छलफल कुराकानी गर्नुपर्ने हुन्छ। सोमबारको बसाईमा तपाईँले जुन गीत रोज्नुहुन्छ हामी त्यसै गीतलाई बजाइदिनेछौ। सोमबारको बसाईमा तपाईँले खुल्ला गीत रोज्न पाउनुहुनेछ। मंगलबारको दिनमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ, गाउनु पर्ने हुन्छ भने बुधबारको बसाईमा तपाईँले चारवटा विधाबाट आधुनिक विधा, लोक विधा, पप विधा र चलचित्र विधाबाट गीत रोज्न पाउनुहुनेछ। बिहिबारको बसाईमा गजल, मुक्तक, शायरी, कथा, कविता वाचन गर्न सक्नुहुनेछ तपाईँले। र शुक्रबार जुन आजको बसाई हो, आजको दिनमा म्युजिकको ट्र्याक लिएर हामी आउँछौं। तपाईँले चाहिँ कुन गीतको ट्र्याक हो भनेर गेस गर्नुपर्ने हुन्छ भने साताको अन्तिम दिन शनिबारको दिनमा तपाईँले खुल्ला गीत गाउनुपर्ने हुन्छ। यो चाहिँ हाम्रो सात दिनको बसाई हो। यो बसाई अनुसार हामी कार्यक्रममा जोडिने गर्छौं। तपाईँले पनि आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्नुहोला। लक्ष्मीप्रसाद मिश्रजीले लेख्नुभएको छ, मैले कल गरे नेटवर्क नै छैन भन्नुभएको छ। हजुर, अलिकति पानी पनि परिरहेको छ, त्यसको कारणले गर्दाखेरि पनि नेटवर्कमा अलिकति समस्या हुन सक्छ। तपाईँले चाहिँ आगामी बसाईमा फोन गर्नुहोला, आज चाहिँ फोन हुन सकेन, तैपनि अर्को बसाईमा आगामी दिनहरूमा चाहिँ पक्कै पनि फोन गरेर चाहिँ आफूले आफ्नो लेख रचनाहरू चाहिँ सुनाउनुहुनेछ भने चाहिँ हामीले विश्वास गरेका छौं। आजको बसाईमा सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्न नभ्याउनु भए तापनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभ मार्फत तपाईँले प्रशस्त पानी पिउनुहोला, तातो झोलिलो खानेकुरा खानुहोला, एकदमै चिसो पनि छ, पक्कै पनि सेवामा लागिराख्नु भएको छ होला, न्यानो लुगा चाहिँ लगाउनको लागि अनुरोध गर्न चाहन्छु। र आज चाहिँ लक्ष्मीजी पो हुनुहुँदो रहेछ, कुरा बुझ्नु भएन मेरो होइन, डाँडाको मोबाइलको टावरमा ब्याट्री चार्ज हुन नसकेर कुरा हुन सकेन भन्नुभएको छ। र अब चाहिँ हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ। आजको कार्यक्रममा हामीले प्रत्यक्ष रूपमा फोन गरेर चारजना साथी जोडिनु भएको थियो। श्यामजी हुनुहुन्थ्यो, रीनाजी हुनुहुन्थ्यो, कृष्ण लामाजी हुनुहुन्थ्यो र टेकजी हुनुहुन्थ्यो। चारजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु प्रत्यक्ष रूपमा फोन गरेर आजको बसाईमा जोडिनु भएकोमा। र एकदमै मिठो मिठो कमेन्ट पठाउनु भएको छ, तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रम जुनसुकै माध्यम र जुनसुकै स्थानबाट सुन्नुहुने तपाईँले पनि धन्यवाद दिन चाहन्छु। कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङले पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी पनि विदा हुन चाहन्छु। एकदमै जाडो छ, सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्नुहोला, सकभर यात्रा नगर्नुहोला र खुलाको छेउछाउमा नजानुहोला। खुलाको सतह पनि बढ़िरहेको छ र छेउछाउमा किनारमा, खुला किनारमा घर छ भने पनि अलिकति सतर्क चाहिँ अपनाउनुहोला भन्न चाहन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्जी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201
2: मोबाइल 97460054।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065067272।
6: गुड मर्निङ मिस,
7: गुड मर्निङ क्लास। ल आज हामी डडेलको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
8: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
7: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
9: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
10: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
11: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय पुछौ।

0: California. Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

नमस्कार, दिउँसो दुई बजेको मर्सेङ्गे बुलेटिनमा म लक्ष्मीको स्वागत छ। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने भएको छ। मौसमविद रोजन लामिछानेका अनुसार भोलि शनिबार र पर्सि आइतबार गरी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़नेछ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै जसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षा भएको छ। बाढ़ी तथा पहिरोको जोखिम पनि बढ़ेको छ। न्यूनचापीय प्रणाली भारतको शक्ति सगड र आसपासको क्षेत्रमा र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ सर्दै जाने मौसमविद लामिछानेले बताउनुभयो। वहाँका अनुसार आज र भोलि विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढ़ी हुने देखिन्छ। पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जानेछ र मौसममा सुधार आउने सम्भावना छ। आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रको प्रभाव कायम रहनेछ। असोज 12 गते मौसम सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ। आज पानी परिरहेका क्षेत्र तथा चेतावनी जारी गरिएका ठाउँमा बाढ़ी, पहिरो र डुबानको जोखिमलाई ध्यान दिई अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। भारतको सिक्किममा इन्द्र जात्रा मनाइएको छ। जात्राको क्रमशः गणेश कुमारी, भीमसेन र भैरवको पूजा तथा रथ यात्रा गरिएको छ। इन्द्र जात्रामा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोले पनि सहभागी भएका छन्। जात्राका अवसरमा मुख्यमन्त्री गोलेले पुस्तौंदेखि गर्व र श्रद्धाका साथ संरक्षण र हस्तान्तरण हुँदै आएको नेवार समुदायको सांस्कृतिक विरासतले इन्द्र जात्रालाई थप विशेष बनाएको उल्लेख गर्नुभएको छ। नेपालमा जस्तै सिक्किममा पनि नेवार समुदायले हर्षोल्लासका साथ इन्द्र जात्रा मनाउँछ गर्दछन्। आज अपरान्न काठमाण्डुमा पनि इन्द्र जात्रा मनाइँदैछ। इन्द्र जात्राको मुख्य दिन आज सरकारले काठमाण्डु उपत्यकामा सार्वजनिक बिदा दिएको छ। अविरल वर्षा र प्रतिकूल मौसमका कारण नेपाली कांग्रेस स्याङ्जाको प्रदेश तथा सभा प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन स्थगित भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत स्याङ्जाका दुवै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा असोज 10 गतेका लागि तय गरिएको प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन स्थगित गरिएको हो। नेपाली कांग्रेस स्याङ्जाका जिल्ला सचिव दामोदर लामसालका अनुसार आगामी केही दिनसम्म वर्षा जारी रहने मौसम पूर्वानुमान तथा मौसम विभाग लगायत विभिन्न निकायले जारी गरेको सतर्कता सूचनालाई ध्यानमा राख्दै अधिवेशनको मिति सारिएको हो। काठमाण्डु हेटौडा जोड्ने त्रिभुवन राजपथ सवारीको चाप बढ़ेपछि गाड़ी संचालन गर्ने बारे नयाँ व्यवस्था लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै भारी वर्षाका बीच त्रिभुवन राजपथ सवारीको चाप बढ़ेको भन्दै त्यसलाई व्यवस्थित गर्न नयाँ व्यवस्था लागू गरेको जनाएको छ। प्रशासनको सूचना अनुसार आजका लागि त्रिभुवन राजपथ भएर हेटौडा हुँदै काठमाण्डु जाँदा चौकी टौलाबाट बिहान 10 बजेदेखि 2 बजेसम्म प्रवेश गरिसक्नुपर्नेछ। शनिबारका लागि बिहान 4 बजेदेखि बिहान 8 बजेसम्म र राति 11 बजेदेखि बिहान 2 बजेसम्म चौकी टोलाबाट प्रवेश गरिसक्नुपर्नेछ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा सामान्य घटेको छ। सुन 500 रूपियाँले घट्दै 2,98,600 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 3,200 रूपियाँले घटेर 2,99,100 रूपियाँमा कारोबार भएको थियो। बुधबार सुनको भाव 100 रूपियाँले बढ़ेर तोलाको 3,02,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै मंगलबार सुन तोलामा 1,700 रूपियाँले घटेर 3,02,200 रूपियाँमा कारोबार भएको थियो। सोमबार तोलामा 1,300 रूपियाँले घट्दै सुन 3,03,900 रूपियाँमा कारोबार भएको थियो। कारोबार हुने पहिलो दिन आइतबार सुनको भाव 2,100 रूपियाँले बढ़ेर 3,05,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 30 रूपियाँले घटेर 4,620 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो एकै दिन 165 रूपियाँले घटेर तोलाको 4,815 रूपियाँमा कारोबार भएको थियो। जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। जापानको आइची स्थित निसिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको हो। अफगानिस्तानले दिएको 103 रनको लक्ष्य लिएको नेपालले 17
10.2 ओभरमा 5 विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक 34 रन बनाए, रोहित पौडेलले अभिजित 33 तथा दिपेन्द्र सिंह ऐरेले 15 रन बनाएका थिए। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। अफगानिस्तानका लागि फैसल सिनोजादले सर्वाधिक 33 रन बनाए, नजीबुल्लाह जादरनले 30 तथा नंगेलिया खरोटेले 17 रन बनाएका थिए। नेपालका लागि कुशल भुर्तेले 4 तथा ललित राजवंशीले 3 विकेट लिए। समूह ए मा नेपाल अफगानिस्तान र जापानसँग रहेको छ। बिहिबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई हराइसकेको थियो। नेपालले अब शनिबार जापानसँग खेल्नेछ। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। क्वार्टर फाइनलमा नेपालले भारत वा श्रीलंका मध्ये एक टोलीको सामना गर्नेछ। यसअघिको एसियन गेम्समा पनि नेपाल क्वार्टर फाइनलमा भारतसँग पराजित भएको थियो। नेपाल र नामिबिया बीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध 187 देशमा विस्तार भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुने सिलसिलामा न्यूयर्कमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र नामिबियाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापार मन्त्री सेल्मा असिपाला मुसाभीले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा अन्तर्राष्ट्रिय हस्ताक्षर गर्नुभएको हो। हस्ताक्षर अघि दुवै देशका परराष्ट्र मन्त्री बीच पारस्परिक हितका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यो अवसरमा नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपदबाट भएको मानवीय तथा भौतिक क्षतिका विषयमा समेत छलफल भएको थियो। दुवै मन्त्रीले नेपाल र नामिबिया बीच द्विपक्षीय सहयोग विस्तारका नयाँ सम्भावना खोज्दै दुई देश तथा नागरिकको साझा प्रगति र समृद्धिका लागि सहकार्य अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको थियो। दिउँसो दुई बजेको मर्सङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसिसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665252209।

0: Lipponia. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सरसु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
8: बेसी सहरी खोली रेडियो मर्सिङ दु क्याले यो भाषाले कतै छाप कुए खैमु खोजिन् ति अल्छ्यो
9: ए 26 तिसे घरी बालोटी र रेडियो मर्सिङ दिङ्गेन ओ अल्छ्यो
10: क्यों यो आफै रेडियो मर्साङ्गी एफएम 95।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटमेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान फेरिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656223 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा, आया नि आए।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हारजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924, 9850086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो बैंक चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099942।
12: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।

0: California. Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका गो

0: ए साइले घर बनाएर त लगभग 17-18 सौ त
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेचेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लामसुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्जुङ।
10: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: sip on ya. Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664041213, 4021224, मोबाइल 9841454448।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
8: मर्सिंग एफएम 95 मेगाहर्ज।
9: धादिङको कृष्ण भीरमा बनाएको नयाँ ट्र्याक पनि जोखिममा। 40 मेगावाटको राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो। सुक्खायाममा हुने बिजुलीको माग व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने। फिलिपिन्स फेरि विश्वव्यापी विपद जोखिम सूचीको शीर्ष स्थानमा, भारत दोस्रो र इन्डोनेसिया तेस्रोमा। र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। अबका 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने भएको छ। मौसमविद रोजन लामिछानेका अनुसार भोलि शनिबार र पर्सि आइतबार गरी 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़नेछ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै जसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षा भएको छ। बाढ़ी तथा पहिरोको जोखिम पनि बढ़ेको छ। न्यूनचापीय प्रणाली भारतको 36 गढ़ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ सर्दै जाने मौसमविद लामिछानेले बताउनुभयो। उहाँका अनुसार आज र भोलि विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढ़ी हुने देखिन्छ। पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जानेछ र मौसममा सुधार आउने सम्भावना छ। अहिले काठमाण्डु उपत्यकामा हल्का मात्रै पानी परिरहेको छ। आइतबार पर्सि पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रभाव कायमै रहनेछ। असोज 12 गते सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ। आज पानी परिरहेका क्षेत्र तथा चेतावनी जारी गरिएका ठाउँमा बाढ़ी पहिरो र डुबानको जोखिमलाई ध्यान दिई अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि धेरै जसो ठाउँमा हिमपात भइरहेको हुँदा आवश्यक सावधानी अपनाउन भनिएको छ। यसैबीच रूपन्देहीको तिनाउ नदी बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। तिनाउ नदीमा बहाव बढ़दो क्रममा रहेको र बाढ़ीको जोखिम रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। लुम्बिनीमा उच्च सतर्कता सहित सशस्त्र प्रहरीको टोली र उपकरण तयारी अवस्थामा राखिएको छ। लगातारको वर्षाले बुटवलसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित बनेको छ। यस्तै नुवाकोटको त्रिशुली नदी धुन्चे जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ़न सक्ने हुँदा नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन तथा नदी किनारको सड़कबाट सकेसम्म यात्रा नगर्न भनिएको छ। तिनाउ त्रिशुली सहित बुढ़ी गण्डकी मर्स्याङदी मोदी मादी सेती र कालीगण्डकी नदीका जलाधारमा लगातार वर्षा भइरहेको छ। पूर्वको कोशीतर्फ वर्षा केही घटे पनि भोटेकोशी तामाकोशी सुनकोशी कोशी र दूधकोशीमा अझै वर्षा हुने भएकोले सप्तरी सुनसरी क्षेत्रको सप्तकोशीमा पनि उच्च सतर्कता आवश्यक रहेको मौसमका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन्। यी राजमार्गमा ठाउँ ठाउँमा पहिरो खसेका कारण आज बिहानैदेखि गाड़ी गुड्न सकिरहेका छैनन्। नारायणगढ़ मुगलिन सड़क र पृथ्वी राजमार्ग अन्तर्गत चितवन तथा धादिङका विभिन्न ठाउँमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकोले तत्काल सड़क चालनमा ल्याउन सकिने अवस्था छैन। निरन्तर वर्षा भइरहेका कारण पहिरो झर्ने र ढुङ्गा खस्ने क्रम रोकिएको छैन। चितवनको इच्छा कामना गाउँपालिका चार धारापानीमा सड़क भाँसिएपछि अवरूद्ध छ। त्यस्तै इच्छा कामना गाउँपालिका पाँच सिमलधारामा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध छ। इच्छा कामना पाँचकै तुइन खोला र नाम्सी खोलामा माथिबाट ढुङ्गा तथा पहिरो खसेपछि सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। यसै गरी नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत तुइन खोला नाम्सी पुल 15 किलो 17 किलोमा पनि सामान्य ढुङ्गा माटो खसेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका साथ कृष्णवीर र ज्यामिरी घाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध छ। गजुरी गाउँपालिका छ जरेखेत र थाक्रे गाउँपालिका दुई कमेरी भीरमा पनि पहिरोका कारण सड़क प्रभावित भएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो। कृष्णवीर सिमलधारा धारापानी नाम्सी खोला र तुइन खोलामा सड़कमा खसेको पहिरो हटाउने काम भइरहेको छ। जोखिम बढ़ेपछि हिजो नै नारायणगढ़ मोडलिङ सड़क र पृथ्वी राजमार्गमा रातमा गाड़ी चलाउन रोक लगाइएको थियो। आज बिहानदेखि पनि गाड़ी रोकिएको हो। त्यस्तै बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलाको बाढ़ीले अस्थायी डाइभर्सन बगाएको छ। काभ्रेको नमबुद्ध छ चौकी डाँडा र रोशी सातको घुमाउनेमा बाढ़ीले अस्थायी डाइभर्सन बगाएको हो। रोशी खोला पनौतीमा बाढ़ी बढ़दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा परेको छ। भदौ 10 भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण झण्डै 3 हप्ता अवरूद्ध सड़क वैकल्पिक ट्र्याक खोलेर गएको असोज 1 गतेदेखि संचालनमा आएको थियो। नयाँ ट्र्याकको तल्लो भागबाट नदीले निरन्तर कटान गर्दा सड़क भाँसिने जोखिम छ। कृष्णवीरको पुरानो सड़कमा सुरक्षाका लागि बनाइएको तारजाली सहितको पर्खाल भाँसिएको जिल्ला प्रहरीकारले धादिङले जनाएको छ। पर्खाल केही तल खसेको कारण नयाँ ट्र्याकमा समेत जोखिम परेको बेनीघाट रोराङ गाउँपालिका सातका वडा अध्यक्ष कुमार बस्नेतले बताउनुभयो। नागडुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार थप क्षति हुन सक्ने अवस्थालाई ध्यानमा राखेर गाड़ी चलाउन रोक लगाइएको छ। यससँगै प्लास्टिक वडाएको ठाउँमा भने खासै समस्या छैन। कृष्णवीरको भौगोलिक अवस्था निकै कमजोर र संवेदनशील मानिन्छ। सड़क डिभिजन कार्यालयले प्राविधिक टोली मार्फत पछिल्लो अवस्थाको अनुगमन गरिरहेको छ। पृथ्वी राजमार्गको यो खण्ड राजधानी काठमाडौँलाई जोड्ने मुख्य लाइफलाइन भएकोले अवरूद्ध हुँदा यात्रु र माल सामान ढुवानी प्रभावित हुने गरेको मुख्य राजमार्ग अवरूद्ध हुँदा आज गाड़ीहरूलाई काठमाडौँमा नै रोकिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगीन घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमा काचन फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 MW को राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका 20-20 MW क्षमताका दुईवटा युनिटबाट विद्युत उत्पादन शुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको हो। आयोजनाबाट उत्पादित विद्युत कालीगण्डकी करिडोर 220 KV प्रसारण लाइन मार्फत प्रवाह गरिएको छ। आयोजना र नेपाल विद्युत प्राधिकरण बीच भएको विद्युत खरीद बिक्री सम्झौता अनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ। परीक्षण उत्पादन 15 दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन शुरू हुन्छ। प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रो पावर लिमिटेड संचालक समितिका अध्यक्ष दीर्घायु कुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था COVID-19 महामारी बाढ़ी लगायतका चुनौतीका बावजूद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताउनुभयो। उहाँले विद्युतको उच्च माग हुने बेलुकाको समय अर्थात पीक आवरमा दैनिक 4 घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने भएकोले सुक्खायाममा विद्युत माग व्यवस्थापनमा आयोजनाबाट महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। आयोजनाबाट वार्षिक 24 करोड़ 79 लाख युनिट विद्युत उत्पादन हुनेछ। कुल वार्षिक ऊर्जा मध्ये झण्डै 34% विद्युत सुक्खायाममा उत्पादन हुनेछ। अब विदेशको खबर फिलिपिन्स विश्व जोखिम सूचकांक 2026 को शीर्ष स्थानमा रहँदै पुनः विश्वमा सबैभन्दा धेरै विपद जोखिम भएको देश बनेको छ। फिलिपिन्स 46.69 अंकसहित विपद जोखिम सूचीको शीर्ष स्थानमा रहेको प्रतिवेदनलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। जर्मन संस्थाहरूद्वारा प्रकाशित सूचकांकले संयुक्त राष्ट्रसंघका सबै 193 सदस्य देशहरूलाई समेटेको थियो। यसमा भारत 44.97 अंकसहित दोस्रो र इण्डोनेसिया 44.63 अंकसहित तेस्रो स्थानमा रहेको छ। यो सूचीमा नेपाल 25.37 अंकसहित 146 स्थानमा छ। विश्व जोखिम सूचकांकले विपदको जोखिमलाई कुनै पनि देश प्राकृतिक जोखिमको कति सम्पर्कमा छ र त्यसको सामाजिक संवेदनशीलता कस्तो छ भन्ने दुई मुख्य आधारमा मूल्यांकन गर्छ। यसमा विपदको सामना गर्ने तथा त्यसमा अभ्यस्त हुने क्षमता समेत समावेश हुन्छ। अब खेल खबर जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुदको पुरूष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालका सन्दीप जोराले 34 रोहित पौडेलले अभिजित 33 रन बनाए। अफगानिस्तानका फरिदुन दाउद जय अब्दुल्लाह अमर जाई र अरब गुलले 1-1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। अफगानिस्तानका फैसल खान अहमद जई र नजीबुल्लाह जादरानले समान 30 रन बनाए। नेपालका कुशल भुर्तेलले 4 र ललित राजवंशीले 3 विकेट लिए। प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो। अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान 5:45 बजे जापानसँग खेल्नेछ। समूह एमा नेपाल अफगानिस्तान र जापान रहेका छन्। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलंका मध्ये एक टोलीसँग खेल्नेछ। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपाल र अफगानिस्तान बीच 12 वर्षपछि भेट भएको हो। सन् 2014 दक्षिण कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8 रनले पराजित भएको थियो। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ्न सकेको छैन। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने, सोमबारदेखि सुधार हुँदै जाने। तिनाउ र त्रिशुली नदीले सतर्कता तह पार गर्यो। अहिले वर्षा भइरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध धादिङको कृष्णभीरमा बनाएको नयाँ ट्र्याक पनि जोखिममा 40 मेगावाटको राहुगाड जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो सुखायाममा हुने बिजुलीको माग व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने फिलिपिन्स फेरि विश्वव्यापी विपद जोखिम सूचीको शीर्ष स्थानमा भारत दोस्रो र इण्डोनेसिया तेस्रोमा र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजय शुरूआत
3: साली नदीको शिर
4: मणिचूडको काख
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
4: शान्ति र आनन्दको अनुभूति
3: भीडभाडबाट टाढा
4: शहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181 वेबसाइट झुले.com.np
6: एनबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
6: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
5: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
6: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
6: न्यून सेवा शुल्क न्यून ब्याज दर
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: कृषि मन्त्र नार्कसँग
8: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं धानलाई मौसम सफा भएपछि मात्र काटौं खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ युरिया मलको प्रयोग नगरौं असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जङ भित्रका खबरमा तपाईंलाई स्वागत छ काठमाडौँ उपत्यका भित्रका नदीमा बाढ़ीको सतह बढ़न थालेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आह्वान गरेको छ ललितपुरको च्यासलमा बाढ़ीले पुल छोएसँगै ट्राफिक प्रहरीले माइकिङ गरी करिडोरमा यात्रा नगर्न आग्रह गरेको हो साथै गृहमन्त्री सुदन गुरूङले च्यासल क्षेत्रको अवलोकन गरी पूर्व तयारी गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले खोला तथा नदीमा जलसतह बढ़ेको हुँदा तटीय क्षेत्रमा पनि निगरानी बढ़ाएको जनाएको छ बागमती नदीमा पानीको सतह बढ़ेसँगै बल्खुको तरकारी बजार क्षेत्र डुबानको जोखिममा छ त्यस क्षेत्र आसपास भाडामा बस्ने 20 जनालाई सारिँदैछ यस्तै भक्तपुरको हनुमन्ती खोलामा बहाव बढ़ेर जलसतह पार गरेको छ लोकन्थलीको सिर्जना टोलबाट 16 परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको छ काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हिजो अस्तिदेखि नै निरन्तर वर्षा भइरहेको छ काठमाडौँ उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदैछ वर्षा सहकाल समृद्धि शक्ति उपासना र सामुदायिक सहभागितासँग यो पर्व जोड़िएको छ हिन्दू तथा बौद्ध परम्परा जीवित देवी कुमारीको आराधना इन्द्रध्वज स्थापना रथयात्रा विभिन्न देवदेवीताको परम्परागत नृत्य र स्थानीय नेवार संस्कृतिको गहिरो समन्वय यो पर्वको मुख्य विशेषता हो मूलत वर्षा सहकाल र समृद्धिसँग जोड़िएको पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारीको रथयात्रा हो वैदिक परम्परामा वर्षा मेघ युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दू तथा बौद्ध दुवै धार्मिक शास्त्रहरूमा उल्लेख छ इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन र प्रदर्शन गर्ने पर्वका रूपमा पनि यसलाई लिइन्छ पर्वको अवसरमा इन्द्र भैरव गणेश कुमारी तथा विष्णुका विभिन्न रूप र अन्य देवदेवता सम्बन्धी पूजा आजा र सांस्कृतिक प्रस्तुति हुने गर्छ र काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलको प्रमुख संयोजकत्वमा सामूहिक महादान मूल समारोह समिति घोषणा भएको छ राष्ट्रिय सभामा हिजो आयोजित कार्यक्रममा महानगरपालिकाले विभिन्न संघ बिहार बहाल तथा गुठीको प्रतिनिधित्व र सहभागिता हुने गरी 301 सदस्यीय समितिको घोषणा गरेको हो आउँदो माघ 1 गते स्वयम्भूको भुइखेलमा महादान पूजा आयोजना हुनेछ हरेक 12 वर्षमा हुनुपर्ने यो पर्व बितेका 22 वर्षदेखि हुन सकेको थिएन यसअघि ऐच्छिक गुठी मार्फत आयोजना गर्ने गरिएको तर रोकिएको महादान अनुसन्धान आयोजना गर्न समुदाय स्तरबाट कठिन हुने ठाउँमा पुगेपछि अमूर्त सम्पदा बचाउन तथा पुस्तान्तरण गर्न काठमाडौँ महानगरपालिकाले महादान आयोजना गर्न लागेको हो। दिउँसो तीन बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने, सोमबारदेखि सुधार हुँदै जाने, तिनाउ र त्रिशुली नदीले सतर्कता तह पार गर्यो, काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध, काठमाडौँ उपत्यका नदी किनारमा यात्रा नगर्न आग्रह, लोकन्थलीको सिर्जना टोलबाट 16 परिवारलाई उद्धार गरियो र काठमाडौँ उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदै। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। निरन्तर पानी परिरहेको छ, नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउनुहोला। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर नारायण ढकाल, बछलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Hyponia. Extreme energy drink.
1: बिस्तारै बिस्तारै लु बिस्तारै जानु ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर सात लमजुङ
2: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल्सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245375475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania Extreme Energy Drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौ।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने विशिसर नगरपालिका

0: का आठ झिंगे खोला पुरानो माइक्रो पार्किङ मा रहेको नन्द मेटल सप्लायर्स लाई सम्झनुहोस्।
1: हामी कहाँ ट्रस्ट को जुन सुकै घर तथा भवन निर्माण का लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाईवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
0: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका आठ झिंगे खोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067।
2: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। बुलाकी फ्रेस हाउस विशिष्ट नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665220293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: Hibonia.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
8: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ सम्पर्क 98461 26 344 98461 26 344

0: 最怕你说醉就说醉就说醉就被卡住吗？
1: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
2: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो यता कता पाइन्छ होला
1: हाम्रै बेसीसर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
1: प्रोपाइटर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
1: थप जानकारीको लागि सम्पर्क 9856744486
4: निशुल्क स्वास्थ्य शिविर हुने सूचना विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस् निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखिराख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा काम्ने छोप्ने ढल्ने वा बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने अतालिने मुटु ढुकढुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाहा हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फूर्ति नहुने अल्यास भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यावहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
5: निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट
4: मोरल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडेल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004
5: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
4: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी लागि सम्पर्क 0665909999 9847769629। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ, एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856474486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662520497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: मंगलम भगवान विष्णु, मंगलम पन्डरीकाक्ष, मंगलाय तनुहरी। लो अब दुलाले दुलाईलाई औठी लाइदिने।
1: अह, म यो बिहे गर्दिन।
7: हैन, के भो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसरी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
8: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनसरी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
2: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य, शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
2: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
2: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ। फोन नम्बर 0665-21083।
4: सम्पर्क मोबाइल नम्बर 9856-13375।
2: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
9: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
10: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
9: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
10: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
11: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
12: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
12: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13236 र 9845-00-58।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषण नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: sip on ya.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.
2: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा.
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ.
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ.
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ.
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ.
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856426244.
5: हेलो मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: www.freenepalisong.com।
1: विगत लामो समयदेखि संचालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
2: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिशहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220-209।
3: जय श्री राम, जय श्री राम।
4: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसरी चाँडै पूजा सकेको नि।
4: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
4: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषण नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465-94 र 98065-58074।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौ।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
6: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।
7: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा टिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
8: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
9: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबे, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
10: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सहर 7, लमजुङ।
11: आल्मुनियमका लागि बेसी सहर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका 7 जेबी चोक भित्रपट्टि, लमजुङ।
10: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74065।
1: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
12: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला ट्युरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: कान्छी, गर्भनुने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मरे नि आमा, नि
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, मैला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
1: निशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्ता ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्। निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाह हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फूर्ति नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा। निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट। मोरल सिटी हस्पिटल प्राली, बेसी सहर, पुरानो लमजुङ मोडेल हस्पिटल, पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665200004। साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।

0: California.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विशेषहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Bunia. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लम्जुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535 4475। विश्वास तपाईँको, सेवा हाम्रो।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
0: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9855602900।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665370 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्राली लम्जुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
9: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
10: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
11: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिवन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
12: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665240497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।

0: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
0: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
0: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौ।
0: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
2: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
3: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 066-520-209।

0: Extreme Energy Drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
1: होली बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0664204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
3: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: 아니, 쿠시, 게 칸죠? 아스칼타 전에이 푸르디르 스와스타 데크추타.
2: 칸이타 카스테 케이 호이나 디디. 람중 에그로비 컨선 드와라 우트파딧 슈드다 람중 마하 비하나 벨루카 다이닉 에케 참차 하니 가레코 추.
1: 아니 마하 사이 슈드다 라 오르가닉 네 홀라 라?
2: 호니 디디. 람중 마하 타 1350 미터 우사이 마 아프네이 펌마 장갈리 스로트 바타 우트파딧 카티키 오르가닉 마하 호.
1: 마하 바익 어루 케케 파인차 테 한?
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
2: महको सेवन स्वस्थ र दीर्घ जीवन।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि केको चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बैङ्चोक लमसुङ। सम्पर्क 98461 26344, 98461 26344।
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
7: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अहिले पानी परिरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, पूर्वमा क्रमशः कम हुँदै जाने अनुमान।
2: भोलि र पश्चिम लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमै धेरै जस्तो ठाउँहरूमा भारी वर्षा गराउन सक्ने सम्भावना रहेको देखिन्छ भने पूर्वतिर भने चाहिँ यसको प्रभाव अलिकति कम हुने देखिन्छ।
0: काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरुद्ध। चाप बढेपछि त्रिभुवन राजपथमा पालै पालो गाड़ी सञ्चालन। सप्तकोशीमा जलसतह बढेपछि कोशी ब्यारेजका 31 ढोका खोलियो।
1: लगातारको वर्षाले भोटेकोशीको बाढ़ीबाट प्रभावितको जनजीवन थप कष्टकर। भोटेकोशी बाढ़ी विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई।
0: सिंगापुरको वित्तीय क्षेत्रले 80,000 कर्मचारीलाई एआई तालिम दिने। नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्ने।
1: र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजयी शुरूआत। टी20 वरियतामा नेपाल 14 स्थानमा।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा मौसम, जनजीवन र सड़क अवस्था बारेका खबर। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै जसो ठाउँमा निरन्तर पानी परिरहेको छ। न्यूनचापीय प्रणाली भारतको छत्तीसगढ़ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने, त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ जाने मौसमविदले बताएका छन्। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़नेछ। भोलि शनिबार र पर्सि आइतबार गरी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने भएको हो। आज र भोलि विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढ़ी हुने देखिन्छ। पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जाने अनुमान छ र मौसममा सुधार आउने सम्भावना छ। पर्सि आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रभाव कायम रहनेछ। असोज 12 गते सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ। हिजो अस्तिदेखि नै निरन्तर परेको पानीले जनजीवन भने प्रभावित बनाएको छ। अहिले पनि पानी परिरहेका क्षेत्रमा सावधानी अपनाउन, अनावश्यक यात्रा नगर्न, नदी तटीय क्षेत्रमा नजान र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि हिमपात भइरहेको हुँदा आवश्यक सावधानी अपनाउन भनिएको छ। हल्का वर्षासँगै हिमपात पनि भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन समेत प्रभावित बनेको छ। आज राति, भोलि र पर्सीसम्मको थप मौसमी अवस्थाबारे साथी कृष्ण शर्माले मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरि दाहालसँग कुराकानी गर्नुभएको छ।
2: आज रातिलाई पनि त्यसको जुन धेरै जसो सिद्धान्त छ त्यही मध्यमसम्मको वर्षाको सम्भावना देखाएको छ। क्रमशः रूपमा पूर्वतिर चाहिँ अलिक हल्का मात्रै वर्षा भएको छ र पूर्वतिरबाट बिस्तारै अलिकति यसको प्रभाव अलिक कम हुँदै हुँदै पश्चिमतिर सर्ने क्रममा रहेको छ र त्यस कारणले आजको लागि चाहिँ विशेष गरी यो बागमती प्रदेशको पनि पश्चिमी भेग अनि साथसाथै लुम्बिनी गण्डकी प्रदेश कर्णाली प्रदेश यो क्षेत्रहरूको चाहिँ धेरै जसो स्थानमा मध्यमसम्मको वर्षा हुने र थोरै स्थानहरूमा चाहिँ अब धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको देखिन्छ र यो प्रणाली चाहिँ बिस्तारै पश्चिमतिरै यसले अलिकति प्रभाव बढी पार्ने भएकोले भोलि र पर्सिको लागि पनि यो लुम्बिनी प्रदेश रहेको छ, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमै धेरै जसो ठाउँहरूमा भारी वर्षा गराउन सक्ने सम्भावना रहेको देखिन्छ भने पूर्वतिर भने चाहिँ यसको प्रभाव अलिकति कम हुने देखिन्छ भोलि र पर्सिको लागि।
8: पानी अझै ठूलो पर्ने, त्यसको प्रभाव अझ बढी देखिने भन्ने खालको कुराहरू पनि आइरहेको छ। बाहिरिएका यी कुराहरूमा कतिको सत्यता छ?
2: स्वतन्त्र व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूको पनि अब अलिकति एकदम धेरै वर्षा हुन सक्ने, अझै पनि के वर्षा हुन धेरै ठूलो हुने भन्ने आइरहेको छ। खासमा त्यसले त्रसित बनाउने भन्दा पनि अहिले चाहिँ कस्तो छ भन्दाखेरि अवस्था अब आजकै जस्तो रहने, भोलि र पर्सिलाई पनि भारी वर्षासम्म हुन सक्ने सम्भावना धेरै जसो स्थानमा छ। विशेष त यो जुन मध्य भूभाग छ नेपालको त्योबाट चाहिँ अलिक पश्चिमतिर गण्डकी र लुम्बिनी प्रदेशमा अलिकति बढी प्रभाव पर्ने देखिन्छ। साथसाथै सुदूरपश्चिम प्रदेशको पनि यो तराई क्षेत्रतिर अनि कर्णाली प्रदेशतिर पनि अलिकति प्रभाव बढी पर्ने देखिन्छ। यद्यपि ती क्षेत्रहरूमा भारी वर्षा हुने सम्भावना धेरै रहे पनि एकदम त्रसित हुनभन्दा पनि सतर्कता अपनाउनु पर्ने अवस्था चाहिँ रहेको छ।
8: जसरी यहाँले पूर्वी क्षेत्रमा क्रमशः सुधार उन्मुख देखिन्छ भन्नुभयो, त्यो हिसाबले ठ्याक्कै प्रदेशगत रूपमा कहाँसम्मको मौसम चाहिँ सफा देखिने अर्थात् अलिक कम प्रभावित भएको देखिने छ?
2: पूर्वी क्षेत्रमा अब प्रभाव नपर्ने हुँदा प्रभाव अलिकति कम पर्ने खालको चाहिँ छ र जुन कोशी प्रदेश अनि यो बागमती प्रदेश र मधेस प्रदेशमा चाहिँ यहाँको अब धेरै जसो स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना चाहिँ रहेको छ भने भारी वर्षा चाहिँ अलिकति हिजो आजको भन्दा अलिकति कम हुने सम्भावना छ। यद्यपि अब थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना भने चाहिँ कायमै रहन्छ।
8: हजुर, यसको बीचमा चट्याङ, हुरी बतास र बाढीको प्रभाव पनि उत्तिकै रहन्छ। यहाँको अध्ययनका आधारमा त्यसको प्रभाव कस्तो पर्ने देखिन्छ?
2: पक्कै पनि अहिले यति बेला पनि चाहिँ अब धेरै जसो स्थानमा वर्षा हुँदाखेरि पनि मजाले हावाहुरी सहित नै वर्षा भइरहेको छ र साथसाथै चट्याङ पनि भइरहेको छ। तर अरू बेलाको जुन यो प्री मनसुनमा हुने जस्तो भन्दा चाहिँ अहिले चट्याङको सम्भावना रहे पनि अलिकति कम सम्भावना रहन्छ।
8: 11 गतेदेखि नै यो मौसमको प्रभाव हट्दै जाने हो या हट्ने नै हो? ठ्याक्कै मौसममा सुधार कहिले आउला?
2: हजुर, 11 गतेबाट मौसममा यो एकदम प्रिय प्रणाली हट्ने भन्दा पनि बिस्तारै सुधार आउँदै जाने हो। खासमा आइतबारबाट एकैचोटि हट्ने जस्तो चाहिँ देखिनँ, बिस्तारै यो पूर्वबाट चाहिँ क्रमशः रूपमा प्रभाव कम हुँदै हुन्थे अनि चाहिँ बाहिरिने जस्तो देखिन्छ। यति बेला चाहिँ अब देशको धेरै जस्तो ठाउँहरूमा वर्षा भइरहेको अवस्था छ। विशेष गरी चाहिँ भारी वर्षा हुन सक्ने क्षेत्रहरू अथवा सम्भावित क्षेत्रहरू हामीले जुन मौसम पूर्वानुमान भनेका क्षेत्रहरूमा चाहिँ भारी वर्षाको सम्भावना रहेको र त्यो क्षेत्रहरूमा चाहिँ बाढी पहिरो छ र यो जुन खोला छेउछाउमा बस्नुहुनेहरूलाई चाहिँ एकदम सतर्कता अपनाउनु हुन र साथसाथै अहिले हिमाली क्षेत्रहरूमा पनि भारी हिमपातको सम्भावना वर्षाको सम्भावना रहेकोले चाहिँ जुन हिमाली क्षेत्रमा हुनुहुनेहरूले पनि सतर्कता अपनाउने र अब आगामी 1-2 दिनमा त्यस्तो अति आवश्यक परी यात्रा नगर्ने र जुन यो हिमाली क्षेत्रमा पर्वतारोहण गर्नेहरू टुरिस्टहरू हुनुहुन्छ उहाँहरूलाई पनि आगामी 1-2 दिनमा चाहिँ यात्रा नगर्नु हुन हार्दिक अनुरोध गर्दछु र जुन यो मौसम पूर्वानुमान महाशाखाबाट अध्यावधिक हुने यो पछिल्लो मौसमी सूचनाहरू छ त्यो बारे चाहिँ जानकारी हुन भनेर म सबैलाई चाहिँ हार्दिक अनुरोध गर्दछु।
1: उहाँ हुनुहुन्थ्यो मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरि दाहाल। फेरि पनि खबरकै सिलसिला, काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन्। यी राजमार्गमा ठाउँ ठाउँमा पहिरो खसेका कारण आज बिहानैदेखि गाडी गुड्न सकेका छैनन्। नारायणगढ़ र मुगलिन सड़क र पृथ्वी राजमार्ग अन्तर्गत चितवन तथा धादिङका विभिन्न ठाउँमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकाले तत्काल सड़क सञ्चालनमा ल्याउन सकिने अवस्था छैन। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका सात कृष्णभीर र जामिरे घाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बाङ्गेमा पनि ठूलो पहिरो खसेको छ। जोखिम बढेपछि हिजो नै नारायणगढ मुगलिन सड़क र पृथ्वी राजमार्गमा रातमा गाड़ी चलाउन रोक लगाइएको थियो। आज बिहानदेखि पनि गाड़ी रोकिएको हो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालयले मुख्य राजमार्गमा रातमा गाड़ी चलाउन पूर्ण रोक लगाएका छन्। सड़क अवरूद्ध हुँदा काठमाण्डुबाट छुट्ने गाड़ी पनि रोकिएका छन्। यस्तै बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलाको बाढ़ीले अस्थायी डाइभर्सन बगाएको छ। काभ्रेको नमबुद्ध छ चौकी डाँडा र रोशी सातको घुमाउनेमा बाढ़ीले अस्थायी डाइभर्सन बगाएको हो।
0: पृथ्वी राजमार्ग बीपी र कान्ति राजमार्ग अवरूद्ध भएपछि काठमाण्डौ हेटौँडा आवत जावतका लागि त्रिभुवन राजपथमा समय तोकेर पालै पालो गाड़ी सञ्चालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ। त्रिभुवन राजपथमा गाड़ीको चाप अत्यधिक भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाण्डौ र काठमाण्डौबाट हेटौँडा छुट्ने गाड़ीलाई छुट्टा छुट्टै समय निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार आज काठमाण्डौबाट हेटौँडातर्फ सिमभन्ज्याङ चौकीबाट बेलुका 7 बजेदेखि राति 11 बजेसम्म मात्र गाड़ी चल्नेछन्। भोलि शनिबार हेटौँडाबाट काठमाण्डौतर्फ बिहान 4 बजेदेखि 8 बजेसम्म तथा रातमा भोलि 10 बजेदेखि आइतबार बिहान 2 बजेसम्म गाड़ी सञ्चालन गरिनेछ। त्यस्तै काठमाण्डौबाट हेटौँडातर्फ भने भोलि दिउँसो 1 बजेदेखि बेलुका 5 बजेसम्म र आइतबार बिहान 7 बजेदेखि 11 बजेसम्म गाड़ी सञ्चालन गरिनेछ। प्रशासनले अर्को व्यवस्था नभएसम्म इन्धन तथा एलपी ग्यास बोकेका बाहेक 10 चक्के भन्दा लामा र 15 टन भन्दा बढ़ी भार भएका मालवाहक गाड़ीलाई त्रिभुवन राजपथमा सञ्चालन गर्न रोक लगाएको छ। यात्रुवाहक बस भने 11 मिटर लम्बाईसम्मका मात्र सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ। तोकिएको समय तालिका अनुसार मात्रै यात्रा गर्न चालक यातायात व्यवसायी तथा यात्रुलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो। सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
9: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
10: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा
9: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
9: न्यून सेवा शुल्क न्यून ब्याज दर
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
12: हरेक मान्छेको सपना जपना र चाहना पैसा
9: पैसामा छ शक्ति पैसामा छ सहारा
12: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
9: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
12: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
9: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
12: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
9: इतिहास गाथा र कथा गाँठका कुरा
12: गाँठका कुरा
9: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अहिले पानी परिरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने पूर्वमा क्रमशः कम हुँदै जाने अनुमान उच्च हिमाली क्षेत्रमा हिमपात निरन्तरको वर्षाले जनजीवन प्रभावित काठमाण्डौ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध चाप बढ़ेपछि त्रिभुवन राजपथमा पालै पालो गाड़ी सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं।
1: निरन्तर पानी परेपछि सप्तकोशीमा जलसतह बढ़ेको छ। कोशी ब्यारेजका 31 ढोका खोलिएका छन्। आज दिउँसो कोशी ब्यारेजमा 2,40,000 क्युसेक पानी मापन भएको छ। कोशी ब्यारेजमा 56 ढोका रहेका छन्। बाढ़ी पूर्वानुमान महाशाखाले सप्तकोशीमा बाढ़ी बढ़दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा पछिसम्म नै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। यस्तै रूपन्देहीको तिनाउ नदीमा बहाव बढ़दो क्रममा रहेको र बाढ़ीको जोखिम रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। नुवाकोटको त्रिशुली नदी धुन्जे जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता पार गरेको छ। जलसतह अझै बढ़न सक्ने हुँदा नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन तथा नदी किनारको सड़कबाट सकेसम्म यात्रा नगर्न भनिएको छ। काभ्रेको रोशी खोलामा पनि बाढ़ी आएको छ। त्यस्तै काठमाण्डु उपत्यकाभित्रका नदी खोलामा पनि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आग्रह गरेको छ। ललितपुरको च्यासलमा बाढ़ीले आज दिउँसो पुल छोएसँगै ट्राफिक प्रहरीले माइकिङ गरी करिडोरमा यात्रा नगर्न आग्रह गरेको हो। यस्तै भक्तपुरको हनुमन्ते खोलामा बहाव बढ़ेर जलसतह पार गरेपछि लोकन्थलीको सिर्जना टोलबाट 16 परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको छ। लगातार परेको पानीका कारण काठमाण्डु उपत्यकाको पोहोर अन्तिम व्यवस्थापनमा समस्या भएको छ। काठमाण्डु महानगरको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार वर्षाका कारण सिस्टोल ल्याण्डफिल साइडमा लेदो सहितको पानी बग्न थालेपछि फोहोर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो।
0: यस्तै कञ्चनपुरको दोधरा चाँदनी नगरपालिकामा जोगबुढा नदीमा पानीको बहाव बढ़न सक्ने भन्दै स्थानीय 14 परिवारको सामान सुरक्षित ठाउँमा सारिएको छ। सशस्त्र प्रहरी बल 35 नम्बर गण शैलेश्वरीका गणपति, सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलले दोधरा चाँदनी नगरपालिका 3 पटरा खल्लामा 14 घर परिवारको अन्नबाली लगायत सामग्री जमुना आधारभूत विद्यालयमा सारिएको जानकारी दिनुभयो। जिल्लाभरको सम्भावित विपद क्षति न्यूनीकरण तथा आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोस्ट स्थापना भई आवश्यक निगरानी समेत बढ़ाइएको छ।
1: भोटेपछि उदय त्रिशुली नदीमा भदौ 10 आएको बाढ़ीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार अहिलेको निरन्तर वर्षाबाट थप समस्यामा परेका छन्। खुला ठाउँमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिक थप कष्टकर बनेको हो। टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न, लत्ता कपड़ा तथा अन्य सामग्री जोगाउन समस्या भएको रसुवाबाट विस्थापित भई नुवाकोटमा बसोबास गर्दै आएका उत्तर गया गाउँपालिका 1 वडा अध्यक्ष मानसिंह तामाङले बताउनुभयो। उहाँका अनुसार खुल्ला ठाउँमा टेन्ट राखेर बस्दै आएका प्रभावितलाई छानाबाट चुइएको पानीसँगै जमीनमा बगेको फल टेन्टभित्र पस्दा थप समस्या भएको छ। रसुवाबाट विस्थापित भई नुवाकोटका विभिन्न ठाउँमा बसोबास गर्दै आएका 344 परिवार मध्ये 142 परिवार विदुर नगरपालिका 5 बाडा चौतारामा अस्थायी टेन्टमा बस्दै आएका छन्। टेन्टमा पानी चुहिएपछि राहतमा प्राप्त खाद्यान्न र लत्ता कपड़ा भिजेको तथा ज्येष्ठ नागरिक र बालबालिकालाई थप समस्या भएको खाल्डेबाट विस्थापित भई बाडा चौतारोमा बस्दै आएका दाबा मिङमार तामाङले बताउनुभयो। अस्थायी संरचनामा बस्दै आएका प्रभावितको टेन्टमा पानी चुहिन नदिन नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले त्रिपाल उपलब्ध गराएर सहयोग गरिरहेको छ। निरन्तरको वर्षाका कारण बाढ़ीले पुरिएका संरचनाको भग्नावशेष हटाएर सामग्री निकाल्ने तथा खोज तथा उद्धारको काम समेत प्रभावित भएको छ। त्रिशुली बजार तथा त्रिशुली नदीको पारीपट्टि बढ़ेको त्रिशुली बजार तथा त्रिशुली नदीको पारीपट्टि बाढ़ीले पुरिएका संरचनामा भइरहेको खोज तथा उद्धारमा वर्षाले कठिनाई भएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताउनुभयो।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढ़ी नेपालका लागि मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको हो। उहाँले भोटेकोशी बाढ़ीले ठूलो जनधन, पूर्वाधार, जलविद्युत तथा जनजीविकामा क्षति पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझ बढ़िरहेका बताउनुभयो। उहाँले हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम र त्यसबाट सिर्जना आउने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभएको छ। जलवायु न्याय, सहज र पहुँचयोग्य जलवायु वित्त प्रविधि हस्तान्तरण तथा विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगमा प्रधानमन्त्री शाहले जोड़ दिनुभयो। जलवायुजन्य विपदको क्षति न्यूनीकरण गर्न पूर्व पूर्व तयारी, सूचना प्रणाली र जोखिम व्यवस्थापनमा लगानी बढ़ाउनु पर्नेमा उहाँले विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको हो। अन्तर्महादेशीय क्षेप्यास्त्र र राइफल तथा गोलाबारूद तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर नेपालका किसानले आवश्यक परेका बेला बजार मूल्यमा मल र इन्धन समेत पाउन नसक्ने अवस्था रहेको पनि उहाँले बताउनु भएको छ।
1: संयुक्त राष्ट्रसंघको 81 महासभामा आज बिहान प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु संकट र भोटेकोशी विपद बारे राख्नु भएको धारणालाई संघीय संसदले आफ्नो मुख्य निर्देशक सिद्धान्त बनाएर अघि बढ़ने भएको छ। रसुवा भोटेकोशी विपद अध्ययन गर्न प्रतिनिधि सभाद्वारा गठित सर्वदलीय विशेष समितिका सदस्य सचिव तथा संघीय संसद सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले प्रधानमन्त्रीको सम्बोधन केवल अन्तर्राष्ट्रिय भाषणमा मात्र सीमित नरहने भन्दै त्यसलाई कार्यान्वयन योग्य राष्ट्रिय कार्य योजनामा रूपान्तरण गर्न संसदले गृह कार्य थालेको बताउनु भएको छ। प्रधानमन्त्रीको सम्बोधन लगत्तै न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सचिव डाक्टर पाण्डेले भोटेकोशी त्रिशुलीको बाढ़ीले विश्वव्यापी रूपमै नीतिगत बहसको ढोका खोलेको उल्लेख गर्नुभयो। उहाँले संयुक्त राष्ट्रसंघका महासचिवले विगतमा नेपालमै आएर दिएको चेतावनी स्मरण गराउँदै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले 4 वर्ष अघि नेपाल आएर विश्वको छानो खस्दैछ भनेको र अहिले यो हाम्रै आँखा अगाडि प्रमाणित भएको बताउनुभयो। गएको असोज 5 गते प्रतिनिधि सभाले सत्ता पक्ष र प्रतिपक्षका सबै दलहरूको सहमतिमा 3 महिने कार्यदेश सहित गठन गरेको विशेष समितिले विपदका 9 क्षेत्रमा अध्ययन थालेको डाक्टर पाण्डेले जानकारी दिनुभयो। डाक्टर पाण्डेले आउँदो नोभेम्बरमा टर्कीमा हुने 31 जलवायु सम्मेलनमा नेपाल नयाँ रणनीति सहित प्रस्तुत हुने दावी पनि गर्नुभएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
13: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग।
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। पाल्पामा पहिरोले दुई घर भत्किँदा एक महिलाको अवस्था थाहा हुन सकेको छैन। डिब्दीकोट गाउँपालिका छ ढुसटुङका केशुराम सारूकी श्रीमतीको अवस्था थाहा हुन नसकेको हो। वडाध्यक्ष प्रकाश रायमाझीका अनुसार अहिले पनि पहिरो खसिरहेको र हिलो माटोको दलदल हुँदा खोज तथा उद्धारमा समस्या भएको छ।
4: मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा जलसतह बढ़न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रूपमा विद्युत उत्पादन गरिएको छ। जलसतह बढ़ने र सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्ण क्षमतामा विद्युत उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रहलाद राउतले जानकारी दिनुभयो। अहिले कुलेखानी जलाशयको जलसतह 1522.75 मिटर रहेको छ। तीनवटै युनिटबाट पूर्ण रूपमा विद्युत उत्पादन भइरहेका कारण जलसतह थप धेरै बढ़न नपाएको राउतले बताउनुभयो। उहाँका अनुसार कुल 106 मेगावाट क्षमताको कुलेखानी आयोजनाको पहिलो युनिटबाट 60, दोस्रोबाट 32 र तेस्रो युनिटबाट 14 मेगावाट विद्युत उत्पादन भइरहेको छ। जलसतह 1527 मिटर पुगेपछि नागरिकलाई सम्भाव्य जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन चेतावनी स्वरूप साइरन बज्ने व्यवस्था मिलाएको पनि राउतले जानकारी दिनुभयो।
5: नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 मेगावाटको रघुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका 20-20 मेगावाट क्षमताका दुईवटा युनिटबाट विद्युत उत्पादन शुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको हो। आयोजनाबाट उत्पादित विद्युत काली गण्डकी करिडोर 220 केवी प्रसारण लाइन मार्फत प्रवाह गरिएको छ। आयोजना र नेपाल विद्युत प्राधिकरण बीच भएको विद्युत खरिद बिक्री सम्झौता अनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ। परीक्षण उत्पादन 15 दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन शुरू हुनेछ। प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रो पावर लिमिटेडका संचालक समितिका अध्यक्ष दीर्घायु कुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, कोविड 19 महामारी, बाढ़ी लगायतका चुनौतीका बावजूद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताउनुभयो। उहाँले विद्युतको उच्च माग हुने बेलुकाको समय अर्थात पीक आवरमा दैनिक 4 घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने भएकाले सुखायाममा विद्युत माग व्यवस्थापनमा आयोजनाले महत्वपूर्ण योगदान पुर्याउनेछ।
4: राष्ट्रपति रामचन्द्र पौडेलले आज इन्द्रजात्राको अवलोकन गर्नुभएको छ। वहाँले बसन्तपुर पुगेर इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्री गणेश, भैरव र कुमारीको रथयात्रा अवलोकन गर्नुभयो। वर्षा, सहकाल, समृद्धि, शक्ति उपासना र सामुदायिक सहभागितासँग इन्द्रजात्रा पर्व जोड़िएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। सिंगापुरको वित्तीय क्षेत्रले सन् 2028 80,000 भन्दा धेरै कर्मचारीलाई कृत्रिम बुद्धिमत्ता अर्थात एआई सम्बन्धी सिपको तालिम दिने भएको छ। उप प्रधानमन्त्री गान किम योङले यसबारे जानकारी दिनुभएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। आईबीएफ डिस्टिङसन इभनिङ कार्यक्रममा उप प्रधानमन्त्री योङले बैंकिङ, बीमा र सम्पत्ति व्यवस्थापन क्षेत्रमा त्यस वित्तीय संस्था यस प्रतिबद्धतामा सहभागी भएका बताउनुभयो। ती संस्थाले भर्खरै शुरू भएको इन्स्टिच्यूट अफ बैंकिङ एण्ड फाइनान्स आईबीएफ एआई वर्कशपको को ल्याब मार्फत आफ्ना कर्मचारीलाई तालिम दिनेछ। आईबीएफबाट मान्यता प्राप्त कार्यक्रम मार्फत आधा भन्दा धेरै कर्मचारीले यस सम्बन्धी तालिम लिइसकेका छन्। एआई वर्कशप को ल्याबले रोजगारदाता र साझेदार संस्थालाई एकै ठाउँमा ल्याएर कामको प्रकृतिमा भइरहेको परिवर्तनको मूल्यांकन गर्नेछ। साथै तालिम तथा कार्यप्रणालीमा आवश्यक परिवर्तन सम्बन्धी व्यवहारिक उपयोग परीक्षण गरी त्यसबाट प्राप्त अनुभव वित्तीय क्षेत्रसँग साझा गर्ने खबरमा उल्लेख उप प्रधानमन्त्री योङका अनुसार एआईले ग्राहक सेवा वित्तीय परामर्श ऋण स्वीकृति ठगी पहिचान बजार विश्लेषण र सफ्टवेयर विकास लगायत क्षेत्रमा वित्तीय संस्थाको कार्यशैलीमा परिवर्तन ल्याइसकेको छ। एआईको प्रयोगबाट सिंगापुरका नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्न चाहेको उहाँले बताउनुभयो।
4: फिलिपिन्स विश्व जोखिम सूचकांक 2026 को शीर्ष स्थानमा रहँदै पुनः विश्वमा सबैभन्दा धेरै विपद जोखिम भएको देश बनेको छ। फिलिपिन्स 46.69 अंकसहित विपद जोखिम सूचीको शीर्ष स्थानमा रहेको प्रतिवेदनलाई उद्धृत गरी चीनिया समाचार संस्था सिन्वाले जनाएको छ। जर्मन संस्थाहरूद्वारा प्रकाशित सूचकांकले संयुक्त राष्ट्रसंघका सबै 193 सदस्य देशहरूलाई समेटेको थियो। यसमा भारत 44.97 अंकसहित दोस्रो र इण्डोनेशिया 44.63 अंकसहित तेस्रो स्थानमा रहेको छ। यो सूचीमा नेपाल 25.37 अंकसहित 146 स्थानमा रहेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदको पुरूष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। आईसीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालका सन्दीप जुराले 34, रोहित पौडेलले अभिजित 33 रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। नेपालका कुशल भुटेलले 4 र ललित राजवंशीले 3 विकेट लिए। प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो। अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान पाउने 6 बजे जापानसँग खेल्नेछ। समूह एमा नेपाल अफगानिस्तान र जापान रहेका छन्। समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलंका मध्ये 1 टोलीसँग खेल्नेछ। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपाल र अफगानिस्तान बीच 12 वर्षपछि फेरि भेट भएको हो। सन् 2014 दक्षिण कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8 रनले पराजित भएको थियो। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिले क्वार्टर फाइनल भन्दा अगाडि बढ्न सकेको छैन।
4: र आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले 2 स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल 2 स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने 1 स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ। आईसीसी टी20 वरियतामा भारत शीर्ष, इंग्ल्याण्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा यथावत छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: अहिले पानी परिरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। अबका 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, पूर्वमा क्रमशः कम हुँदै जाने अनुमान।
4: काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध। चाप बढ़ेपछि त्रिवन राजपथमा पालै पालो गाड़ी सञ्चालन। सप्तकोशीमा जलसतह बढ़ेपछि कोशी ब्यारेजका 31 ढोका खोलियो।
5: लगातारको वर्षाले भोटेकोशीको बाढ़ीबाट प्रभावितको जनजीवन थप कष्टकर। भोटेकोशी बाढ़ी विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई।
4: सिंगापुरको वित्तीय क्षेत्रले 80,000 कर्मचारीलाई एआई तालिम दिने। नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्ने।
5: र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजयी शुरूआत। टी20 वरियतामा नेपाल 14 स्थानमा।
4: आजको नेपाल दर्पण सकियो। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौ। पानी परिरहेको छ, सम्भावित जोखिम घटाउने उपायहरू अपनाऊ। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट बीएफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463506।
4: तपाईँको सन्तुष्टि

0: दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
4: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
4: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
2: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
4: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
2: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
1: सम्पर्क मोबाइल नम्बर 9844595 0 94 र 9805584.

0: नमस्कार, म बसन्ता रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा साँझ 6:35 बजेको मर्स्याङदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: देशका धेरै ठाउँमा आज दिनभर वर्षा, अबको दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने, सोमबारदेखि मौसम सुधार हुँदै जाने। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशन स्थगित, 12 गते मनोनयन दर्ता र 13 गते निर्वाचन हुने। डाका चोरी तथा अपराधी कसुर मुद्दाका चारजना फरार प्रतिवादीलाई लमसुङ प्रहरीद्वारा पक्राउ। र मनाङको माथिल्लो क्षेत्रमा हिमपात, खोत्रोमा लेदो सहितको पहिरो खस्ता, पुनः यातायात अवरूद्ध।

अब समाचार विस्तारमा अबका दुई दिन पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ़ने भएको छ। मौसमविद रोजन लामिछानेका अनुसार भोलि शनिबार र पर्सि आइतबार गरी दुई दिन पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ़नेछ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै जसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारी वर्षा भएको छ। बारिश छ पहिरोको जोखिम पनि बढ़ेको छ। न्यूनचापीय प्रणाली भारतको छत्तीसगढ़ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ सर्दै जाने मौसमविद लामिछानेले बताउनुभयो। उहाँका अनुसार आज र भोलि विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढ़ी हुने देखिन्छ। पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जानेछ र मौसममा सुधार आउने सम्भावना छ। आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिम क्षेत्रमा प्रभाव कायम रहनेछ। असोज 12 गते सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गते देखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ। आज पानी परिरहेका क्षेत्र तथा चेतावनी जारी गरिएका ठाउँमा

भारी पहिरो र डुबानको जोखिमलाई ध्यान दिँदै आवश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत लमसुङमा पूर्व निर्धारित क्षेत्रीय अधिवेशनको मिति परिवर्तन भएको छ। यसअघि असोज 10 गते अर्थात शनिबार हुने भनिएको प्रदेश निर्वाचन क्षेत्र अन्तर्गतको क्षेत्रीय अधिवेशन आगामी 12 र 13 गते हुने भएको छ। नेपाली कंग्रेस निर्वाचन अधिकृतको कार्यालयले एक विज्ञप्ति जारी गर्दै क्षेत्रीय अधिवेशनको मिति परिवर्तन गरेको जनाएको हो। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम सम्बन्धी सूचना अनुसार 11 गतिसम्म भारी वर्षा हुने र बाढ़ी पहिरोको जोखिमको कारण देखाउँदै क्षेत्रीय अधिवेशनको मिति परिवर्तन गरिएको विज्ञप्तिमा उल्लेख छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब क्षेत्रीय अधिवेशन अन्तर्गत 12 गते उम्मेद्वारी दर्ताको कार्यक्रम रहेको छ भने 13 गते निर्वाचन कार्यतालिका रहेको छ। निर्वाचन कार्यतालिका अनुसार 12 गते मतदाता नामावली सार्वजनिकदेखि उम्मेद्वारको अन्तिम नामावली प्रकाशनसम्मको समय तोकिएको छ भने 13 गते बिहान 8 बजेदेखि दिउँसो 8 बजेसम्मका लागि मतदान हुने सूचनामा जनाइएको छ। कंग्रेस महाधिवेशन अन्तर्गत जिल्लाका 75 ओडा तथा 8 स्थानीय तहमा अधिवेशन सम्पन्न भइसकेको जिल्लाका 8 स्थानीय तहमध्ये मध्य नेपाल बाहेक सबै पालिकामा सर्वसम्मत समिति चयन भएका छन्। मध्य नेपाल नगरपालिकामा पनि सभापति पदका लागि मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको हो। सम्पन्न पालिका अधिवेशनको नतिजा अनुसार मध्य नेपालमा कमप्रसाद गुरूङ नगर सभापति निर्वाचित भएका छन्। सोबाहेक देशी शर्मा, पूर्णबहादुर थापा, सुन्दरबजारमा उत्तम गुरूङ, राइनसमा नूर राज कडेरिया, दोर्दीमा लालबहादुर गुरूङ, दुधपोखरीमा कमल प्रसाद धिताल, कोलासुथारमा राजु गुरूङ, मर्साङदीमा लोकनाथ घिमिरे सर्वसम्मत पालिका सभापति भएका छन्। महाधिवेशन शुरू भएसँगै लमसुङमा जिल्ला अधिवेशनको सारगर्मी पनि बढ़दै गएको छ। जिल्ला अधिवेशनको मिति टुंगो नलागे पनि जिल्ला सभापतिमा को हुने भन्ने विषय अहिले कांग्रेसभित्र चर्चाको विषय बनेको छ। जिल्लादेखि एउटा तहसम्मै नेता तथा कार्यकर्ताबीच आगामी नेतृत्व र प्रतिनिधित्वलाई लिएर छलफल तथा भेटघाट तीव्र बनेको छ।

0: प्रहरीले जनाएको छ। प्रहरी परिवारका सदस्यले चिच्याएपछि उनीहरू फरार भएका थिए। अनुसन्धानका क्रममा तामाङ र राणा मगर पक्राउ परेका हुन्। उनीहरूलाई जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैगरी प्रहरीले पार्किङ गरी राखेको बाइकमा आगो लगाई फरार रहेका प्रतिवादी पक्राउ गरेको छ। पक्राउ पर्नेमा विशेषकर 3 गाउँ शहरका 28 वर्षीय सरोज दुलाल रहेका छन्। गत भदौ 2 गते राति गाउँ शहरका प्रेमबहादुर परियारको घर बाहिर पार्किङ गरिराखेको G12P6753 नम्बरको 220cc को पल्सर बाइकमा आगो लगाई फरार भएका दुलाललाई प्रहरीले असोज 6 गते मंगलबार विशेषकर 8 सेराबाट नियन्त्रणमा लिएको हो। दुलाललाई पनि जिल्ला अदालत लमसुङबाट आपराधिक उपद्रव सम्बन्धी कसुरमा 5 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमसुङका सूचना अधिकारी छेत्रीले जानकारी दिनुभयो। प्रहरीले पक्राउ परेका सबै घटनामा थप अनुसन्धान भइरहेको जनाएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँसम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665-20-166 98-560-45-248 98-41-238-555 र 98-560-45-357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।
2: एसपीभी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरूरी सूचना।
3: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरूद्ध एसपीभी खोप अभियान लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा कक्षा 6 मा अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरूले विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिनुहुन हार्दिक अनुरोध गरिन्छ।
2: खोप सञ्चालन हुने मिति बेसी सहर नगरपालिका, सुन्दर बजार नगरपालिका र मध्य नेपाल नगरपालिकामा असोज 14, 15 र 16 गते,
3: राइनस नगरपालिका, दुधपोखरी गाउँपालिका र कोलसोथार गाउँपालिकामा असोज 15 र 16 गते,
2: मर्सेन्डी गाउँपालिका र दोर्दी गाउँपालिका असोज 14 र 15 गते।
3: तोकिएको मितिमा खोप सेवा सञ्चालन हुने स्थान कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरू।
2: थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
3: जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
4: निःशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुङ्गाना आउनुहुने हुँदा निःशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
2: निःशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखिराख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग भएमा,
4: डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाह हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
2: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
4: उदास भइरहने, जिउमा फुर्ती नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगर्ने।

0: मा निशुल्का जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट
1: मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004
0: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
2: गुड मर्निङ मिस।
3: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
4: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
3: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
5: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
6: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
8: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। देशका अधिकांश क्षेत्रमा वर्षा भइरहँदा हिमाली जिल्ला मनाङमा भने हिमपात भएको छ। मनाङको माथिल्लो क्षेत्रहरूमा शुक्रबार बिहानदेखि हिमवर्षा भएको हो। हिमपातका लागि सिजन शुरू नहुँदै मनाङको माथिल्लो क्षेत्रमा रहेको निस्याङ र नार्फाभूमि गाउँपालिकाको क्षेत्रहरूमा हिमपात भएको हो। यो वर्षकी पहिलो पटक हिमपात भएसँगै चिसो बढ़ेको र मनाङको जनजीवन सामान्य प्रभावित भएको छ। हिमपातसँगै जिल्लाका माथिल्ला भेगहरूमा अत्यधिक चिसो बढ़ेको छ। हिमवर्षा र चिसो हावाको कारण सर्वसाधारणहरू विशेष काम बाहेक बाहिर निस्कने अवस्था नरहेको स्थानीयले बताएका छन्। हिमपात शुरू भएसँगै मनाङको पर्यटकीय गन्तव्य तिलिचोताल र थ्रोङला पास गर्ने पर्यटकहरू पनि प्रभावित भएका छन्। जल तथा मौसम विभागको पूर्व सचेतनासँगै जिल्ला प्रशासन कार्यालय मनाङले 3 दिनका लागि पर्यटकहरूलाई पदयात्रा नगर्न आग्रह गरेको थियो। तिलिचोताल र थ्रोङला तर्फ आएका पर्यटकहरूलाई लक्षित गरी प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो। पर्यटकीय सिजन शुरू भएकाले मनाङमा यति बेला पर्यटकको चाप बढ़दो रहेको छ। हिमाली क्षेत्रमा भारी हिउँ पर्ने सम्भावना सम्बन्धी मौसम पूर्वानुमान महाशाखाले केही दिन अघि नै सूचना जारी गरेको थियो। मनाङको माथिल्लो भागमा हिमवर्षा भए पनि तल्लो भागमा भने निरन्तर झरी परिरहेको जिल्ला प्रहरीकाले मनाङले जनाएको छ। वर्षासँगै पहिरोका कारण मनाङको खोत्रोमा सड़क अवरूद्ध भएको पनि जिल्ला प्रहरीकारीले मनाङका प्रहरी निरीक्षक विनोद बोहराले बताउनुभयो। केही दिन अघि ठूलो ढुंगा सहितको पहिरोले अवरूद्ध बनेकै स्थानमा पुनः लेदो सहितको पहिरोका कारण सड़क अवरूद्ध भएको हो। हाल वर्षा निरन्तर भइरहँदा तत्कालै सड़क सुचारू गर्न सम्भव नभएको प्रहरले जनाएको छ। वर्षा र बाढ़ी पहिरो जोखिमका कारण जिल्ला प्रशासन कार्यालय मनाङ र लमजुङले पनि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएका छन्। निस्याङ गाउँपालिकाको हुम्डे माथिल्लो मनाङ खाङसार र नार्फौमी गाउँपालिका अन्तर्गत नार्फू लगायत माथिल्लो क्षेत्रमा मात्र हिमपात भएको हो। तल्लो क्षेत्रमा भने झरी परेको स्थानीयले बताएका छन्। हिमपातको कारण जनजीवन प्रभावित भए पनि स्थानीय हर्षित हुने गर्दछन्। सुक्खा जमीनमा हिमवर्षा हुँदा सिंचाई पुग्ने मनाङका स्थानीयको भनाइ छ। लमजुङमा यही असो 14 देखि 16 गतिसम्म किशोरीहरूलाई एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ। जिल्लाका 8 पालिकामा सञ्चालन हुने खोप अभियान अन्तर्गत कक्षा 6 अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीलाई एचपीभी खोप लगाइने प्रदेश स्वास्थ्य कार्यालय लमसुङले जनाएको छ। कार्यालयका अनुसार यसपटक जिल्लामा 1,159 जना किशोरीलाई एचपीभी खोप लगाइने तयारी छ। महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरूद्ध लगाइने एचपीभी खोप 2 वर्ष अघि अभियानको रूपमा शुरू भएको हो। गत वर्षदेखि नियमित कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। खोप सेवा कक्षा छ अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा लिन सकिनेछ। असो 14 र 15 गते मर्स्याङदी गाउँपालिका र दोर्दी गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुने भएको छ। विशेष नगरपालिका सुन्दरबुजा नगरपालिका र मध्य नेपाल नगरपालिकामा असोज 14, 15 र 16 गते, कुलसुथा र दुधपोखरी गाउँपालिकामा असोज 15 र 16 गते खोप कार्यक्रम सञ्चालन हुने भएको छ। तोकिएको मिति तथा स्थान र निर्धारित समयमा खोप लगाउन छुटेका किशोरीहरूले एक हप्तासम्म पाएक पर्ने स्वास्थ्य केन्द्रबाट खोप सेवा लिन सक्ने समेत कार्यालयले जनाएको छ। महिलालाई हुने पाठीघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सरकारले केही वर्ष अघिबाट नै किशोरीहरूलाई एसपीभी नामक भाइरस विरूद्ध खोप अभियान सञ्चालन गरेको हो। वर्षाका कारण नारायणगढ़ मुगलिन सड़क खण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। बिहिबार साँझ 8 बजेदेखि ती दुवै सड़क पहिरोका कारण अवरूद्ध भएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठाउँ ठाउँमा पहिरो झरिरहेकोले सड़क सञ्चालनमा समस्या भएको हो। सड़कमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढ़तर्फ आउने सवारी साधनलाई आज दिउँसो पार गराइएको छ। दुवै सड़कमा विभिन्न ठाउँहरूमा ढुंगा र सहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उहाँले बताउनुभयो। सड़क रोकिएसँगै बिहिबारदेखि आएका सवारी साधन सड़कमा अलपत्र परेका छन्। जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सवारी सञ्चालनमा रोक लगाएको छ। कोशी ब्यारेजमा जलसत्ता बढ़ीसँगै 31 ढोका खोलिएको छ। आज दिउँसो कोशी ब्यारेजमा 2,40,000 क्युसेक पानी मापन भएको छ। यो खतराको संकेत हो। कोशी ब्यारेजमा 56 ढोका रहेका छन्। बाढ़ी पूर्वानुमान महाशाखाले सप्तकोशीमा बाढ़ी बढ़दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा पर्सीसम्म नै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। लगातार वर्षा भएसँगै भोटेकोशी त्रिशुली नदीमा गएको भदौ 10 गते आएको बाढ़ीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार अहिले थप समस्यामा परेका छन्। खुल्ला ठाउँमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिकी थप कष्टकर बनेको हो। टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न, लत्ता कपड़ा तथा अन्य सामग्री जोगाउन समस्या भएको र सबाट विस्थापित भई नुवाकोटमा बसोबास गर्दै आएका स्थानीयले बताएका छन्। खुल्ला ठाउँमा टेन्ट राखेर बस्दै आएका प्रभावितलाई छानाबाट चुहिएको पानीसँगै जमीनमा बगेको फल टेन्टभित्र पस्दा थप समस्या भएको छ। रसुवाबाट विस्थापित भई नुवाकोटका विभिन्न ठाउँमा बसोबास गर्दै आएका 344 परिवार मध्ये 142 परिवार विदुर नगरपालिका 5 बाणा चौतारामा अस्थायी टेन्टमा बस्दै आएका छन्। टेन्टमा पानी चुहिएपछि राहतमा प्राप्त खाद्यान्न र लत्ता कपड़ा भिजेको तथा ज्येष्ठ नागरिक र बालबालिकालाई थप समस्या भएको स्थानीयले बताएका छन्। अस्थायी संरचनामा बस्दै आएका प्रभावितको टेन्टमा पानी चुहिन नदिन नेपाल रेडको सोसाइटी नुवाकोट शाखाले तिरपाल उपलब्ध गराएर सहयोग गरिरहेको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
9: मुख्य समाचारका प्रायोजक
10: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
8: देशका अधिकांश ठाउँमा आज दिनभर छरी अबका दुई दिन पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ़ने सोमबारदेखि मौसम सुधार हुँदै जाने नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशन सर्यो 12 गते मनोनयन दर्ता र 13 गते निर्वाचन हुने डाका चोरी तथा आपराधिक कसुर मुद्दाका चारजना फरार प्रतिवादीलाई लमजुङ प्रहरीद्वारा पक्राउ र मनाङको माथिल्लो क्षेत्रमा हिमपात खोत्रोमा लेदो सहितको पहिरो खस्दा पुनः यातायात अवरूद्ध। साँझ 6:35 बजेको मर्स्याङदी समाचार अहिलेलाई यति नै। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेन एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओए अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: दिने
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
6: सम्पर्क मोबाइल नम्बर 9567133375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
8: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
9: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
8: प्रोफाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
10: Extreme energy drink.
11: Time check. अहिले ठीक 7 बजेको छ।
12: Extreme energy drink.

0: सबैजनाले यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ। कृषि विकास कार्यालय लमजुङको सूचना। कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्ला भित्रका कृषि फार्म कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
4: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगारिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
2: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
4: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि चुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगारिक कृषि प्रवर्धन कार्यक्रम
2: पेश गर्नुपर्ने आवश्यक कागजातहरू: रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
4: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर चुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201030,
4: मोबाइल नम्बर 98565 45230 र 98565 80140।

0: sip on ya. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 चिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
5: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426244।
6: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665520166 9856045248 9841238555 र 9856045357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।
1: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
2: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
0: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको 20 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको 20 वार्षिक साधारण सभा इकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई साधारण सभामा अनिवार्य उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साधारण सभा हुने मिति समय र स्थान रामबजार सेवा केन्द्र यही असोज 16 गते तामाङ आमा समूह भवन रामबजार समय बिहान 11 बजे। साल्मे सेवा केन्द्र असोज 17 गते तक्सार आमा समूह भवन साल्मे बिहान 10 बजे।
0: भुजुङ सेवा केन्द्र असोज 18 गते सामुदायिक भवन टोल नम्बर 3 बिहान 7 बजे।
4: नायु सेवा केन्द्र असोज 18 गते जनजागृति आमा समूह भवन नायु समय दिउँसो 1 बजे।
0: गादी सेवा केन्द्र असोज 20 गते दोबानचौर गादी बिहान 11 बजे।
4: भोटेउडार सेवा केन्द्र असोज 21 गते समुता तमु समाज भवन भोटेउडार बिहान 11 बजे।
0: बेसीसर कार्यालय असोज 24 गते शान्तिटोल आमा समूह भवन शान्तिटोल बिहान 11 बजे।
4: असोज 25 गते संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको निर्णय प्रमाणीकरण गरिनेछ।
0: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङ।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। हाम्रो शाखा बेसीसार नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। अविरल वर्षाले देशभरको जनजीवन प्रभावित, राजमार्गदेखि बस्तीसम्म जोखिममा, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, यात्रा नगर्न सरकारको आग्रह।
1: धेरै क्षति भएको देखिया छैन भने तर यो राजमार्गहरू अवरुद्ध हुने कुरा चाहिँ केही बाघले गरेर केही पहिरोहरूले गरेर चाहिँ अवरुद्ध भएको छ।
0: लेदो खस्ने क्रम नरोकिएपछि कृष्णभीरको सवारी सञ्चालनमा पनि रोक। पाँच थर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुममा सड़क प्रभावित। बीपी राजमार्ग पनि पर्सीसम्म नचल्ने। कोशी ब्यारेजका 36 ढोका खोलियो।
2: त्यो डिस्चार्जमा अहिले चाहिँ 56 मध्ये 6 ढोकाहरू कोशी ब्यारेजका खोलिएका छन्।
0: गुठी जग्गा अतिक्रमणको विषयमा विवाद, विरोधमा उत्रिए स्थानीय। वैकल्पिक राजनैतिक शक्ति निर्माण गर्न मधेसमा युवा अभियान घोषणा।
3: हामी सबै कुरा अरूले गरिदेऊस् भन्ने परिकल्पनामा बाँचिरहेका छौं त यो प्रकारको ट्रेन्डबाट राजनीतिलाई हामी शुद्ध राजनीतिमा ल्याउन खोजिरहेका छौं।
0: र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गर्यो। आईसीसी T20 अन्तर्राष्ट्रिय वरियतामा नेपाल 2 स्थान अगाडि।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: पृथ्वी राजमार्ग कोशी प्रदेशका विभिन्न सड़क तथा कान्ति लोकपथमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ। धादिङको कृष्णभीरमा फेरि पहिरो खस्दा नयाँ डाइभर्सनलाई टेको दिएको ग्याबिन जाली त्रिशुली नदीमा खसेको छ। ग्याबिन वाल झरे पनि मुख्य सड़क ट्र्याक भने हाल सुरक्षित रहेको जनाइएको छ। तर माथिल्लो भागबाट लेदो खस्ने क्रम नरोकिएकाले कृष्णभीरमा सवारी साधन सञ्चालन हुन सकेको छैन। नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन आवागमनमा पूर्ण रोक लगाइएको छ। पृथ्वी राजमार्गको इच्छाकामना क्षेत्रमा साना सवारी साधन मात्र पास हुने अवस्था छ। धादिङको बेनीघाट र कृष्णभीर क्षेत्रमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
1: अब विशेष गरेर यो अविरल वर्षाको कारणले गर्दाखेरि पृथ्वी राजमार्गका विभिन्न ठाउँहरू अहिले दुईतर्फी रूपमा अवरुद्ध भएको अवस्था छ। विशेष गरेर पृथ्वी राजमार्गको जवान खोला, चालिसे, बाङ्गे, ज्यामिरे, कृष्णभीर, परेवा भीर, कमेरे भीर, छरे लगायतका ठाउँहरूमा चाहिँ पहिरो खसेर दुवैतर्फ सवारी साधन चलाउन सक्ने अवस्था छैन। त्यसकारणले गर्दाखेरि प्रशासनले सूचना जारी गरेर अर्को व्यवस्था नभएसम्मको लागि भनेर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर सम्पूर्ण सवारी साधनहरूलाई आवागमनको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाएको अवस्था छ।
0: कोशी प्रदेशका पहाड़ी जिल्लामा पनि बाढ़ी र पहिरोले विभिन्न सड़क खण्ड ठप्प छन्। पाँचथर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुमका सड़क प्रभावित भएका छन्। ललितपुरको बागमती गाउँपालिका स्थित भेटपट्टी डाँडा र गोदावरी नगरपालिकाको बर्खेधारा क्षेत्रमा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध भएको छ। यसै गरी काभ्रे र सिन्धुली सड़क खण्डमा पर्ने बीपी राजमार्गमा असोज 11 गतेसम्म बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। काभ्रेको रोशी गाउँपालिका स्थित किम्ती बेसीमा पहिरो जाँदा बीपी राजमार्ग पूर्ण रूपमा बन्द रहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
2: मुख्य राजमार्ग बीपी राजमार्ग र अरणीको राजमार्ग हो। त्यसमध्ये बीपी राजमार्ग चाहिँ रातिदेखि नै ठाउँ ठाउँमा पहिरो गएर र ठाउँ ठाउँमा रोशी खोलाले कटान गरेर डाइभर्सनहरू बगाउँदा अवरुद्ध छ। मलाई लाग्छ अब यो यसलाई चाहिँ पानी नरहेसम्म मर्मत गर्न सम्भव छैन। पानी रहेपछि पनि दुई दिन लाग्न सक्छ। अब सड़क डिभिजन कार्यालयले पानी रहेपछि स्थलगत अनुगमन गरेर मात्रै भन्न सकिने भनेको छ। अरणीको राजमार्ग चाहिँ धुलिखेलदेखि दोलालघाटसम्मको खण्डमा विशेष गरी खावा क्षेत्रमा त्यहाँ सानातिना पैराहरू गएको ढुङ्गाहरू खस्ने क्रम छ। दिउँसोमा चाहिँ सवारी चलिराखेकै छ तर बेलुका चाहिँ त्यो सड़क पनि बन्द हुन्छ।
0: रसुवाका मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन्। मकवानपुरको कान्ति राजमार्ग र त्रिभुवन राजपथमा पनि पहिरोका कारण बाटो बन्द हुनुका साथै रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाएको छ। दोलखा र सिन्धुपाल्चोकका सम्पूर्ण सड़क खण्डहरूमा रातको समयमा यात्रा गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यता सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ़दै गएपछि ब्यारेज वरिपरि नदी किनारका बस्तीलाई सावधानी अपनाउन आग्रह गरिएको छ। हाल कोशी ब्यारेज 36 वटा ढोका खुलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी श्री प्रसाद अर्यालले बताउनुभयो। यहाँबाट अहिले कोशी ब्यारेजमा करिब 2,40,000 क्युसेक पानीको बहाव मापन गरिएको छ। त्यसको तुलनामा अहिलेको बहाव कम भए पनि लगातार बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो।
3: कोशीको चाहिँ जुन पानीको बहाव बढ़दो छ, होइन, आज बिहानदेखि क्रमशः बढ़िरहेको चाहिँ अवस्था हो। अहिले चाहिँ 2,70,740 क्युसेक पानीको बहाव छ। अहिलेको डिस्चार्ज त्यति हो। त्यसले त्यो डिस्चार्जमा अहिले चाहिँ 56 मध्ये 6-6 ढोकाहरू कोशी ब्यारेजका खोलिएका छन्। त्योभन्दा बढी बहाव आयो भने अब 3.5 लाख क्युसेकसम्म पानीको डिस्चार्ज हुँदासम्मलाई 56 ढोका खोलिँदै जान्छ। अहिले चाहिँ त्यस्तो समस्या चाहिँ केही पनि छैन।
0: उहाँका अनुसार बाढ़ीको मापन थप बढ़ीमा परिस्थितिको मूल्याङ्कन गरी आवश्यक निर्णय लिइनेछ। जोखिमको अवस्था हेरेर आवागमन रोक्नेदेखि अन्य आवश्यक सुरक्षा उपाय अपनाउन सकिने प्रशासनको भनाइ छ। यसअघि अघिल्लो वर्ष सप्तकोशीमा 5 लाख क्युसेक भन्दा बढ़ी बाढ़ी मापन भएको थियो। यसैबीच ठूलो पानी पर्ने सम्भावना अझै जारी रहने भएकाले अनावश्यक यात्रा नगर्न, मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र नदी तटीय क्षेत्रका बासिन्दा अझै सावधान रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा

0: व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो।
1: आजसम्म मानवीय क्षति चाहिँ खासै भएको देखिया छैन, तर एउटा चाहिँ अब मकवानपुरमा चाहिँ एउटा बाढीमा परेर चाहिँ एकजनाको मृत्यु भएको विवरण चाहिँ छ अहिलेसम्म, नत्र अरू बेपत्ता हुने र अरू थप चाहिँ त्यसो धेरै क्षति भएको देखिया छैन भने, तर यो राजमार्गहरू अवरुद्ध हुने कुरा चाहिँ केही बाढीले गरेर केही पहिरोहरूले गरेर चाहिँ अवरुद्ध भएको छ, त्यो हामीले हाम्रो वेबसाइटमा पनि अपलोड गरेका छौँ। तर त्यो भन्दै गर्दाखेरि चाहिँ हामीले सतर्क चाहिँ अझै हुनुपर्ने देखिन्छ। आज भोलि र पर्सि आइतबारसम्म पनि यो वर्षाको ऊ नै छँदैछ, आङ्कलन अनुसार नै परिराखेको छ, र अब अस्ति आइतबार अलिक कम हुन्छ कि भन्ने थियो, फेरि आजको त्यो सिस्टम मनसुन प्रणाली हेर्दाखेरि चाहिँ फेरि आइतबार पनि यो गण्डकी लुम्बिनी लगायत यो पश्चिमतिर जाने देखिया छ। त्यो भएको भएर आइतबारसम्म नै अलिक बढी सतर्क हुनुपर्ने, नदी किनार तटीय क्षेत्रमा बस्नुहुनेले चाहिँ बढी सजग हुनुपर्ने देखिन्छ भने, अब कतिपय त हामीले स्थानीय प्रशासनबाट रात्रिकालीन यातायातहरू चाहिँ बन्द नै भइसकेका छ, कतिपय चाहिँ दिउँसो पनि बन्द गर्ने सुरु भएको छ। जस्तै भोलिको केसमा चाहिँ लुम्बिनीतिर चाहिँ दिउँसो पनि यातायात चाहिँ सञ्चालनमा रोक लगाउने भन्ने किसिमको आज पनि हाम्रो छलफल भएको थियो, किन भन्दा अझै इन्टेन्सिटी अझै आज भोलि त्यो क्षेत्रमा बढ्ने देखिया छ, त्यही भएको भएर, तर हामी सबैले चाहिँ अझै सतर्क हुनुपर्ने अवस्था चाहिँ छ।
0: लगातारको वर्षाले भोटेकोसी बाढ़ी प्रभावितको अवस्था पनि थप कष्टकर बनेको छ। यसैबीच मौसमविदले अझै केही दिन पानी पर्ने भएकाले खेतीपातीको काम गर्दा कृषिविदहरूसँग सल्लाह गरेर मात्र काम गर्न सुझाव दिएका छन्। विशेष गरी धान काट्न, नयाँ बाली लगाउन नआत्तिन मौसमविद डेभिड ढकालले आग्रह गर्नुभयो।
2: यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फूल खेल्ने समय भएको पनि हामीले पाएका छौँ। ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुन्छ जस्तो देखिन्छ। विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरू छन्, जहाँ चाहिँ पहाड़ी भूभागमा कमजोर भूभागहरू छन्, जुन चाहिँ पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर यकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरोको जोखिम बढ़ी हुने गर्छ।
0: जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान विरूद्ध प्रदर्शन गरिएको छ। गुठी कुटी घर जग्गा व्यवस्थापन संघर्ष समितिले जनकपुरधामको विभिन्न भागमा प्रदर्शन गरेको हो। संघर्ष समितिले गुठी संस्थान जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा जलसतह बढ़न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रूपमा विद्युत उत्पादन भइरहेको छ। जलसतह बढ़ने र सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्ण क्षमतामा विद्युत उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रहलाद राउतले जानकारी दिनुभयो। दुई दिनदेखि नियमित रूपमा पानी परेका कारण काठमाण्डु उपत्यकाको फोहोर अन्तिम व्यवस्थापनमा समस्या भएको छ। काठमाण्डु महानगरपालिका वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार वर्षाको कारण सिस्टोल ल्याण्डफिल साइटमा लेदो सहितको पानी बग्न थालेपछि फोहोर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो। अन्तिम फोहोर व्यवस्थापनमा समस्या आएको भन्दै प्रमुख राईले स्रोतमा नै फोहोर व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ। विभिन्न दल छाडेका युवाहरूले देश र मधेसका लागि विचार सहितको वैकल्पिक राजनैतिक शक्ति निर्माण गर्ने उद्देश्यले हुङ्गार मधेस अभियान घोषणा गरेको छ। काठमाण्डुमा आयोजित एक कार्यक्रमका बीच शक्तिशाली राजनैतिक संगठनको जग निर्माण गर्न र सक्षम तथा योग्य युवा नेतृत्व तयार पार्ने लक्ष्यसहित उक्त अभियान घोषणा गरिएको हो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। आज टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 102 रन बनाएको थियो। जवाफी ब्याटिङमा नेपालको 10.3 ओभरमै विजय लक्ष्य पूरा भएको हो। यसैबीच आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले 2 स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल 2 स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने एक स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ।
3: सन्तोषी रावल। बाढ़ी प्रभावित क्षेत्र का मानिसहरूका लागि हेरचाह को आवश्यकता,
4: केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 1115 फोन गरेर जानकारी लिन सकिन्छ।
3: स्वास्थ्य र अन्य जानकारीका सूचना अनि जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र प्राकृतिक र रैथाने बाली संरक्षणका लागि किसानलाई सचेत गराउन आवश्यक लगायतका कुराकानी बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
3: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
10: अहिले पानी परिरहेको छ, यो बेला सकेसम्म यात्रा नगरेकै राम्रो। कतै जानै परे मौसम र सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न मौसमविदहरूको सुझाव छ।
11: यदि तपाईँ यात्रा गर्ने सोचमा हुनुहुन्छ भने सर्वप्रथम

0: छाउँदैन।
1: अब अहिले अब कामकाजी महिलाहरूको त धेरै कुराहरू आउँछ, अब जस्तो अफिस कार्यालयमा हुँदा स्तनपान गराउने कुराहरू होइन, तर अब खेती किसानी गर्ने महिला हुन्छ, उसले त मेला गयो अथवा काम गर्न खेतमा टाढा गयो, बच्चा घरमा कोक्रोमा राखिदिएर अथवा सुताइदिएर गएको हुन्छ होइन, अब त्यस्तो कुरामा चाहिँ के गर्दा राम्रो होला?
0: त्यही नै बच्चाहरूलाई लगेर त्यही राख्ने, एउटा खेल्ने ठाउँ बनाइदिने, सुताइदिने ठाउँ बनाइदिने, अलिकति अब घरै बनाउन नसके पनि यसो छापो हालेर घाम पानी रोक्ने खालको बनाएर त्यही राख्न पनि सकिन्छ। त्यस्तो खालको पनि अलिकति प्रकृति मैत्री शीतल खालको ठाउँ बनाएर गर्मी भयो गाह्रो भयो भने एकछिन आराम गर्न पाइयो, त्यो खालको चाहिँ हामीले बनाउन पनि सक्छौँ।
1: हजुर, अब हाम्रो रैथाने बालीहरू लोप हुँदै गइरहेछ होइन, विभिन्न उन्नत कुरा आउने अनि त्यसले पोषणको मात्रा पनि कम हुने, अब होलिस्टाइन गाई आएपछि दुध चाहिँ दुई पाते दिन्छ तर त्यसमा पोषणको मात्रा कम देखिने हुन्छ नि, हो त्यस्तै गरी अन्न अनाजमा पनि रैथाने बालीमा भएको त्यो रैथाने सिमीमा भएको जस्तो पोष त अहिलेको नयाँ सिमी बजारमा आउने सिमीमा त हुँदैन नि त होइन, हो यो कुरामा चाहिँ किसानहरूले कतिको सहयोग पाएको छ रैथाने बाली संरक्षणको लागि, पोसिलो कुराहरू संरक्षणको लागि?
0: यो किसानहरूमा त्यो अलिक बढी ज्ञानको ग्याप छ, त्यसमा शून्यता देखिन्छ होइन, खालि बढी फलाउने भन्ने मात्रै होडबाजी छ अहिले पनि, बजारमा धेरै फलाएर धेरै बेच्ने त्यसबाट धेरै कमाउने भन्ने मात्रै सोच छ। यो कुरामा सरकारले केही कतै चाहिँ कार्यक्रमको रूपमा पनि यसलाई अगाडि बढाएको छ, तर त्यो चाहिँ बुझ्ने गरी बुझाउने गरी गरेको छैन, प्रोग्रामको रूपमा धेरै कुराहरू धेरै पालिकाहरूमा पनि छ तर त्यो जुन ठाउँमा गर्यो त्यही ठाउँमा सीमित रह्यो। अर्को भनेको अब यो एफएओ लगायत विभिन्न संस्थाले पनि यसलाई बढी मात्रामा हाइलाइटेड गरेको छ, तर त्यो चाहिँ जुन ठाउँमा गर्यो त्यही मात्रै भयो कि प्रोग्रामको रूपमा मात्रै भयो, त्यसलाई ज्ञानको रूपमा विचारको रूपमा पनि यसलाई सुनाउनुपर्छ, सुन्नुपर्छ, अरूले जान्नुपर्छ भन्ने खालको चाहिँ वातावरण बनेन। हामीले त्यही कारणले हामीले चाहिँ यो जैविक विविधताको संरक्षण गरौं, प्रकृतिलाई प्रकृति सम्बद्ध ढंगको चाहिँ खेती गरौं भन्ने खालको हामीले सुरु गरेका छौं होइन, त्यस कारणले जैविक विविधतायुक्त वस्तुहरू थोरै फल्ला फल्छ तर त्यो त्यसको गुणस्तर चाहिँ राम्रो हुन्छ।
1: किसानहरूलाई नि अब त्यो बुझाउन नसकेको अथवा त्यो फाइदाको हिसाब गर्न नसकेर होला, जस्तो कृषि घाटाको पेसा भयो भन्ने हुन्छ होइन, तर अब आफ्नो उपभोगको लागि त शुद्ध कुराहरू राम्रो कुरा पोसिलो कुरा त पाउँछ नि त किसानले, तर त्यो त्यसको तुलना पैसासँग गर्दा अथवा भनौँ न नाफासँग गर्दाखेरि त किसानले त्यो छोड्दैछ।
0: एकदम सही हो, अब यो धेरै मैले अघि तुलनात्मक हिसाबले धेरै फल्ने कि लगाउने कि कम फल्ने लगाउने भन्ने छ। अब अहिले जमिन साँगुरो हुँदैछ, खेती योगी जमिन कम हुँदैछ बिस्तार बिस्तारै, एकातिर सरकारी यो प्राइभेट सेक्टर सबैले त्यो कृषि भूमिमाथि नै आक्रमण गरिएको देखिन्छ। अब यसपालिको बारीले त अझै ठूलो क्षति पुर्याएको छ होइन, यो पोहोर सालको परार सालको चाहिँ यो के उता हाम्रो काभ्रे सिन्धुपाल्चोकको चाहिँ बाढीले पनि धेरै क्षति गर्यो होइन, अब यस्तै यस्तै गरी पटक पटक आउने बाढीले बर्खाले भेलले यसलाई कृषि जमिनहरू कम गरिरहेको छ, बगरमा परिणत गर्ने। त्यस कारणले हामीलाई चाहिँ खेती साँगुरिएको कारणले हामीलाई खानालाई त धेरै चिज फलाउनु पर्यो सधैँ खानालाई, मिठो खाएर त के गर्नु एकछिन खाने हो भन्ने हुन्छ, अनि एकछिन खाएर त भएन सधैँ खानु पर्यो भन्ने हिसाबले मान्छेले धेरै फल्ने लगाउने, त्यसमा पनि हाइब्रिड छान्ने भयो, त्यसले गर्दा हाम्रो लोकल चिजहरूको रैथाने चिजहरूको लोप हुँदै गयो। त्यसमा यसलाई संरक्षण गर्नको लागि हामीले यसैलाई पनि नेपाल सरकारको जुन अहिले नाक छ नाकलाई यसलाई पनि जोगाउँदै जानलाई र हाम्रो यो रैथाने चिज अथवा हाम्रो आफ्नै प्रडक्टलाई पनि उत्पादनलाई पनि जोगाउँदै लाने फलाउँदै लाने त्यसलाई संरक्षण गर्दै जाने नीति अनुरूप चाहिँ यसलाई अलिक बढी चाहिँ ध्यान दिनुपर्ने, अनुसन्धानमा काम गर्नुपर्ने, यसलाई नेपालीकरण गरेर नेपाली वस्तुलाई हावापानी सुहाउँदो खालको बालीहरू उत्पादन गर्ने, त्यसको बिउको विकास गर्ने भन्ने काम चाहिँ अलि रफ्तारमा गर्नुपर्ने देखिन्छ।
1: अविरल वर्षाले जनजीवन प्रभावित भएको छ, राजमार्गदेखि बस्तीसम्म जोखिम बढेको छ। कोशी ब्यारेजमा बाढ़ी बढेपछि 36 ढोका खोलिएको छ। लेदो खस्ने क्रम नरोकिएपछि कृष्ण भीरमा सवारी सञ्चालनमा रोक लगाइएको छ। पाँचहरी लामचाप्लेजुङ सोलुखुम्बु र तेह्रथुमका सड़क प्रभावित भएका छन् भने बीपी राजमार्गमा पनि राति सवारी साधन चलाउनमा रोक लगाइएको छ। ठूलो पानी पर्ने सम्भावना अझै जारी रहने भएकाले अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ। लगातारको वर्षाले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ। जनकपुर धाममा गुठीको अतिक्रमण गरिएका जग्गा खाली गराउन अभियान गरिएको छ। र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले संसद र सांसदलाई जनताप्रति, जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग अछाम क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
2: धन्यवाद।
1: पार्टीले हार्दै गर्दाखेरि एउटा सांसदको रूपमा त तपाईँले दिँदै रहनु भयो, कसरी सम्भव भयो? संसदीय यात्राको जुन तपाईँले एउटा अवसर प्राप्त गर्नुभयो, पार्टी प्रतिको एक प्रकारको असन्तुष्टि, कतिपय पार्टीभित्रैबाट कति बाहिरबाट पनि विभिन्न प्रहारहरू भइराखेको भनेर तपाईँहरूले भन्दै आउनु भएको थियो होइन, तर पनि चुनाव त जितेर आउनुभयो छाम दुईबाट, कसरी सम्भव भयो? अलिकति
2: केही छैन, त्यो चाहिँ के भन्दाखेरिमा त्यहाँ स्पष्ट छ, त्यहाँको दुई नम्बर निर्वाचन क्षेत्रको जनताको भावना, जनताको चाहना। म चाहिँ 2074 सालमा पनि त्यहाँको जनप्रतिनिधि हुँ, सांसद भएको हुँ, त्यहाँका जनताले जिताएथे। अनि मैले चाहिँ दुई नम्बर क्षेत्रको समग्र जनताको विषयवस्तुहरू यहाँ सिंहदरबारमा आएर, काठमाडौँ आएर, त्यतिखेर पनि मैले त्यहाँका शिक्षाका अभावहरू, त्यहाँका स्वास्थ्यका अभावहरू, त्यहाँको जनताको जन स्तरको अवस्थाका बारेमा संसद र यहाँको सरकारसँग त्यतिखेरै मैले घसघस्याउने काम गरेको थियो।
1: 74 सालको
2: प्रतिनिधि सभामा म सदस्य हुँदाखेरि ती विषयवस्तु गर्दाखेरि मैले जतिखेर सांसद हुँदाखेरिमा मैले महत्वपूर्ण जनताका बीचमा बाचा गरेका विषयवस्तुहरू, चाहे त्यो जंगलघाटको पुल भन्नु, जिल्ला अस्पताललाई राम्रो भवन बनाएर अगाडि जाने भन्नु, त्यहाँका शिक्षालयहरू भन्नु, चाहे प्राविधिक शिक्षालय स्थापना

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मङ्गलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: Mania.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
6: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664041123 4021424 मोबाइल 9841454848

0: California Extreme Energy Drink.
1: बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74-065
2: नोट फल सिलिङ कारेश बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
4: हेलो मर्सेङ्गे एफएम 95 मेगाहर्ज

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरेनियामा
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया है, के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।

0: पिलाई दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य, शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9560013375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
7: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसीसर 7 पुरानो बैंक चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
6: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
7: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
6: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
7: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसपारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
6: विस्तृत जानकारीको लागि
7: केयर फार्मेसी बेसी सर 7 पुरानो बैंक चोक, सम्पर्क फोन 0665906683, मोबाइल 9849068924 र 9845086780।
8: हातेमालो वस्त्र तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
9: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मुख्य कार्यालय बेसी शहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी शहर एकाई 2083 असोज 23 गते शुक्रबार, समय दिउँसो 11:30 बजे, स्थान जिल्ला समन्वय समितिको सभाहल, बेसेसर नगरपालिका 8 लमजुङ। मर्सङ्गदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार, यही असोज 24 गते शनिबार, समय दिउँसो 11:30 बजे, स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल, खुदी बजार, सुन्दर बजार, राइनस, दोर्दी र दुधपोखरी गाउँ।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM। सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीले अघि सारे नेपाल सहित त्रिदेशीय नेतृत्वमा जलवायु सहकार्यको अवधारणा भारत र चीन जोड्न कति सम्भव
1: प्रस्ताव मात्रै होइन त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौ। यी विषयहरूलाई हामीले कसरी लिएर जान्छौं भन्ने तयारीमा ध्यान दिनुपर्ने देखिन्छ।
0: अविरल वर्षाको दोस्रो दिन कस्तो छ प्रभाव?
2: भारी मात्रै नभएर अलिकति अति भारी वर्षासम्म पनि पुगेको छ केही ठाउँमा। अहिले चाहिँ सुदूरपश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ।
0: र पेट्रियट प्रतिरक्षा प्रणाली उपलब्ध गराउन ट्रम्पले सहमति जनाएका जेलेन्स्कीको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार पढिन्द्र दाहालबाट सुन्नुहोस्। आफ्नो फ्रान्स भ्रमणको शुरूमा मन्तव्य दिँदै पोप लियोले यन्त्रहरूद्वारा शासित स्वर्गको सृजनाले मानवमाथि संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति एमेन्युअल मैक्रो सहित पाहुनाहरू सामु एलिजे दरबारमा बोल्दै उनले उनकै शब्दमा हाम्रो मानवता गुम्न नदिन आर्टिफिशियल इन्टेलिजेन्सका बारेमा नैतिक मूल्यांकन गर्नु अति जरूरी भइसकेको बताए। उनले इच्छा मृत्युको व्यवस्थाप्रति क्याथोलिक चर्चको विरोध दोहोर्याए। राष्ट्रपति माक्रोले पोपको भ्रमणले मानिसहरूलाई प्रेरणा दिएको टिप्पणी गरेका छन्। बीबीसीका महानिर्देशकले उनकै शब्दमा सुरक्षाका उपायहरू अवलम्बन गर्दै कार्यक्रम निर्माण र प्रस्तुतिका लागि भविष्यमा एआई को प्रयोग हुन सक्ने संकेत गरेका छन्। म्याट ब्रिटिनले प्रविधिले के गर्छ र के गर्न सक्दैन भनेर आफूहरूले परीक्षण गर्न चाहेको भने पनि बीबीसीले गर्ने कुनै पनि काम एआईबाट प्रतिस्थापित हुनुपर्ने जस्तो आफूलाई नलागेको बताए। प्रविधिको उडान बारे चर्चा गर्ने क्रममा ब्रिटिनले छवटा कम्पनीले भविष्यमा सूचनाको पहुँचमाथि नियन्त्रण कायम गर्ने जोखिम रहेको बताए। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई पेट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणको लागि अनुमति दिन पुनः आश्वासन दिएको बताएका छन्। जुलाईमा त्यस्तो वाचा गरिएको थियो तर त्यसको केही सातापछि ट्रम्पले अरू कसैलाई उक्त प्रणाली निर्माण गर्न दिन अमेरिका सावधान हुनुपर्ने बताएका थिए। जेलेन्स्कीले अब अन्तिम निर्णय भएको बताएका छन् तर वाशिङटनले त्यसको पुष्टि गरिसकेको छैन। युक्रेनका शहरहरूलाई रूसी बलिस्टिक क्षेप्यास्त्र हमलाबाट जोगाउन पेट्रियटको भूमिका महत्वपूर्ण मानिन्छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले अघिल्लो महिनाको विनाशकारी बाढ़ी स्थानीय विपत्ति मात्र नभएर विश्वका लागि चेतावनी भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँग जुझ्न नेपाल भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाइनुपर्ने प्रस्ताव गर्दै त्यसबाट भू उपग्रहको तथ्याङ्क आदान प्रदान गर्न र पूर्व चेतावनी प्रणाली बलियो बनाउन सहयोग मिल्ने बताए। जलवायु न्याय संयुक्त राष्ट्रसंघको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुनु हुँदैन। हाम्रो देशका मानिसहरूलाई बारम्बार विगतको पुनर्निर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिइनुपर्छ। प्रधानमन्त्री शाहले कुल हरित गृह ग्यास उत्सर्जनको 0.1% भन्दा कमका लागि नेपाल जिम्मेवार रहेको बताउँदै जलवायु परिवर्तनसँग सम्बन्धित क्षतिसँग जुझ्न थप आर्थिक सहायताका लागि आह्वान गरेका छन्। अघिल्लो महिना नेपाल चीन सीमामा पर्ने भोटेकोशी नदीमा आएको बाढ़ीमा 1400 जनाको ज्यान गएको थियो भने 6000 भन्दा बढ़ी बेपत्ता छन्। र पाकिस्तान अफगानिस्तान सीमामा अर्को हिंसा शुरू भएको खबरहरू आइरहेका छन्। पाकिस्तानी स्रोतहरू र सरकारी संचार माध्यमहरूले आक्रमक गतिविधि गर्न सीमा पार गरेर बलुचिस्तान प्रवेश गर्ने प्रयास गरेका अफगान तालिबानका कैयौं सदस्यहरू मारिदिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विपत्तिलाई स्थानीय त्रासदीमा सीमित नराखी विश्वकै लागि एउटा चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघीय महासभालाई स्थानीय समय अनुसार बिहिबार सम्बोधन गर्दै उनले भोटेकोशी त्रिशुली बाढ़ीबाट भएको क्षति हरित गृह ग्यास उत्सर्जन र जलवायु न्याय लगायतका विषय उठाएका हुन्। एक रिपोर्ट। आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान अति कम भए पनि जलवायु परिवर्तनको परिणाम नेपालले धेरै भोग्नु परेको उल्लेख गरे। जलवायु न्यायको कुरा संयुक्त राष्ट्रसंघको दस्तावेजमा एउटा सुन्दर नारामा सीमित हुन नहुनेमा उनको जोड़ थियो। जलवायु परिवर्तनले निम्त्याइरहेको संकटबीच शाहले नेपाल भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाउने अवधारणा पनि अघि सारे। त्यो संयन्त्र मार्फत हामी भू उपग्रहका तथ्याङ्क र प्राविधिक ज्ञान आदान प्रदान गरौं, जोखिमयुक्त हिमतालहरूको संयुक्त निगरानी गरौं र संयुक्त पूर्व सूचना प्रणालीलाई सुदृढ बनाऊ। प्रधानमन्त्री बालेन शाह सन् 2015 गोर्खा भूकम्प पछिको पुनर्निर्माण कार्यमा जस्तै सहयोग र ऐक्यबद्धताको अपेक्षा राखेको पनि प्रधानमन्त्री शाहले बताए। बाढ़ीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यान आकर्षण भइरहेका बेला महासभामा नेपालले उठाएका विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञको भनाइ छ। यसै सन्दर्भमा हामीले न्यूयोर्कमा रहेका जलवायु कूटनीतिज्ञ मनजित ढकाललाई सम्पर्क गरी प्रधानमन्त्री शाहको सम्बोधनले लक्षित अन्तर्राष्ट्रिय समुदाय र साझेदारहरूको कतिको ध्यान आकर्षण गरेको महसुस गर्नुहुन्छ भनेर सोधेका छौं।
1: अहिलेको हाम्रो रसवा भोटेकोसीको जुन विपद र त्यसलाई प्रष्ट रूपमा हामीले जलवायु परिवर्तनसँग सम्बन्धित भनेर भनिरहेको थियौं त्यो सन्दर्भमा पनि प्रधानमन्त्रीज्यूको सम्बोधनलाई निकै चासोको साथ हेरिएको थियो र जुन खालको अन्तर्राष्ट्रिय संचार माध्यमदेखि लिएर अरूहरूले अहिले कुरा गरिराख्नु भएको छ यहाँ न्यूयोर्कमा त्यो जुन खालको एउटा एक्सपेक्टेशन थियो त्यो दिन सकियो जस्तो लाग्छ मलाई। यसमा समस्याका कुरा मात्रै होइन हामी कसरी यो विषयलाई तत्काल र दीर्घकालीन रूपमा सम्बोधन गर्न सक्छौ भन्ने खालका कुराहरू पनि प्रष्ट रूपमा आएको देखिन्छ।
0: यो सम्बोधनमा उठाइएका विषयहरू र तपाईँले इंगित गर्नुभएका सन्दर्भहरू सहायता सहकार्य र प्रतिबद्धतामा परिणत हुन सक्ने आधारहरू चाहिँ के हुन सक्छन्?
1: जुन प्रकारले सरकार प्रमुखबाट यसरी सम्बोधन भइसकेपछि र जुन प्रकारका विभिन्न प्रस्तावहरू त्यहाँ पेश गरिन्छ सम्बोधनको क्रममा तिनलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा हाम्रो कूटनीतिक प्राविधिक संयन्त्र अन्तर्गत काम गर्नुपर्ने हुन्छ। त्यहाँ भनिएका केही विषयहरू संयुक्त राष्ट्रसंघको फोरममै रहेर अगाडि बढ़ाउनु पर्ने विषयहरू पनि छन्। केही चाहिँ जलवायु परिवर्तन सम्बन्धी युएनका फोरममा गर्नुपर्ने विषयहरू छन् भने केही हामीले क्षेत्रीय स्तरमा अगाडि बढ़ाउनु पर्ने कुराहरू छन्।
0: यहाँनिर अब प्रधानमन्त्रीज्यूले चाहिँ नेपाल भारत र चीनको नेतृत्वमा जलवायु र हिमाली क्षेत्रसँग सम्बन्धित संयन्त्र निर्माणको अवधारणा पनि अघि सार्नु भएको देखिन्छ। त्यसको व्यावहारिक भविष्य चाहिँ कस्तो हुने देख्नुहुन्छ अथवा त्यो केमा भर पर्ने देख्नुहुन्छ?
1: त्यो प्रस्ताव मात्रै होइन त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौ। यो संयन्त्र अन्तर्गत एउटा अन्तर्राष्ट्रिय होइन लेबोरेटोरी अफ द इन्टरनेशनल कोअपरेसन हिमालय सम्बन्धी त्यसरी हामी अगाडि बढ़न चाहन्छौ भन्नुभएको छ। अब हाम्रा बायोलेटरल मिटिङहरूमा सम्बन्धित राष्ट्रहरूसँग हुने छलफलहरूमा र युएनमै पनि यी विषयहरूलाई हामीले प्रस्तावका रूपमा कसरी लिएर जान्छौ भन्ने त्यो तयारीमा अब विशेष ध्यान दिनुपर्ने देखिन्छ।
0: अब अर्को कुरा चाहिँ नेपालले जलवायु सम्बन्धी लस एण्ड ड्यामेजका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोगको माग गर्दै आएको छ। प्रधानमन्त्रीले पनि नेपाललाई पर्याप्त सहायताको खाँचो रहेको कुरा उल्याउनु भएको देखियो। त्यसको त्यो स्तरमा प्रक्रियागत सजिला अप्ठ्यारा चाहिँ के देख्नुहुन्छ तपाईँ?
1: म आफै त्यो फण्डसँग नजिक भएर काम गरेको छु। त्यो एउटा सानो रकम हो तर त्यसको राजनैतिक र त्यसको प्राविधिक जुन महत्व छ त्यो चाहिँ हामीले बुझ्न जरुरी छ। हामी आफैले क्राउड फण्डिङबाट प्रधानमन्त्री राहत कोषमा 90 मिलियन अमेरिकन डलर जति जम्मा भइसकेको छ। त्यो कुरालाई अन्तर्राष्ट्रिय मञ्चमा हामीले यति गर्यौं अब अन्तर्राष्ट्रिय समुदायको भूमिका छ भनेर विविध स्रोतबाट सहयोग चाहिँ जुटाउनु पर्ने आवश्यकता देखिन्छ। किनभने अहिलेको अन्तर्राष्ट्रिय संयन्त्रमा त्यति सहज पक्कै छैन यो अन्तर्राष्ट्रिय सहयोग जुटाउनको लागि।
0: जलवायु कूटनीतिज्ञ मनजित ढकाल। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अब अर्को विषय। देशका विभिन्न स्थानमा बुधबार रातिदेखि शुरू भएको अविरल वर्षा आज पनि जारी छ। मौसम तथा विपद सम्बन्धी निकायका अनुसार आज विशेष गरी बागमती लुम्बिनी र गण्डकी प्रदेशका कतिपय क्षेत्रमा भारी वर्षा भएको छ। वर्षाका कारण कतिपय नदी तथा खोलामा पानीको सतह बढ़ेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। बुधबार रातिदेखिको वर्षाको समग्र प्रभावबारे हामीले केही बेर अघि विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीसँग टेलिफोन मार्फत कुराकानी गरेका छौं।
2: धेरै ठाउँमा भारी मात्रै नभएर अलिकति अति भारी वर्षासम्म पनि पुगेको थियो। केही ठाउँमा सबभन्दा बढी वर्षा चाहिँ गण्डकी र बागमतीको चाहिँ बोर्डरमा लुम्बिनी प्रदेशको माथिल्लो पहाड़ क्षेत्रमा भारी वर्षा भएको अवस्था छ। लगभग 188 मिलिमिटर 210 मिलिमिटर वर्षा पुगेको छ 24 घण्टामा होइन। पूर्वबाट बिस्तारै पश्चिम छोड्दै गएको हुनाले चाहिँ अहिले चाहिँ सुदूरपश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ। आज रातिदेखि नै सुदूरपश्चिम कर्णाली र लुम्बिनीमा अझ भारी वर्षा हुने सम्भावना छ। अहिलेसम्म झन्झनको क्षेत्रमा जनको क्षति एउटा चाहिँ यो मकवानपुरमा खोला तर्दाखेरि एकजना मान्छे बगेको भन्ने चाहिँ खबर आएको छ, त्यो दुःखद छ, तर त्योभन्दा बाहेक चाहिँ अहिले अरू चाहिँ केही खबर आएको छैन।
0: अनि राजमार्ग लगायत अन्य क्षेत्रमा चाहिँ अहिलेसम्म कस्तो प्रभाव देखिन्छ?
2: यो पृथ्वी राजमार्ग कृष्ण भेजमा चाहिँ अब पहिरो गएको कारणले पुरै पहिरो गएर राजमार्ग बगाएको होइन, तर तलको वाल बगाएको हुनाले चाहिँ हामीले अहिले त्यहाँ सवारी चलाउन दिएका छैनौँ र बीपी राजमार्ग बन्द गरेका छौँ। किन भन्दाखेरि ढोसी खोलामा चाहिँ बाढी लगभग सतर्कता तह पार गरेको छ, र धेरै जसो चाहिँ नदी सिस्टममा सतर्कता तह र सतर्कता तहको वरिपरि बाढीको लेभल भएको हुनाले चाहिँ हामी कुनै पनि जनताले दुःख नपाउन्, बाटोमा आएर अल्पत्र नपरून् भन्ने उद्देश्यले ठाउँ ठाउँमा पहिरो पनि जाँदैछ। यद्यपि हामीले पहिरो पछ्याउनको लागि चाहिँ 240 डोजरहरू मोबिलाइज गरेका छौँ, र त्यो मोबिलाइज भएको डोजरले कुनै ठाउँमा पहिरो गयो भनेर कसैले चाहिँ 1234 टोल फ्री नम्बर हो त्यो जिल्लाको चाहिँ जिल्ला विपद व्यवस्थापन समितिमा त्यो फोन उठ्छ र तुरन्तै चाहिँ त्यसपछि हाम्रो त्यो परिचालन पनि हुन्छ, त्यो पनि व्यवस्था गरेका छौँ।
0: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब एकैछिन लागौं भोटेकोशी त्रिशुली करिडोरतर्फ। विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका भोटेकोशी त्रिशुली बाढ़ी प्रभावितहरूले लगातारको वर्षाले थप समस्या निम्त्याएको बताएका छन्। पालमा बस्दा पानी चुहिने र जमीनबाट चिसो पस्ने समस्या भइरहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
4: रसुवाको उत्तर गया गाउँपालिका खाल्टेका तेम्बा तामाङले भने,
5: सबै हिलो हिलो छ, सुत्ने ठाउँ छैन, राति भएपछि टेन्सन हुन्छ, कहाँ फाक्ने ठाउँ छैन, भएको पनि सबै भारीले पर्यो, तिनवटा छोरी लायो, श्रीमती छैन, चारो लगायो।
4: अस्थायी शिविरमा बस्दै आएकी बुटी तामाङले विनाशकारी बाढीमा आमा बुबा श्रीमान र आफन्तहरू गुमाए। परिवार गुमाउँदाको पीड़ासँगै अस्थायी शिविरमा कहिले चर्को घाम त कहिले पानीले बस्न कठिन भएको उनले बताइन्।
6: अब भोलि 10 गते त 1 महिना ठ्याक्क पुग्छ, हामी यस्तै बिचले रूपमै बसिरहेछौ, बसम यस्तै चिसो हिरो ठाउँमा नबसम कहाँ जाने, पानी चुहिन्छ धरधरी, धेरै पीड़ाहरू भोगेर यसरी बसिरहेको छ। सरकारबाट बसोबासको लागि दिगो रूपले छिटो छिटो हेरिदिनु भए सहज हुन्थ्यो।
4: त्यस्तै अर्का विस्थापित रमेश कले भन्छन्, आफूहरूलाई खानाको राम्रो व्यवस्था छ, बस्ने ठाउँमा पानी आएर बिजोग छ,
7: लास्टै गाह्रो भएको छ, पानी पर्दाखेरि अब हिलो हिलोमा हुन्छ, खार छैन केही छैन, तलबाट चिसो आउँछ, भित्र भने पानी छिरेर बस्ने ठाउँ हुँदैन।
4: टेनमा कष्टकर जीवन जिउन बाध्य आफूहरूलाई पुनस्थापना र जीविकोपार्जन को लागि सरकारले छिट्टै नीति तयार गरेर व्यवस्थापन गरे सहज हुने उनीहरू ठान्छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणका लागि इजाजत पत्र उपलब्ध गराउनेमा आश्वस्त पारेका बताएका छन्। रूसी बलिस्टिक क्षेप्यास्त्र हमलामा मानिसहरूको ज्यान जोगाउन उक्त प्रणाली महत्वपूर्ण हुने गर्छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: यो डोनाल्ड ट्रम्पले बोली फेरेको अर्को एउटा उदाहरण हो। गएको जुलाईमा उनले अकस्मात युक्रेन स्वयंलाई प्याट्रियट उत्पादन गर्न अनुमति दिने घोषणा गरे, तर त्यसको 3 सातामै आफ्नो धारणा उल्ट्याउँदै उनले अरूलाई यस्तो प्रणाली दिँदा अमेरिका अति सावधान हुने बताए, तर अहिले जेलेन्स्कीले अन्तिम निर्णय लिएको बताएका छन्। तर व्हाइट हाउसले त्यसको पुष्टि गरिसकेको छैन। यो परियोजना कार्यान्वयन भएको खण्डमा उत्पादन प्रणाली निर्माण गर्न नै कम्तीमा 2 वर्ष लाग्छ। ड्रोनहरूको झुण्डमाथि प्याट्रियटको प्रयोग गर्नु खर्चिलो हुन्छ, तर उनीहरू खतरनाक बलिस्टिक क्षेप्यास्त्रबाट युक्रेनी शहरहरूको रक्षा गर्ने उपयुक्त अस्त्र हुन्। यसैबीच किएवका मेयरले रूसी ड्रोन हमलामा परेको एउटा कार्यालय भवनको भग्नावशेषबाट 3 जनाको शव फेला परेको बताएका छन्। 7 जना घाइते भएका छन्। त्यसअघि रूसले नियन्त्रण गरेको जापोरिजा क्षेत्रमा मस्कोले नियुक्त गरेका एक अधिकारीले युक्रेनी हमलामा मानवीय सहयोग लिएर कारमा आइरहेका 3 स्वयंसेवक मारिएको बताएका थिए। युक्रेनले भोल्गा स्थित एउटा रक्षा उद्योग र अन्य 2 स्थानका तेल रिफाइनरीमा पनि हमला गरेको जनाइएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: Extreme energy drink.
2: Time check. अहिले ठीक 9 बजेको छ.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021224, मोबाइल 9841445448।
9: मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल, बिक्री तथा मर्मत केन्द्र, भेसीसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9131943332।
11: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: here.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201905230370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: ए
1: अह म यो बिहे गर्दिन।
0: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
2: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
3: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
3: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
3: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
3: विश्वकर्ण नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 98 5 60 13 375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
3: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Teleponia, extreme energy drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लम्सुङ
5: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
4: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
6: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नु भयो
7: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
6: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
7: ल भइहाल्छ नि नानी
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
9: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
8: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वास सेन्टर बेसीसर 7 भीमसेन थान चोक फोन 066-520-120 मोबाइल 98460-77745
4: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर